यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।

नयाँ वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: 2 kg Ariel, semi-automatic washing machine ma 1 kg Ariel, microwave oven ma cooking kit ra AC ma free installation. Nagrikta bhaye pugcha. CGLX EMI marfat sajilai kharid garna sakinchha.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीमा वरिष्ठ कर्मचारी मध्येबाट नियुक्त सदस्य सचिवलाई पदमुक्त गर्दा राजनीतिक नियुक्ति पाएका उपाध्यक्ष भने पदमै कायम रहेका छन्। सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश र सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेशबाट सदस्य सचिव महेश भट्टराईलाई पदमुक्त गरेको हो। कर्मचारीबाट सदस्य सचिवमा नियुक्ति भएकालाई जागिरबाटै बर्खास्ती र राजनीतिक नियुक्ति पाएकालाई सरकारले संरक्षण गरेको आरोप लगाउँदै कानूनी आधार बिना सरकारले निर्णय गरेको सिटिभिटीका एक निर्देशकले बताउनु भएको छ।
3: पछिल्लो समय सरकारको राजस्व असुली पूँजीगत खर्च निरन्तर घट्दो क्रममा रहेको छ। चालू आर्थिक वर्ष 2082-83 दश महिना अर्थात वैशाख अन्तिम सातासम्म 11,53 अर्ब रूपियाँ मात्रै बजेट खर्च भएको छ।
2: कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले समानान्तर रूपमा पार्टीको 15 महाधिवेशन गर्ने तयारी अघि बढाएको छ। संस्थापन पक्षसँग एकता प्रयास निष्कर्षमा पुग्न नसकेपछि देउवा पक्ष छुट्टै महाधिवेशन गराउन आयोजक समिति बनाउने कसरतमा जुटेको छ। देउवा विदेशमा रहेकाले उहाँको पक्षको नेतृत्व पूर्व कार्यभाग सभापति पूर्णबहादुर खड्काले गरिरहनु भएको छ। देउवा समूहले मंगलबार कोशी र बुधबार बागमती प्रदेशमा छुट्टै फेला राखेको छ।
3: नेपाल उद्योग परिसंघ सीएनआईले आर्थिक वर्ष 2083-84 बजेटका लागि अर्थमन्त्री डाक्टर स्वर्णिम वागले समक्ष सुझाव पेश गरेको छ। सीएनआईले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिई उद्योग तथा लगानी वृद्धि गराउने नीति लिन आग्रह गरेको छ।
2: पश्चिम एसियामा जारी तनावका कारण मानव विकास सूचकाङ्कमा नेपालले हासिल गरेको उपलब्धि जोखिममा परेको संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमले जनाएको छ। अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखला विप्रेषण प्रवाह आयातित सामग्रीमा अत्याधिक निर्भरताका कारण नेपाल पश्चिम एसिया द्वन्द्वको जोखिममा रहेको युएनडीपीद्वारा अघिल्लो महिना सार्वजनिक गरिएको पश्चिम एसिया द्वन्द्वको असर सम्बन्धी अध्ययन प्रतिवेदनमा उल्लेख छ।
3: मेची भन्सार कार्यालय मातहतका 6 छोटी भन्सार कार्यालय मध्ये एउटा मात्र सञ्चालनमा छ। राजस्व असुली र सीमापार व्यापारको सहजीकरणका लागि सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेको अन्य 5 छोटी भन्सार बन्द छन्।
2: पछिल्लो साताको कारोबारमा धितोपत्र बजारमा कारोबार रकम 19.18% घटेको छ। अघिल्लो साता 21.18 अर्ब रुपियाँ भन्दा बढ़ीको 4,80,00,000 भन्दा बढ़ी किता धितोपत्र कारोबार भएकोमा गत साता भने 17.12 अर्ब रुपियाँ भन्दा बढ़ीको 3,91,00,000 भन्दा बढ़ी किता धितोपत्र कारोबार भएको हो। औसतमा पनि कारोबार रकम र किता दुवै घटेको छ। औसत कारोबार रकम 35% भन्दा बढ़ी र औसत कारोबार किता करिब 35% घटेको छ। नेप्सीका अनुसार अघिल्लो साता औसतमा 5,29,00,000 रुपियाँ भन्दा बढ़ीको 1,20,00,000 भन्दा बढ़ी किता धितोपत्र कारोबार भएकोमा गत साता औसतमा 3,42,00,000 रुपियाँ भन्दा बढ़ीको 48,20,000 भन्दा बढ़ी किता धितोपत्र कारोबार भएको हो।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न *14# *7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। आफ्नो मोबाइलमा आएको ओटिपी कोड कसैलाई नबाँड्नुहोस्। स्क्रिन सेयरिङ एपबाट टाढै रहनुहोस्। तपाईँको सानो गल्तीले खाता खाली हुन सक्छ। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। तेल उत्पादक देशहरूको समूह ओपेक प्लसले आगामी जुन महिनाका लागि तेल उत्पादनको कोटा बढाउने निर्णय गरेको छ। यो लगातार तेस्रो महिनाको वृद्धि हो, तर विश्लेषकहरूका अनुसार वास्तविक आपूर्तिमा यसको प्रभाव निकै सीमित रहनेछ। समूहले आइतबार जुन महिनाका लागि दैनिक 188,000 ब्यारेल उत्पादन लक्ष्य बढाउने निर्णय गरेको हो। यो वृद्धि मे महिनाको बराबर भए पनि संयुक्त अरब इमिरेट्स ओपेक तथा ओपेक प्लस समूहबाट बाहिरिएपछि उसको हिस्सा हटाइएको छ। होर्मुज जलमार्ग बन्द रहँदा खाडी क्षेत्रबाट तेल आपूर्ति अवरुद्ध भएको छ। इरानसँगको युद्धका कारण फेब्रुअरी 28 शुरू भएको तनावले साउदी अरब, इराक, कुवेत र युएई जस्ता देशको निर्यातमा ठूलो ह्रास ल्याएको छ।
5: अब खेल र खेलाडीका खबर। नेपालको घरेलु कोर्टमा तेस्रो पल्ट आयोजना हुन लागेको काभा महिला भलिबल च्याम्पियनशीपको तयारी पूरा भएको छ। नेपाल भलिबल संघ एनभीएको आयोजनामा आगामी जेठ 8 15 गतेसम्म काठमाडौँमा काभा महिला भलिबल च्याम्पियनशीप हुँदैछ।
4: अब विचार तथा दृष्टिकोण। नेपालले फिर्ता ल्याउन सक्छ विदेशीको अवैध सम्पत्ति शीर्षकमा कान्तिपुर दैनिकमा दिपेश घिमिरे लेख्नुहुन्छ। नेपालबाट अवैध रूपमा विदेशीको सम्पत्ति फिर्ता गर्ने प्रक्रिया असाध्य जटिल छ। यसमा संरचनागत तथा संस्थागत चुनौतीका चाङ छन्। पारस्परिक कानूनी सहायता सम्बन्धी सन्धिहरूको अभाव छ। नेपालमा विदेशीको सम्पत्ति खोजी र पुनप्राप्तिको आधारभूत प्रक्रियाको शुरूआत भएकै छैन। विदेशीको अवैध सम्पत्ति फिर्ता ल्याउने विषय राजनीतिक नारा वा लोकप्रिय एजेण्डा मात्रै होइन, यो राज्यको समग्र संस्थागत क्षमता, कानूनी विश्वसनीयता र अन्तर्राष्ट्रिय सहकार्य क्षमताको परीक्षण हो।
5: अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेमबमका साथ

0: زي FM XA8.9.
1: हेलो हाय ओ साथी तिमी कता हिडेको
2: हाय म आज गयाको ड्रेस बनेको
1: किन के पाइन्छ र त्यहाँ
2: त्यहाँ त स्पोर्ट तथा स्कुलको सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
3: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा
4: सम्पर्क गैंडाकोट ड्रेस अप गैंडाकोटाट कांग्रेस चोकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 9846545090 र 9855503060
5: विजय टाइमचे
4: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9862124437
6: अहिले बिहानको 6 बज्यो

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल वैशाख 28 गते सोमबार, मे 11 तारिक सन् 2026, नेपाल सम्बत 1146, जेठ कृष्ण पक्षको नवमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: सरकारको नीति तथा कार्यक्रम आज, सरकारले ल्याएका अध्यादेश रोक्न राष्ट्रिय सभामा विपक्षीको गृह कार्य, पश्चिम एसियाको तनावले नेपाल विकास उपलब्धि जोखिममा।
1: एसीएको नतिजा भोलि सार्वजनिक गर्ने तयारी, प्रदेशगत भेला गर्दै काङ्ग्रेसको देउबा पक्ष, प्रचण्ड वामपन्थी एकताको पक्षमा।
0: ई बिडिङ चलखेल गरेर 313 ठेक्काको दररेट परिवर्तन, विद्यार्थी लेखतिर लागेपछि दार्चुलाका विद्यालय 15 दिन बन्द, बर्ड फ्लूले चरा रेतिएपछि पन्छी अनुसन्धान रोकियो।
1: युद्ध अन्त्यका लागि अमेरिकी प्रस्तावमा इरानको जवाब, अमेरिकाद्वारा अस्वीकार, मालवाहक जहाजमा भएको ड्रोन आक्रमणको कतारद्वारा निन्दा।
0: र क्यानले हरेक वर्ष क्रिकेटमा अवार्ड आयोजना गर्ने, राष्ट्रिय महिला भलिबलमा नयाँ कप्तानको खोजी, चन्दन कायस्थ विश्व गल्फ कपमा छनोट।
2: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा सुरुमा सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुन लागेको प्रसंग।
1: नीतिगत सुधार, सार्वजनिक सेवा प्रवाहमा गुणस्तरीय परिवर्तन, आर्थिक पारदर्शिता तथा सुशासनलाई उच्च प्राथमिकतामा राख्दै सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। मुलुकको संरचनात्मक कमजोरी सुधार्दै सुसंस्कृति र समृद्ध समाज निर्माणका लागि दृढताका साथ अघि बढ्ने नीति तथा योजना ल्याउने सरकारले तयारी गरेको हो। अर्थतन्त्र पुनर्संरचना र स्तर उन्नतिको चरणमा प्रवेश गरेकाले आगामी वर्षदेखि दोस्रो चरणको सुधार सुरु गर्ने सरकारको नीति रहेको छ। अर्थ राजनीतिक संकटको जरो विस्तृत प्रोत्साहन संरचनामा निहित रहेको भन्दै महँगो चुनाव, अपारदर्शी चन्दा संकलन र बोझिलो दलीय संरचनाले राजनीतिलाई सेवा होइन पेसा र लगानीको माध्यममा रूपान्तरण गरेको आरोप सरकारले अघिल्ला सरकारहरूलाई लगाउँदै आएको छ। मुख्य गरी नीतिगत भ्रष्टाचार, लेनदेन र आसेपासे पुँजीवादका कारण मुलुक गम्भीर अवस्थामा पुगेको सरकारको दावी छ। यसले उद्यमशीलता, प्रतिस्पर्धा र नव प्रवर्धक मार्फत आर्थिक वृद्धिमा अवरोध सिर्जना गरेको भन्दै त्यसमा सुधारका योजना अघि सार्ने सरकारले तयारी गरेको छ। आगामी नीति तथा कार्यक्रम र बजेट मार्फत राष्ट्रको विद्यमान आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थाको यथार्थ परक चित्रण गर्दै आगामी कार्यदिशा निर्धारणमा सहयोग पुग्ने सरकारले योजना समेत अघि सारेको छ। यसैबीच आज संघीय संसदको दुवै सदनको बैठक बस्दैछ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम

0: सभाका आफ्ना बैठक बस्ने त्यस लगत्तै यानि कि 4 बजे चाहिँ संयुक्त बैठक बस्ने भएकोले संयुक्त बैठकको लागि चाहिँ अलिकति तयारी बाँकी नै हुन्छ, जुन चाहिँ बैठक सकिसके पछाडि प्रतिनिधि सभाको बैठक सकिसके पछाडि तयारी गर्नुपर्ने हुन्छ। हाम्रो सबै तयारी लगभग सकिएको अवस्था छ।
1: यसैबीच आर्थिक गतिविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन ऐन अनुसार बजेटका सिद्धान्त र प्राथमिकता बजेट प्रस्तुत गर्नु 15 दिन अगाडि नै छलफल भई पारित गरेर सरकारलाई बुझाइसक्नुपर्छ। ऐनको दफा 11(1)मा भनिएको छ, प्रत्येक आर्थिक वर्षका लागि यस ऐन बमोजिम विनियोजन विधेयक पेश गर्नुभन्दा कम्तीमा 1 महिना अगावै अर्थमन्त्रीले विनियोजन विधेयकमा समावेश हुने सरकारका बजेट तथा कार्यक्रमका सिद्धान्त र आयोजना वा कार्यक्रमको प्राथमिकताको विवरण संघीय संसदमा प्रस्तुत गर्नुपर्छ। संविधानमा उल्लेख भएको 15 जेठमा बजेट ल्याउनै पर्ने बाध्यकारी व्यवस्था अनुसार ऐनमा भनिए अनुसार बजेटको सिद्धान्त र प्राथमिकता 1 महिना अगाडि नै अर्थात 15 वैशाखभित्रै संसदमा पेश गरिसक्नु पर्थ्यो, तर अहिले संसद अधिवेशन नै नभएकाले सरकारले पेश गरिसकेको अवस्था छैन। दफा 11(2) अनुसार बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकताको विवरण संघीय संसदमा पेश भएपछि सैद्धान्तिक छलफल गरी त्यसमा कुनै विषय समावेश गर्नुपर्ने, हटाउनुपर्ने वा सम्बन्धी कुनै सुझाव वा निर्देशन दिन आवश्यक देखेमा वैशाख मसान्तभित्र त्यस्तो सुझाव तथा निर्देशन अर्थ मन्त्रालयमा पठाउन सक्ने भनिएको छ। सरकारले अधिवेशन नै 28 वैशाख अर्थात् आज बोलाएको र सोही दिन नीति तथा कार्यक्रम वाचन गर्ने तयारी भइसकेकाले बजेटको सिद्धान्त र प्राथमिकता पेश गर्ने कार्यसूची झन पर धकिलिने भएको छ। यसैबीच नेपाल उद्योग परिसंघ सीएनआईले आगामी आर्थिक वर्षको बजेट उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज गर्ने गरी ल्याउन आग्रह गरेको छ। परिसंघले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिई उद्योग तथा लगानी वृद्धि गराउने नीति लिन आग्रह गरेको हो। परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे सहितको प्रतिनिधि मण्डलले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग सुझाव पेश गरेको छ। आय आर्जन र सम्पत्ति सृजनालाई सहयोग गर्ने गरी बजेट ल्याउनु पर्ने परिसंघका अध्यक्ष पाण्डेले बताउनुभयो। नीतिगत अस्थिरता, मुद्रास्फीति नियन्त्रण नीति, निजी क्षेत्रमा जाने ऋण घटाउने र विदेशी मुद्रा सञ्चित बढाउने नीति, चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, 2079 सम्पत्ति वर्गीकरण कार्यविधि लगायतका कारण निजी क्षेत्रको मनोबल खस्किएको परिसंघको निष्कर्ष छ। ऋणको औसत ब्याजदर एकल अङ्कमा झरेको र बैंकिङ प्रणालीमा 10 खर्ब भन्दा बढी लगानी योग्य पुँजी भए पनि लगानी नभएको समेत परिसंघले सरकारको ध्यान आकर्षण गराएको छ।
2: माध्यमिक शिक्षा परीक्षा एसीएको नतिजा भोलि प्रकाशन गर्ने तयारी गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि सबै प्राविधिक तयारी पूरा भइसकेको समेत जनाएको छ। एसीए सकिएपछि 5 वैशाखमा 77 जिल्लाका उत्तर पुस्तिका र अङ्क सानोठिम स्थित परीक्षा केन्द्रमा ल्याइएको थियो। त्यसपछि प्राविधिक सत्रको कार्य सुरु भएको थियो। 19 देखि 29 चैतसम्म भएको एसीमा नियमित तर्फका 4,46,776 र ग्रेड वृद्धिका तर्फका 63,485 विद्यार्थी सहभागी थिए। 2,57,227 छात्र र 2,52,434 छात्रले परीक्षामा भाग लिएका छन्। विगतका वर्षहरूमा एसीको नतिजा सार्वजनिक गर्न 3 महिना समय लाग्ने गरेको थियो। यसपटक भने एसी निर्देशिका नै परिमार्जन गरेर सरकारले 1 महिनामै प्रकाशन गर्न लागेको हो। विगतका वर्षहरूमा नतिजा धेरै कुर्नु पर्दा विद्यार्थी पनि के पढ्ने भनी अन्यल अवस्था रहेको थियो, तर यसपटक भने 1 महिनामै नतिजा सार्वजनिक हुन लागेको हो।
1: काठमाडौँ उपत्यकामा चालु आर्थिक वर्षको 9 महिनामा सवारी साधन दुर्घटनामा परेर 174 जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यस अवधिमा 4,631 सवारी साधन दुर्घटनामा पर्दा 174 जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटनामा 186 जना गम्भीर घाइते र 4,927 जना सामान्य घाइते अवस्थामा छन्। दुर्घटनामा 7 जना 16 वर्ष मुनिका रहेको ट्राफिक प्रहरीले जनाएको छ। 16 देखि 35 वर्ष उमेरसम्मका 86 जना र 36 वर्षभन्दा माथिका 81 जना दुर्घटनामा परेका छन्। यसैबीच ट्राफिक प्रहरीले सार्वजनिक यातायातमा सिसिटिभी अनिवार्य गरेको बताएको छ। सरकारले 100 दिनको कार्ययोजनामा समावेश गरे अनुरूप सार्वजनिक यातायातमा सिसिटिभी जडानलाई अनिवार्य गरिएको ट्राफिक प्रहरी प्रवक्ता नरेश राज सुविदीले सिआइएनसँग बताउनुभयो। ट्राफिक प्रहरीले 31 जनाको लाइसेन्स निलम्बन गर्न यातायात कार्यालयमा पत्राचार पनि गरेको छ। पटक पटक नियम उल्लङ्घन गर्ने सवारी साधनको चालकको लाइसेन्स निलम्बन गर्न पत्राचार गरिएको हो। प्रहरीले एउटै कस

0: रूपमा 5 पटक भन्दा बढी कार्यवाहीमा परेका चालकको लाइसेन्स निलम्बनका लागि पठाएको हो।
1: सरकारले हालै ल्याएका अध्यादेशलाई राष्ट्रिय सभाबाट अस्वीकृत गराउने रणनीतिमा विपक्षी दलहरू जुटेका छन्। आह्वान भइसकेको संसद अधिवेशन स्थगित गराएर अध्यादेश ल्याएकोमा विरोध गर्दै आएका काङ्ग्रेस, एमाले र नेकपाका सबै अध्यादेश एउटै एकैपटक अस्वीकृत गर्ने कि वस्तु अन्तर्वस्तु हेरेर अघि बढ्ने भन्ने निष्कर्षमा भनी नपुगेको नेताहरूले बताएका छन्। संघीय संसदका दुवै सदनबाट अध्यादेश स्वीकृत नभए स्वत निष्क्रिय हुने संवैधानिक प्रावधान छ। संविधान सभामा सत्तारूढ राष्ट्रपाको झन्डै 2/3 सीट रहेकाले अध्यादेश स्वीकृत हुन समस्या छैन, तर राष्ट्रिय सभामा राष्ट्रपाको उपस्थित छैन। त्यसैले राष्ट्रिय सभाबाट केही अध्यादेशलाई असफल पार्ने गृहकार्यमा काङ्ग्रेस, एमाले र नेकपाका नेताहरू जुटेको बताइएको छ। हालै जारी गरिएका सबै 8 अध्यादेश आज बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा पेश गर्ने कार्यसूची समेत तय गरिएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा वनका उपभोक्ता सुविधाको खोजीमा वन सम्बन्धी निकायको दाबी भने फरक फरक।
2: एउटा समयमा कर लिँदैन थियो, बिचमा आएर 10% गरेको थियो र गत वर्ष घटाएर 5% उपभोक्ताले बिक्री गरेकोमा 5% चाहिँ राज्यले कर लिने गरेको छ। र
1: ई विडिङ चलखेल गरेर 313 ठेक्काको दर रेट परिवर्तन, विद्यार्थी लेकतिर हिँडेपछि दार्चुलाका विद्यालय 15 दिन बन्द, बर्ड फ्लूले चरा रित्तिएपछि पन्छी अनुसन्धान रोकियो लगायतका खबर र कार्टुन बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
3: रामी
4: दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
3: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
5: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
6: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
5: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
6: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
7: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
8: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
9: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
10: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्। वन जंगलमा बालिएको सानो आगो क्षणभरमै विशाल डढेलो बन्न सक्छ। झाडी सफा गर्ने, च्याउ खोज्ने तथा चरण सुधार गर्ने नाममा हामीले वन जंगलमा आगो बाल्नु हुँदैन। त्यसैले आजै संकल्प गरौं, डढेलो रोकौं, वन जंगल जोगाऊ, जिम्मेवार, सतर्क तथा सचेत नागरिक बनौं। डढेलो लागिहालेमा हटलाइन 1149 खबर गरौं। डढेलो मुक्त हरियो नेपालको निर्माण गरौं। डढेलोबाट वन जंगलको सुरक्षा गरौं र आफू पनि सुरक्षित रहौं। वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सिआइएन खबर .com तथा मोबाइल एप सिआइएन र नेपाली पात्रोबाट पनि सिआइएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा सरकारको नीति तथा कार्यक्रम आज, प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटलाइजेशन शीर्षकमा खबर छ। त्यस्तै गरेर पेट्रोलको भार मध्यम वर्गलाई मार शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। पश्चिम एसियाली युद्धपछि बढेको मूल्यकै कारण दोलखाका अनिल न्युपानीको इन्धनमा हुने खर्च 35% हाराहारी पुग्ने देखिएको छ। आफू बस्ने ठाउँ काठमाडौँको शङ्खमूलदेखि भक्तपुरको राधेधारदे स्थित काम गर्ने ड्राइभिङ सेन्टरसम्म जाँदा आउँदा साताको 5 लिटर पेट्रोल लाग्ने गरेको छ। पश्चिम एसियाली युद्धपछि इन्धनमा भएको अत्यधिक मूल्य वृद्धिले दुई पाङ्ग्रे सवारी र सार्वजनिक यातायातमा भर पर्ने मध्यम वर्गको दैनिकी थप महँगिएको छ, तर इभीतर्फको फट्को अझै सहज भने देखिएको छैन। त्यस्तै यार्सा टिप्दै कलिला हातहरू शीर्षकमा डिबी बुढाले जुम्लाबाट खबर लेख्नु भएको छ भने विद्यार्थी लेख हिँडेपछि 15 दिन विद्यालय बन्द शीर्षकमा मनोज बडुले दार्चुलाबाट खबर लेख्नु भएको छ। अभिभावकसँगै विद्यार्थी यार्सा संकलनका लागि लेखतिर हिँडेपछि अपि हिमाल गाउँपालिकाका विद्यालय बन्द गरिएका छन्। अपि हिमालका सामुदायिक विद्यालय आइतबारदेखि लागू हुने गरी 15 दिनका लागि बन्द गरिएको हो। गाउँपालिकाका शिक्षा शाखा अधिकृत मदन राज जोशीका अनुसार भर्खर विधाबाट मिलान हुने गरी विद्यालय बन्द गरिएको छ। आमदानीको मुख्य स्रोत नै यार्सा संकलन भएकाले पनि सिजनमा विद्यार्थीहरू त्यहाँ जाने गरेको बताइएको छ। त्यस्तै पश्चिम एसिया तनावले नेपालको मानव विकास उपलब्धि जोखिममा, युएनडिपी शीर्षकमा कृष्णा प्रसाईले खबर लेख्नु भएको छ। पश्चिम एसियामा जारी तनावका कारण मानव विकासका सूचाङ्कमा नेपालले हासिल गरेको उपलब्धि जोखिममा परेको संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपीले जनाएको छ। अन्तर्राष्ट्रिय आपूर्ति श्रृङ्खला, विप्रेषण, आप्रवासन र आयातित सामग्रीमा अत्यधिक निर्भरताका कारण नेपाल पश्चिम एसियामा द्वन्द्वको जोखिममा रहेको युएनडिपीद्वारा अघिल्लो महिना सार्वजनिक गरेको पश्चिम एसिया द्वन्द्वको असर सम्बन्धी अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ। यसै लगानी वृद्धिमा सघाउने बजेट ल्याउन परिसंघको आग्रह शीर्षकमा पनि भित्रपृष्ठमा खबर प्रकाशित छ।
0: प्रदेशगत भेला गर्दै देउबा पक्ष शीर्षकमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको खबर पनि छ। काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउबा पक्षले समानान्तर रूपमा पार्टीको 15 अधिवेशन गर्ने तयारी अगाडि बढाएको छ। संस्थापन पक्षसँग एकता प्रयास निष्कर्षमा पुग्न नसकेपछि देउबा पक्ष छुट्टै महाधिवेशन गराउन आयोजक समिति बनाउने कसरतमा जुटेको हो। देउबा विदेशमा रहेकाले उहाँको पक्षको नेतृत्व पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरिरहनु भएको छ। देउबा समूहले मंगलबार कोशी र बुधबार बागमती प्रदेशमा छुट्टै भेला बोलाएको छ। अरू 5 प्रदेशमा समेत भेला सकेर छुट्टै महाधिवेशन आयोजक समिति बनाउने र त्यसपछि सरसल्लाहमा मिति तोकिने नेता बताउने गरेका छन्। बर्ड फ्लूले चरा रितिएपछि रोकियो पन्छी अनुसन्धान शीर्षकमा शंकर आचार्यले पर्साबाट लेख्नु भएको खबर छ। अनुसन्धानका लागि पालिएका पन्छी बर्ड फ्लूले मरेपछि राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम परवानीपुरको अनुसन्धान कार्य रोकिएको हो। चैत अन्तिम सातादेखि कार्यालय परिसरमा बर्ड फ्लू देखा परेर 1 वैशाखमा बाँचेका पन्छीदेखि अण्डा, दाना लगायत सम्पूर्ण वस्तु नष्ट गरिएको थियो। 21 चैतमा पहिलोपटक अनुसन्धान केन्द्रमा रहेका टर्कीमा बर्ड फ्लू देखिएपछि अन्य पन्छीमा पनि सर्दै गएको कार्यक्रमका सूचना अधिकृत खम्ब बहादुर प्रजाले बताउनु भएको छ। कार्यक्रममा करिब 50 लाख रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। अर्को खबर, 5 दिनमा एक्लैले गरिन 132 जनाको आँखाको शल्यक्रिया शीर्षकमा आनन्द गौतमले ताप्लेजुङबाट लेख्नु भएको खबर पनि छ। मेची आँखा अस्पताल झापाका डाक्टर विनिता थापाले ताप्लेजुङ पुगेर 5 दिनमा 132 जनाको आँखाको शल्यक्रिया गर्नुभएको हो। नागरिक दैनिकमा ई बिडिङमा चलखेल, 313 ठेक्काको दर रेट परिवर्तन शीर्षकमा टपिन्द्र कार्कीले लेख्नु भएको खबर छ। प्रतिवादीको इन्कारी बयान छ। विद्युतीय कारोबार र संगठित अपराधमा मुद्दा हालिएको छ। 1163 सय बोलपत्र प्रभावित भएको छ। पूर्व मन्त्री विक्रम पाण्डेको बयान शीर्षकमा अर्को खबर पनि उल्लेख गरिएको छ। वामपन्थी एकता पक्षमा दहाल शीर्षकमा खबर छ। वामपन्थी दलहरू बीचमा एकताको चर्चा चलिरहेको बेला नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले एकताको पक्षमा वकालत गर्नुभएको हो। निर्मल लामाको 26 स्मृति दिवसका अवसरमा हिजो काठमाडौँमा भएको एउटा कार्यक्रममा प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई नेपालबाट सखा पार्न देशी विदेशी प्रतिक्रियावादीहरूले नै ठूलो योजना अन्तर्गत लागि परेको दावी गर्दै एकता अहिलेको आवश्यकता भएकोमा जोड दिनुभएको हो। यसैबीच नेकपा केन्द्रीय संयोजन समितिले पार्टीका जनवर्गीय संगठनका इन्चार्ज र सह इन्चार्जहरूको जिम्मेवारी बाँडफाँट गरेको पनि उल्लेख गरिएको छ। अर्को खबर, रवि सपना शब्द जुहारी शीर्षकमा छापिएको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको अभिव्यक्तिलाई लिएर काउन्टरमा उत्रिनु भएको छ। कानून दिवसको अवसरमा शनिबार आयोजित एउटा कार्यक्रममा कामु प्रधान न्यायाधीश मल्लले दुई तिहाईको सरकारको दबाव र महाअभियोगको त्रासबाट टाढा रहेर न्याय सम्पादन गर्न देशभरका न्यायाधीशहरूलाई भन्नुभएको थियो। कानून व्यवसायी हुँदादेखि नै आफूले लड्दै आउनु परेको पनि उहाँले बताउनु भएको थियो। अर्को खबर, नयाँ पत्रिका दैनिकमा श्रीमान श्रीमती छुटेर बस्दा गर्भनिरोधक साधनको प्रयोग कम हुँदै शीर्षकमा शिवहरि घिमिरेले लेख्नुभएको यो खबर छापिएको छ। एक वर्षमा सरकारले वितरण गर्यो 2,66,00,000 विभिन्न अस्थायी साधन शीर्षकमा पनि खबर छापिएको छ। लुम्बिनीको मायादेवी मन्दिर दर्शनार्थीहरूलाई शुल्क वृद्धि गरिएको बारेमा दिपेश पछाईले भैरहवाबाट लेख्नुभएको खबर छापिएको छ। अनि अर्को खबर रहेको छ, सरकार बजेट निर्माणमा केन्द्रित रहेका बारेमा पवन तिमल सिन्हाले लेख्नुभएको यो खबर हो। देउबा शक्तिमा हुँदा आर्जुको सधैँ रजगज, भुटानी शरणार्थी प्रकरणदेखि प्रहरीको सरुवा बढुवा र ठुला ठेक्कासम्ममा विवादित शीर्षकमा भित्री पन्नामा अर्को खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर, इरानले युद्ध अन्त्यका लागि अमेरिकाले राखेको प्रस्तावमाथि आफ्नो औपचारिक जवाब पठाएको छ। इरानी संचार माध्यमका अनुसार पाकिस्तानको मध्यस्थता मार्फत जवाब पठाइएको छ। जवाबमा अमेरिकाको प्रस्तावलाई अस्वीकार गरिएको बताइएको हो। यद्यपि दुवै पक्षले प्रस्ताव र जवाबको विस्तृत विवरण भने अझैसम्म सार्वजनिक गरिरहेका छैनन्। अमेरिकी प्रस्ताव इरानको आणविक महत्वाकांक्षामा केन्द्रित 14 बुँदे समझदारी पत्रमा आधारित रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि प्रस्तुत गरेको अमेरिकी प्रस्तावमा इरानले दिएको प्रतिक्रियालाई पूर्ण रूपमा अस्वीकार गर्दै खारेज गर्नुभएको छ। द्वन्द्वमा मध्यस्थताको भूमिका निर्वाह गरिरहेको पाकिस्तान मार्फत आएको जवाबलाई उहाँले खारेज गरिदिनु भएको हो। राष्ट्रपति ट्रम्पले शर्तसहितको जवाब कुनै पनि हालतमा मान्य नहुने समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र कतारको जल क्षेत्रमा राजधानी दोहा नजिकै एउटा मालवाहक जहाजमा भएको आक्रमणलाई लिएर कतारको विदेश मन्त्रालयले विज्ञप्ति मार्फत उक्त हमलाको निन्दा गरेको छ। कतारको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै जल क्षेत्रमा यात्रा गरिरहेको एक मालवाहक जहाजलाई निशाना बनाएकोमा आपत्ति जनाएको हो।
0: साझा खबरमा अब खेल खबर। नियमित कप्तान अरुणा शाही अस्ट्रेलिया गएपछि नेपाली राष्ट्रिय महिला भलिबल टोली नयाँ कप्तानको खोजीमा छ। अनुभवी कप्तान अरुणाको अनुपस्थितिमा मुख्य प्रशिक्षक जगदीश भट्ट आगामी 8 जेठबाट राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिपमै नयाँ कप्तान नियुक्त गर्ने तयारीमा रहनु भएको छ। सन् 2019 कप्तानी गर्नुभएका अरुणा शाही अस्ट्रेलिया पुगेपछि राष्ट्रिय महिला भलिबल टोलीले नयाँ कप्तानका साथ काभा च्याम्पियनसिप खेल्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानको विराटनगरमा भएको वार्षिक साधारण सभाले हरेक वर्ष क्रिकेट अवार्ड आयोजना गर्ने निर्णय गरेको छ। वर्षभरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको प्रदर्शनका आधारमा क्यानले खेलाडीहरूलाई अवार्ड प्रदान गर्ने प्रवक्ता छुम्बी लामाले बताउनु भयो। उहाँका अनुसार अवार्ड 5 विधामा छन्, जसमा सर्वोत्कृष्ट पुरुष र महिला खेलाडी हुनेछन्। पुरुष र महिलातर्फ युवा खेलाडीलाई अवार्ड दिइनेछ। त्यसै गरी मोमेन्टम अफ द इयर अवार्ड पनि समावेश भएको उहाँले बताउनु भयो। नेपाली क्रिकेटको विकासमा लामो समयदेखि योगदान पुर्याएका एकजना व्यक्तित्वलाई क्यानले लाइफ टाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गर्ने जनाइएको छ। क्यानको पछिल्लो समयमा नेपालको एक दिवसीय मान्यता रक्षा गर्नेतर्फ केन्द्रित भइरहेको पनि बताइएको छ। क्यानले पछिल्लो पटक 2081 असोजमा साधारण सभा आयोजना गरेको थियो, त्यसपछि साधारण सभामा ढिलाइ भएको र आर्थिक कारोबार पारदर्शी नभएको भन्दै क्यानका पदाधिकारीमाथि प्रश्न समेत उठ्दै आएको छ। र गोकर्ण फरेस्ट रिसोर्ट गल्फ क्लबमा आइतबार टर्किस एयरलाइन्स विश्वकप गल्फ कप अन्तर्गत एमेच्योर सिरिजको काठमाडौँ छनौट प्रतियोगितामा चन्दन कायस्थले उपाधि हात पार्नु भएको छ।
1: वन व्यवस्थापनमा सरकारको चासो र रणनीति, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क
14: विजय एफएम 101.6।
15: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसारभरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृतितर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृतितर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
16: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
15: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बीचको उन्नाइस भएन।
16: सरकारी अस्पतालमा नि गएँ अनि मलाई त औषधी खाएर सन्चो भएन।
15: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भएकी उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भएर उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
16: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
15: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भएकी उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
16: कोहीजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएकी नभन्दै मेरो विश्वास मैले जे बोकेर गएकी त्यो मैले पुरा पाएँ।
15: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप सुलिँदै गएको छ र भन्नुहुन्छ
16: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ, भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
15: जब उहाँलाई निको भयो भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए, तर समस्या झन झन बढ्दै गएको थियो।
16: पेटमा यो आन्द्रा खा लागेको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन, अनि मैले जे होला होला भाइ मेरो लागि एक महिनालाई औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
15: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
16: सरसँग गएर यस्तो यस्तो समीक्षा सचार अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
15: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
16: अहिले भरपूर विश्वास गर्छ के, अहिले के दिनमा छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, या फेरि जच आयो भने फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
15: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जडैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
17: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934।

0: सामुदायिक रेडियो विजय एफएम में 101.6 इन्टरनेट अनलाइन विजय एफएम को फेसबुक पेज एवं यूट्यूब सँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसार भरेकै साथ प्रसारण भइरहेको बिहान 6:30 बजे को विजय खबरमा माया कडेलको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। गैंडाकोटमा एकल महिलाका लागि कानून तथा क्षमता अभिवृद्धि तालिम, जनक नमुना माध्यमिक विद्यालयमा विशेष शैक्षिक कार्यशाला तयार। अर्कपुरको इलिया होटेलमा स्याटेट पुल पार्टीको आयोजना हुँदै नेपाल औषधि व्यवसायी संघ चितवनको अध्यक्षमा इन्द्रराज गैरे सर्वसम्मत निर्वाचित। चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिए जडान गर्नुपर्ने। दमौली भरतपुर प्रसारण लाइन निर्माणका लागि रुख कटान अनुमति। र कैडाकोटको वृहत निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा 410 जनाले लिए सेवा। सोमबारदेखि सरकारी कार्यालयमा सरसफाई अभियान सञ्चालन हुने।
1: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
2: छ नि, जाऊ न त स्विमिङ गर्न।
1: स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा। जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
2: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।

0: सस्ता वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: विजय खबरमा अब खबर विस्तारमा सुरुवातमा गैंडाकोटमा एकल महिलाका लागि कानून तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। सोही प्रसङ्गबाट गैंडाकोट नगरपालिकामा एकल महिलाका लागि कानून तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। गैंडाकोट नगरपालिका नगर कार्यपालिका कार्यालयको आर्थिक सहयोग तथा नारी कल्याण एकल महिला पैरवी मञ्च नवलपरासी बर्दघाट सुस्तापूर्वकको आयोजनामा तालिम सञ्चालन गरिएको हो। शनिबार गैंडाकोट आठ स्थित गैंडाकोट दुग्ध उत्पादक तथा कृषि सहकारी संस्था लिमिटेडमा सम्पन्न कार्यक्रमको अध्यक्षता नारी कल्याण एकल महिला पैरवी मञ्चकी अध्यक्ष निर्मला पौडेलले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले एकल महिलाहरूको हक अधिकार संरक्षणका लागि संस्था सदैव सक्रिय रहने बताउनुभयो। उहाँले एकल महिलाहरूको क्षमता अभिवृद्धिका लागि आगामी दिनमा पनि विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभएको छ। कार्यक्रममा शान्ति देवी कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो। उहाँले एकल महिलाहरूको पीडा र सङ्घर्ष आफूले नजिकबाट बुझेको उल्लेख गर्दै उनीहरूलाई आत्मनिर्भर, सक्षम र उत्प्रेरित बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो। साथै आगामी दिनमा पनि नगरपालिकाले एकल महिलाका लागि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। कार्यक्रममा कार्यपालिका सदस्य शान्ता घरती, महिला तथा बालबालिका शाखा प्रमुख राधा पौडेल लम्सा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष शारदा ढकालले राख्नुभएको थियो भने सहजीकरण संस्थाकी सदस्य महादेवी कट्टेलले गर्नुभएको थियो। परीक्षा नियन्त्रण कार्यालयले 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा भोलि प्रकाशनको तयारी गरेको छ। गत चैत्र 19 29 गतेसम्म सञ्चालन भएको उक्त परीक्षाका उत्तर पुस्तिका परीक्षा समाप्त हुनासाथ परीक्षण तथा सम्परीक्षण थालेको उक्त कार्यालयले यही वैशाख 29 गतेभित्र परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ। परीक्षा नियन्त्रक टुक्राज अधिकारीका अनुसार हाल 35 कर्मचारी टेबुलेसनमा व्यस्त रहेका छन्। वैशाख 29 गतेभित्र परीक्षाफल प्रकाशन गर्ने लक्ष्य छ। माध्यमिक शिक्षा परीक्षा एसी व्यवस्थापन तथा उत्तर पुस्तिका परीक्षण निर्देशिका 2082 परीक्षा सम्पन्न भएको बढीमा 3 दिनभित्र उत्तर पुस्तिका परीक्षण गरिसक्नुपर्ने व्यवस्था छ। गत वर्ष नियमित र स्तर वृद्धितर्फ गरी 5,12,421 विद्यार्थी परीक्षामा सहभागी भएका थिए। जनक नमुना माध्यमिक विद्यालयमा हिजो शिक्षक तथा कर्मचारीलाई उत्प्रेरणा एवं विद्यालय सुधार योजना निर्माण कार्यशाला सम्पन्न भएको छ। शिक्षक तथा कर्मचारीहरूका लागि आयोजना गरिएको सो कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव प्रसाद सापकोटाको अध्यक्षतामा र कोइराकोट नगर प्रमुख मदन भक्त अधिकारीको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बुद्धि सागर पण्डितले कार्यपत्र प्रस्तुत गर्दै विद्यालयको वर्तमान शैक्षिक भौतिक एवं वातावरणीय अवस्थाको बारेमा प्रकाश पार्नु भएको थियो। कार्यपत्र प्रस्तुत गर्दै प्रधानाध्यापक पण्डितले वर्तमान अवस्थामा विद्यालयको अवसर र चुनौतीको बारेमा प्रकाश पार्दै चुनौतीहरू धेरै रहेकाले सम्बन्धित पक्षले बेलैमा सम्बोधन गर्न माग समेत गर्नुभयो। कार्यक्रममा शुभकामना मन्तव्य दिँदै प्रमुख अतिथि नगर प्रमुख मदन भक्त अधिकारीले विद्यालयले भोग्नुपर्ने सबै समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै शैक्षिक विकासमा लाग्न आग्रह गर्नुभयो। त्यसै गरी नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्य, वडा नम्बर 2 वडाध्यक्ष प्रकाश सापकोटा, वडा नम्बर 5 वडाध्यक्ष रत्न प्रसाद सापकोटा, कार्यपालिका सदस्य शान्ति नेउपाने, शिक्षक अभिभावक सङ्घका अध्यक्ष विष्णु प्रसाद सापकोटा, छिमेकी विद्यालयका प्रधानाध्यापक इन्द्रराज भट्टराई, नगर शिक्षा समितिका सदस्य दोलराज पाण्डे, विद्यालय व्यवस्थापन समिति सदस्य सुनिता नेउपाने लगायतले आफ्नो मन्तव्य दिँदै विद्यालयले गरेको प्रगतिको सन्दर्भमा खुसी व्यक्त गर्नुभएको थियो। उक्त कार्यक्रममा गैंडाकोटका वडाध्यक्षहरू, कार्यपालिकाका सदस्यहरू, शिक्षा समितिका सदस्यहरू, छिमेकी विद्यालयका प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, शिक्षक अभिभावक सङ्घका सदस्यहरू लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो। यसैबीच उत्प्रेरणा कार्यक्रममा आचार्य लक्ष्मण भण्डारीले सहजीकरण गर्नुभएको थियो भने सोही कार्यक्रममा एक वर्षीय रणनीति र विद्यालय सुधार योजना समेत निर्माण गरिएको थियो। शैक्षिक गुणस्तरका लागि गरिएको विशेष कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि दीपक ढुङ्गानाले स्वागत मन्तव्य राख्नुभएको थियो भने विद्यालयका संयोजक हिमालदेव पङ्गेनीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो। भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन दिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले महानगर क्षेत्रमा सञ्चालित स्कुल बसको यान्त्रिक परीक्षण तथा चालकको स्वास्थ्य परीक्षण गरेको थियो। तीन दिन लगाएर गरिएको परीक्षणका क्रममा निर्देशिका कार्यान्वयन नभएको पाइएपछि स्कुल बसलाई तत्काल स्कुल बस निर्देशिका 2074 कार्यान्वयनका लागि निर्देशन दिएको छ। कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार बजार क्षेत्रमा सञ्चालित विद्यालयका 144 बसको यान्त्रिक परीक्षण गरिएको थियो। सो क्रममा नियमित मर्मत नभएको, चक्काको टायर नियमअनुसार परिवर्तन नगरिएको लगायतका समस्या पाइएको उहाँले बताउनुभयो। निर्देशिका अनुसार बसमा फोहोर फाल्ने डस्टबिन र अग्नि नियन्त्रण यन्त्र नभएको, प्राथमिक उपचारका लागि सामग्री नभएको पाइएपछि ती बसलाई तत्काल निर्देशिका कार्यान्वयनका लागि निर्देशन दिएको प्रहरी निरीक्षक थापाले बताउनु भएको छ। उहाँले स्कुल बस निर्देशिका 2074 तोकियो बमोजिम मापदण्ड पुरा नगर्ने बसलाई 15 दिनभित्र निर्देशिका कार्यान्वयनका लागि निर्देशन दिएको छ। कार्यालयले यही वैशाख 23-25 गतेसम्म विद्यालयका बसको यान्त्रिक परीक्षण तथा सवारी चालकको स्वास्थ्य परीक्षण गरिएको थियो। सो क्रममा 250 सवारी चालक तथा परिचालकको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी गराएको छ। त्यस्तै विद्यालयले सञ्चालनमा ल्याएका 25 बसको वायु प्रदूषण मापन गरिएकोमा 8 धुवा उत्सर्जन गरिएको पाइएको पनि जानकारी गराइएको छ। गैंडाकोटमा वृहत निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ। आर्थिक वर्ष 2082-83 वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत शनिबार गैंडाकोट नगरपालिका वडा नम्बर 1 नेपाल राष्ट्रिय शमशेर आवासीय माध्यमिक विद्यालय परिसरमा एक दिने निशुल्क शिविर भएको हो। गैंडाकोट नगरपालिका आयुर्वेद शाखाको आयोजनामा भएको शिविरमा 410 सेवा लिएका छन्। गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदन भक्त अधिकारीले आयुर्वेद औषधिले कुनै हानि नगर्ने भएकोले आयुर्वेद औषधि प्रयोग गर्न आग्रह गर्नुभयो। नगर प्रमुख अधिकारीले निरोगी रहनका लागि नियमित स्वास्थ्य जाँच गर्ने र औषधिका लागि आयुर्वेद औषधि मात्र सेवन गर्दा राम्रो हुने समेत बताउनु भएको छ। यस्तै शिविरमा अम्लपित्त कब्जियत पेट सम्बन्धी रोगहरू, पाइल्स फिस्टुला फिसरपात सम्बन्धी रोगहरू, पिनास रुगाखोकी स्त्री रोग सम्बन्धी रोगहरू, पिसाब सम्बन्धी रोगहरू, छाला सम्बन्धी समस्या भएका सेवाग्राहीलाई स्वास्थ्य प्रदान गरिएको थियो। शिविरमा आयुर्वेद विशेषज्ञ डाक्टर चन्द्रकान्त गेवालीको नेतृत्वमा रहेको आयुर्वेद चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिएको थियो। गैंडाकोट वडा नम्बर 1 वडाध्यक्ष सुरेन्द्र प्रसाद रेग्मीको अध्यक्षतामा भएको शिविरमा स्वागत मन्तव्य नेपाल राष्ट्रिय शमशेर माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कविराज आचार्यले राख्नुभएको थियो। सहजीकरण गैंडाकोट नगरपालिका आयुर्वेद शाखाका वरिष्ठ कविराज निरीक्षक विष्णु प्रसाद पौडेलले गर्नुभएको थियो। गैंडाकोट 11 स्थित हर्कपुरमा रहेको इलिया कम्फर्टले स्याटरडे फुल पार्टी आयोजना गर्ने भएको छ। आइएमई ग्रुप अन्तर्गतको इलिया हस्पिटालिटीले मिनी थाइल्यान्डको आवास दिलाउने गरी जेठ 2 स्याटरडे फुल पार्टी आयोजना गरेको हर्कपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ। स्थानीय पर्यटन तथा जीवनशैली अनुभवलाई सुदृढ बनाउने उद्देश्यका साथ 18 वर्षमाथिका व्यक्तिलाई लक्षित गर्दै पार्टीको आयोजना गरिएको कार्यक्रम संयोजक निशान खडेलले जानकारी दिनुभयो। नेपालमा बढ्दो युवा लाइफ स्टाइल र अनुभवमा आधारित पर्यटन मागलाई लक्षित गर्दै एकै दिनमा आराम मनोरञ्जन संस्कृति र सुरक्षित वातावरणको सन्तुलन सम्मिश्रण प्रदान गर्ने अवधारणासहित कार्यक्रम तयार गरिएको इला होटलका जनरल म्यानेजर प्रदीप नेउपानेले जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रममा थाइल्यान्डको आवाज हुने गरी कार्यक्रम सञ्चालन गरिनेछ। जेठ 2 दिउँसो 1 बजेदेखि साँझ 6 बजेसम्म सञ्चालन हुने कार्यक्रममा सहभागी हुनका लागि भरतपुरदेखि निःशुल्क बसको व्यवस्था गरिएको छ। उहाँले जानकारी दिनुभयो, यहाँ प्रवेश शुल्क 500 र पेय पदार्थ सहितको शुल्क 700 रुपियाँ तोकिएको छ। भरतपुरको 24 कोटी र भाटभटेनबाट समेत टिकट बिक्रीको व्यवस्था गरिएको होटलले जानकारी दिएको छ। यस्तै केही दिनपछि खल्तीबाट पनि टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ। तनहुँ जलविद्युत आयोजना अन्तर्गत दमौली भरतपुर 220 केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लास्थित राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ। डिभिजन वन कार्यालय चितवनले शुक्रबारदेखि लागू हुने गरी प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रुखहरूको कटान मुछान तथा सुरक्षित घाट गद्दी व्यवस्थापनका लागि आयोजनालाई वन प्रवेश इजाजत पत्र प्रदान गरेको हो। नेपाल औषधि व्यवसायी संघ चितवनको अध्यक्षमा इन्द्रराज गैरी सर्वसम्मत निर्वाचित हुनुभएको छ। भरतपुरमा भएको 8 जिल्ला अधिवेशन मार्फत गैरी सर्वसम्मत निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता अनिल कुमार पौडेलले जानकारी दिनुभयो। यसै गरी वरिष्ठ उपाध्यक्षमा लक्ष्मीलाल श्रेष्ठ, उपाध्यक्षमा तारानाथ अधिकारी, त्यस्तै गरी खुल्लातर्फ रुद्र सापकोटा, महासचिवमा टेकप्रसाद सापकोटा, कोषाध्यक्षमा विनोद पन्त, सचिवमा मेघनाथ पौडेल, सहकोषाध्यक्षमा राजेश पौडेल चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा विज्ञान पौडेल, श्रीनिवास पौड्याल, हरिप्रसाद ढकाल, प्रेम थापा, श्रीकृष्ण गौतम, धनमाया लुइटेल र शारदा ढकाल आचार्य सर्वसम्मत निर्वाचित हुनुभएको जनाइएको छ। चितवन जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ। जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको हिजो बसेको बैठकले यस्तो निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी गणेश सर्यालको अध्यक्षतामा बसेको बैठकले जिल्लाभर सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई 7 दिनभित्र जनस्वास्थ्य कार्यालयमा एकीकृत तथ्याङ्क विवरण अनिवार्य रूपमा दर्ता गर्न निर्देशन दिएको छ। सो अनुसार दर्ता भएका एम्बुलेन्सले 15 दिनभित्र जिपिएस प्रणाली जडान गरी त्यसको जानकारी जनस्वास्थ्य कार्यालयमा बुझाउनुपर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी हरियालले जानकारी दिनुभएको छ। विवरण दर्ता नगर्ने र जिपिएस जडान नगर्ने एम्बुलेन्सलाई सञ्चालनमा रोक लगाइने समेत समितिले जनाएको छ। खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
2: तेलको जर्किन बोक्दै कता हो दिदी?
3: सञ्जीवनी तेल मिल।
2: किन नि सञ्जीवनी तेल मिल नै?
3: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
2: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
4: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
5: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
4: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 नयाँ चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 9858026445 र 9848027445।
6: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
7: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
8: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556 98 833 र 598 834।
9: महत्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
1: विश्रामपछि विजय खबरमा यहाँलाई स्वागत छ। अब बाँकी खबर। आगामी सोमबारदेखि सरकारी कार्यालयमा राष्ट्रिय सरसफाई सप्ताह सञ्चालन हुने भएको छ। सरकारले सोमबारदेखि जेठ एक गतेसम्म सङ्घ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह सुरु गर्न थालेको हो। त्यसका लागि सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्ग निर्देशन 2083 समेत जारी गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका शाखा अधिकृत सुवर्ण वज्राचार्यले जानकारी दिनुभएको छ। सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण कायम गर्न र सरसफाई सम्बन्धी आचरण विकास गर्न सरसफाई सप्ताह सञ्चालन गर्न थालिएको उहाँले जानकारी दिनुभएको छ। सप्ताह सञ्चालन गर्न सबै सङ्घ, प्रदेश र स्थानीय तहलाई पत्राचार समेत गरिसकिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा सोमबार बिहान 8:30 बजे वीर अस्पतालबाट सरसफाई सप्ताहको शुभारम्भ गरिने मन्त्रालयका सह प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभएको छ। सोही समयमा देशैभरका सबै अस्पतालमा पनि सरसफाई सप्ताह शुभारम्भ हुने र सप्ताहभरि दैनिक रूपमा सरसफाइमा सहभागी हुन आग्रह गरिएको उहाँले बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव सङ्कलन पोर्टल सञ्चालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको सुरुवात गरिएको जनाइएको हो। यस पोर्टलका माध्यमबाट देश विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिक, विषय विज्ञ र नीति निर्मातालाई बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्त्वपूर्ण राय सुझाव सिधै सरकार समक्ष पेश गर्न सक्नेछन्। सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आम जनताको भावना र विज्ञतालाई कदर गर्ने प्रधानमन्त्रीको मुख्य योजना अनुरूप यो कदम चालिएको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले बताउनु भएको छ। युरोपेली सङ्घ अन्तर्गतको जलवायु निगरानी निकायले शुक्रबार विश्वका महासागरको सतही तापक्रम हालैका दिनमा अत्यन्त उच्च स्तरको नजिक पुगेको चेतावनी दिएको छ। वैज्ञानिकहरूको भनाइअनुसार अहिलेको अवस्था सन् 2024मा देखिएको सबैभन्दा तातो समुद्री तापक्रमको रेकर्डभन्दा थोरै मात्र कम छ र आगामी केही दिन वा हप्ताभित्रै नयाँ कीर्तिमान बन्न सक्ने सम्भावना बलियो बनेको छ। युरोपेली मध्यम दूरी मौसम पूर्वानुमान केन्द्रकी जलवायु प्रमुख सामन्था बर्गेसले बताएअनुसार महासागरको सतह निरन्तर तातिँदै गएको छ र यसले विश्व जलवायु प्रणालीमा ठूलो परिवर्तनको सङ्केत दिइरहेको छ। उहाँले मे महिनामा मात्र पनि समुद्री तापक्रमले नयाँ ऐतिहासिक रेकर्ड तोड्ने सम्भावना उच्च रहेको बताउनु भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भूभागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव रहेको छ। अहिले कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल तथा देशका बाँकी भूभागमा आंशिक बादल लागिरहेको छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागहरूमा तथा लुम्बिनी प्रदेशको हिमाली भूभागको एक दुई स्थानमा मेघगर्जन र चट्टान सहित मध्यम वर्षा भइरहेको छ। विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टान सहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै आज राति कोशी मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्टान सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। भोलिसम्ममा एसीको नतिजा सार्वजनिक गर्ने तयारी। गैंडाकोटमा एकल महिलाका लागि कानुन तथा क्षमता अभिवृद्धि तालिम। जनक नमुना माविमा विशेष शैक्षिक कार्यशाला। गैंडाकोटको वृहत निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा 140 जनाले लिए सेवा। दमौली भरतपुर प्रसारणलाई निर्माणका लागि रुख कटाने अनुमति प्राप्त। चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिए जडान गर्नुपर्ने। सोमबारदेखि सरकारी कार्यालयमा सरसफाई अभियान सञ्चालन हुने। विश्व तापक्रम वृद्धि तीव्र। तीव्र समुद्री सतह लगातार बढ्दै। अवस्थ सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभरेकै साथ प्रसारण भइरहेको बिहान 6:30 विजय खबर सकियो। प्राविधिक मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। माया कडेल बिदा हुन्छु। नमस्कार।
10: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
11: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
12: ल लिनुहोस्।
11: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
12: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन चामल,
11: स्वाद मात्र होइन प्रेम पस्कने।
10: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
13: बगैचा एडभेन्चर रिसोर्ट
10: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ।
13: बगैचा एडभेन्चर रिसोर्ट,
10: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
13: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट।
14: रोड हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नंबर 9857082693 9857082693
15: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
16: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, एकै 20-22 चोटी पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
17: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
18: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 9855505934।
19: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
20: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो, जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
19: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
20: विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9862124437।
21: अहिले बिहानको 7 बज्यो।
22: विजय एफएम 101.6।
23: सुन्तली दिदी, वन त आगोले सखापै पार्न आँट्यो, के गर्ने होला भन्या?
24: या जे सुकै होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लागे होइन के अरे?
23: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रो गाई बस्तुले खाने घाँस पात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि नभई नहुने अक्सिजनमा पनि आगो लाग्यो हो कि? यो कुरो बुझ्नुहोस् न।
24: ए हो त नि है, सही कुरा गर्यौ तिमीले, मैले त यतातिर सोच्दै नसोचे कि।
23: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुनी किन उठ्या?
24: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि। हिँड तिमी पनि।
25: भीम बहादुर कुमाल, अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैराकोट नगरपालिका, नवलपुर।
26: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
27: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
26: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
27: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
26: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
27: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1, नौलपुर।
28: ओहो दाई, नमस्कार।
29: नमस्कार।
28: आराम हुनुहुन्छ?
29: आरामै छु।
28: घर त राम्रो बनाउनु भएछ।
29: यसो भनौँ।
28: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
29: यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
28: ए गजबको काम गर्दा रहेछन् त।
25: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवाइडिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैंडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139।
30: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
24: आहा, कति राम्रो सजाएको फर्निचरहरु पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
0: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
1: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
20: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550474503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: भन्ने होइन त अब 2000 मै जापानिज भाषा
1: 2000 मै जापानिज भाषा कहाँ
0: हजुर एम्स एब्रोड एजुकेशन मा अब 2000 मै जापानिज भाषा
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PTE SAT क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ
0: जापान यूके अस्ट्रेलिया क्यानाडा यूएसए न्यूजीलैंड दक्षिण कोरिया र यूरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512494 मोबाइल 9809233894
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिटचिट पसिना आउने वैदिकमा गएँ त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तँलाई जान्दछु नानी पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
6: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855505934
7: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ त्यो हो बचत गर्ने बानी थोरै थोरै गरेर गरिएको बचतले शिक्षा स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ सहकारीसँग जोडिनुहोस् नियमित बचत गर्नुहोस् आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस् आजै सुरु गरौँ बचत गर्ने बानी स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व
8: हेलो हाई ओ साथी तिमी कता हिडेको
9: हाई म आज गयाको ड्रेस सपिनेको
8: किन के पाइन्छ र त्यहाँ
9: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
10: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस अपमा
0: सम्पर्क गैंडाकोट ड्रेस अप गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 9846545090 र 9855505360
11: कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुल गैंडाकोट 2 मा शैक्षिक सत्र 2083 को लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
12: हाम्रा विशेषताहरू ब्रिटिस काउन्सिलद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त विद्यालय
13: सुन्दर शान्त स्वच्छ एवं बालमैत्री वातावरण भएको
12: दक्ष अनुभवी एवं तालिम प्राप्त शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने
13: व्यवस्थित कक्षा कोठा पुस्तकालय कम्प्युटर ल्याब तथा विज्ञान प्रयोगशाला भएको
12: विवाह होस्टेल तथा यातायातको सुविधा भएको
13: सङ्गीत नृत्य गायन योगा एवं मेडिटेसन प्रशिक्षण दिने
11: कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुलमा 2083 को लागि अत्याधुनिक प्रविधि सहितको विद्यालय सम्पर्क कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुल गैंडाकोट 2 नवलपुर फोन 0785011997 र 5026097 मोबाइल 9855565907 र 9845414039
14: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका
15: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
14: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
15: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
14: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
15: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबल कार गैंडाकोट एक नौलपुर
16: ए बुझेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
17: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने पाँचैजनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति दुईवटा अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
16: भयो दाई
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश
18: तेलको जर्किन बोक्दै कता हो दिदी
19: सञ्जीवनी तेल मिल
18: किन नि सञ्जीवनी तेल मिल नै
19: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु खाना पकाउन पनि सजिलो बालबालिकालाई मालिस गर्न पनि हुने
18: ए पक्नुस् पक्नुस् दिदी खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन
0: हजुर मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल
20: हाम्रा विशेषताहरू लोकल तोरीको शुद्ध तेल घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ
0: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैंडाकोट 2 न्याय चोक नवलपुर प्रोप्राइटर रामचन्द्र सापकोटा मोबाइल 98580 26445 र 98480 27445

0: बाल बालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: झाडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन डाक्टर साहब।
2: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के दशा लाग्यो डाक्टर साहब?
2: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाइ गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
2: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर।
2: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: कस्तो
5: गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
6: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
5: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
6: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
6: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
7: हजुरहरूको बाबु नानीहरूको उज्जवल भविष्यका लागि किड्स होम एकेडेमी इङ्ग्लिस स्कुल गैंडाकोट क्षेत्रकै उत्कृष्ट रिजल्ट ल्याउन सफल यस किड्स होम एकेडेमी गैंडाकोट 10 नवलपुरमा यही वैशाख 7 कक्षा मन्टेश्वरीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। सीमित सिटमा भर्ना खुलेको हुँदा समयमा नै भर्ना गरी आफ्नो सिट सुरक्षित गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। हाम्रा विशेषताहरू 2081 सालमा यसी परीक्षामा उत्कृष्ट नतिजा सहित 100% पास गराउन सफल एकमात्र विद्यालय, बिएली परीक्षा 2082 उत्कृष्ट नतिजा सहित 100% पास गराउन सफल एकमात्र विद्यालय, 2082 सालको नगर स्तरीय परीक्षा कक्षा 5 2 4 GPA सहित उत्कृष्ट नतिजा ल्याई 100% पास गराउन सफल एकमात्र विद्यालय, ब्रिटिस काउन्सिलद्वारा ISA प्राप्त विद्यालय, 2075 सालदेखि गैंडाकोट नगरपालिका उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालय, आधुनिक प्रविधि मैत्री विधिको प्रयोग, बाल मैत्री वातावरण, सफा शान्त तथा सुन्दर वातावरण, विद्यार्थीका लागि यातायातको व्यवस्था र डे होस्टेलको व्यवस्था भएको। प्रधानाध्यापक वासुदेव गैरे तथा किड्स होम एकेडेमी गैंडाकोट 10 नवलपुर। सम्पर्क मोबाइल नम्बर 98570087143 र 98472073384। ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्तापूर्व।
4: बढ्दो गर्मी यामसँगै वनजङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
6: मित्र प्रसाद सापकोटा अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
8: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: विजय टाइमचेक।
0: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
9: अहिले बिहानको 9 बज्यो।
10: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन। यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

पक्षमा उहाँले डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्दा वरिष्ठताको क्रम मिचिएको भन्दै संविधान र कानूनको भावना विपरीत भएको बताउनु भएको छ। अध्यक्ष केसीले सहकारी संकटको विषयमा पनि कडा धारणा राख्दै अनुशासन र सुधारका लागि अरूलाई औल्याउनु अघि स्वयं आफूबाटै शुरू गर्नु पर्ने कुरामा जोड दिनुभयो। उहाँले राज्य सत्ताकै आडमा बस्नेहरूले सहकारीको रकम अपसरण गरेको आरोप लगाउँदै दोषीहरूलाई कानूनी दायरामा ल्याएर बचतकर्तालाई न्याय दिनुपर्ने माग समेत गर्नुभयो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधु कुमार चौलागाईले न्यायपालिकामा सुधारका लागि क्रमभङ्गता आवश्यक रहेको र यसबिना नवीनता नआउने समेत बताउनु भएको छ। प्रधान न्यायाधीशको सिफारिस संविधानको परिधिभित्रै रहेर गरिएको र यसलाई परम्परा भन्दा पनि विधिसम्मत रूपमा हेर्नुपर्ने उहाँको तर्क छ। सांसद चौलागाईले कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले नै सिफारिस गर्नुभएको छजना न्यायाधीशलाई योग्य भनेर स्वीकार गरिसकेको अवस्थामा अहिले प्रश्न उठाउनु विरोधाभासपूर्ण हुने समेत उल्लेख गर्नुभयो। उहाँले अदालतलाई कार्यकर्ता भर्ती केन्द्र बनाउन नहुने र न्यायपालिकाको शुद्धिकरणका लागि सरकारले काम गरिरहेको बताउनुभयो। केवल वरिष्ठताका आधारमा मात्र नभई योग्यता र कार्यक्षमताका आधारमा नेतृत्व चयन हुनुपर्ने र यसले मात्रै न्यायालयमा नवीनता ल्याउने उहाँको दावी छ। संघीय संसदको बजेट अधिवेशन आजदेखि शुरू हुँदैछ। अधिवेशनको पहिलो दिन नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ। संविधानको धारा 95 अनुसार राष्ट्रपतिले अपराह 4 बजे संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा दिउँसो 3:45 बजे अगावै उपस्थित हुन प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यलाई संसद सचिवालयले सूचित गरेको छ। यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक छुट्टा छुट्टै शुरू हुनेछन्। संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्री परिषदको हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची छ। सरकारले सार्वजनिक सेवा प्रभावलाई मर्यादित, स्वच्छ र वातावरण मैत्री बनाउन आजदेखि जेठ 1 गतेसम्म देशभर सरसफाई सप्ताह 2083 सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायहरूलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ। यस राष्ट्रिय अभियानको औपचारिक उद्घाटन आज बिहान 8:30 बजे वीर अस्पतालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको उपस्थितिमा हुने जनाइएको छ। सरकारी कार्यालयहरूमा नियमित सरसफाई र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रभाव, कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो मार्गदर्शन तयार पारिएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरणको क्रममा टर्किस एयरलाइन्सको जहाजमा आगो लागेको छ। इस्तानबुलबाट आएको सो जहाज ल्याण्ड गर्ने क्रममा पाङ्ग्रामा आगो देखिएको थियो। आगो दमकलको प्रयोग गरेर निभाइएको विमानस्थल स्रोतले जनाएको छ। यात्रुहरूलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो। सबै यात्रुहरू सकुशल रहेका छन् भने आगो किन र कसरी लाग्यो भन्नेबारे जाँचबुझ भइरहेको बताइएको छ। कञ्चनपुरमा नदीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु भएको छ। पुनर्वास नगरपालिका 9 दोदा नदीमा नुहाउने क्रममा सोही पुनर्वास 8 गाउँ बस्ने 14 वर्षीय रोहित दौडेको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। पानीमा डुबेर सख्त घाइते भएका उनलाई उपचारका लागि पुनर्वास टाउन हस्पिटल लगिएको थियो, तर चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। त्यस्तै बाजुरामा खोलामा बालक बेपत्ता भएका छन्। हिमाली गाउँपालिका 1 मौतारना स्थित कुवाडी खोलामा नुहाउन गएका 14 वर्षीय नवराज थापा बेपत्ता भएको प्रहरीले जनाएको छ। 4 जना साथीहरूसँगै नुहाउने क्रममा खोलाले थापालाई बगाएपछि बेपत्ता भएका हुन्। उनको खोज तलास जारी रहेको प्रहरीले जनाएको छ।

0: सकिन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नेपालको मौसममा अहिले पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भूभागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव रहेको छ। यसका कारण कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागमा अहिले साधारणतया बादल लागेको छ भने देशका अन्य भूभागहरूमा आंशिक बादल देखिएको हालको सिर बागमती प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै लुम्बिनी प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। विभागले आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल रहने जानकारी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पठाएको युद्ध अन्त्य सम्बन्धी प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार गर्नुभएको छ। इरानले अमेरिकी प्रस्तावको जवाब पाकिस्तान मार्फत पठाइएको भए पनि त्यसले अमेरिका र इजरायलले राखेका मुख्य शर्तहरू स्वीकार नगरेपछि वार्ता थप जटिल बनेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। इरानले पठाएको जवाबमा तत्काल युद्ध विराम, अमेरिकी नाकाबन्दी हटाउनुपर्ने, इरानमाथि पुनः आक्रमण नगर्ने ग्यारेन्टी, इरानमाथि लगाइएका आर्थिक प्रतिबन्ध अन्त्य, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति तथा स्ट्रेट अफ हर्मुजमा इरानको सार्वभौमिक अधिकार स्वीकार गर्नुपर्ने माग राखिएको जनाइएको छ। साथै लेबनान र अन्य क्षेत्रमा चलिरहेको सैन्य गतिविधि समेत रोकिनुपर्ने इरानको अडान छ। त्यस्तै मध्यपूर्वमा जारी संकटका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेट्रोल, डिजेल र ग्यासको सकेसम्म कम प्रयोग गर्न जनतालाई अपील गरेका छन्। यसले विदेशी विनिमयको बचत गर्नुका साथै विश्व जस्तो अवस्थाको प्रभाव पनि कम हुने उनको भनाइ छ। उनले भारतले पेट्रोल, डिजेल र ग्यासको विकल्पमा सौर्य ऊर्जा, इथानोल, सीएनजी र पाइप्ड ग्यासलाई पनि बढावा दिने सरकारको नीति रहेको बताएका छन्। इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरूले मुम्बई इण्डियन्समाथि 2 विकेटको रोमाञ्चक जित निकालेको छ। हिजो रायपुरमा अन्तिम बलमा मुम्बईले दिएको 167 रनको लक्ष्य बेंगलुरूले 8 विकेट गुमाएर पूरा गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले विश्वभरमा 7 विकेट गुमाउँदै 166 रन बनाएको थियो। मुम्बईका लागि तिलक वर्माले 57 रन बनाउँदा बलिङमा बेंगलुरूका भुवनेश्वर कुमारले 4 विकेट लिएका थिए, जससँगै बेंगलुरू 14 अङ्क सहित तालिकाको पहिलो स्थानमा उक्लेको छ। हारसँगै मुम्बई इण्डियन्स भने प्रतियोगिताको प्लेअफ दौड़बाट बाहिरिएको छ। मुम्बई 6 अङ्क सहित तालिकाको 9 स्थानमा छ। त्यसअघि हिजै चेन्नई सुपर किङ्ससँग 5 विकेटले पराजित भएपछि लखनऊ सुपर जायन्ट्सको आइपीएलमा प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ। चेन्नईमा भएको खेलमा लखनऊले दिएको 204 रनको लक्ष्य चेन्नईले 4 बल बाँकी रहँदा 5 विकेट गुमाएर पूरा गरेको छ। आइपीएल क्रिकेटमा आज बेलुकी 7:45 धर्मशालामा पंजाब किङ्स र दिल्ली क्यापिटल्स खेल्दैछन्। काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: FM 101.9
1: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साहुजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
7: मेरो तोला कान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
3: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
9: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
11: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
12: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556-98-833 र 598-834।

0: भन्ने होइन त अब 2000 मै जापानिज भाषा
1: 2000 मै जापानिज भाषा कहाँ
0: हजुर एम्स एबोर्ड एजुकेशन मा अब 2000 मै जापानिज भाषा
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PTE सेट क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ
0: जापान यूके अस्ट्रेलिया क्यानाडा यूएसए न्यूजीलैंड दक्षिण कोरिया र यूरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556588694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512294 मोबाइल 9809333894
2: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
3: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
2: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
4: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैँडाकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 9855 54692 र 9855 54968
0: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो ऱ्याम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैँडाकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082693
5: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठुलो क्षति हुन सक्छ
6: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ खाना पकाउने ग्यास सुरक्षित राखौँ
5: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ
6: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ पानीका स्रोतलाई व्यवस्थित गरौँ समुदायसँग सहकार्य गरौँ
5: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊँ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ
6: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौँ वन जङ्गल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ
5: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: तपाईँको आफ्नै ब्याङ्क आफ्नो भनेको आफ्नै हुन्छ

0: बनाउनुहोस् सिजीसँग।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

गीत यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।

0: छ।
1: यो नयाँ वर्षको अवसर गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: वर्ष एलजी का घर ऐसी सामान पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई, नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।
1: यो नेपाली रेडियो नेपाल।
2: खरो विषयमा दरो बहस, नेपाली बहस।
3: यस नेपाली बहस का साथमा प्रीति तयारी चौचौ
4: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
5: डिशन फाइनल मीट
6: एकै हाम्रो बेसमा नेकपा
7: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनका लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: UZFM XA1.5
1: हेलो हाई ओ साथी तिमी कता हिडेको
2: हाई म आज गयाको ड्रेस अपिनेको
1: किन के पाइन्छ र त्यहाँ
2: त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
3: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस अपमा
4: सम्पर्क गैंडाकोट ड्रेस अप गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 9846545090 र 9855503060
5: विजय सामुदायिक शिक्षा सदनमा भर्ना खुल्यो
4: विजय सामुदायिक शिक्षा सदनमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ हाम्रा विशेषताहरू अन्तर्राष्ट्रिय स्कुल अवार्डबाट सम्मानित उपयुक्त शिक्षक विद्यार्थी अनुपात र अङ्ग्रेजी वातावरण यातायात छात्रावास समेना गृहको राम्रो व्यवस्था राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थासँग समन्वय तथा सहकार्य विषयगत प्रयोगशाला सहित पर्याप्त खेल सामग्री र खेल मैदान विद्यार्थीहरूलाई विभिन्न परियोजना कार्यक्रममा संलग्न गराई आफै गर्दै सिक्दै जाने अवसर प्रदान गरिने उच्च दक्षता भएका शिक्षकहरूद्वारा पठन पाठन खुल्ला र रमणीय वातावरण भएको नगरपालिका तथा जिल्ला स्तरमा अब्बल नतिजा दिन सफल विद्यालय शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग कम्प्युटर र रोबोटिक कक्षा सञ्चालन थप जानकारीको लागि विजय सामुदायिक शिक्षा सदन गैंडाकोट 5 नवलपुर मोबाइल 9855516633 9845186643 र 9686653025
6: विजय सामुदायिक शिक्षा सदन
7: तेलको जर्किन बोक्दै कता हो दिदी
8: सञ्जीवनी तेल मिल
7: किन नि सञ्जीवनी तेल मिल नै
8: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु खाना पकाउन पनि सजिलो बालबालिकालाई मालिस गर्न पनि हुने
7: ए पक्नुस् पक्नुस् दिदी खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन
4: हजुर मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल
7: हाम्रा विशेषताहरू लोकल तोरीको शुद्ध तेल घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ
4: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैंडाकोट 2 न्याय चोक नवलपुर प्रोप्राइटर रामचन्द्र सापकोटा मोबाइल 9858026445 र 9848027445
7: स्वस्था दर्ताको सिफारिस लिनु थियो के कागजात चाहिने रहेछ
9: यी संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त संस्थाको विधान वा नियमावली निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस् बहाल कर तिरेको रसिद नतिरेको भए तिर्नु पर्दछ संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद अन्य कागजातहरू पनि आवश्यक हुन्छ
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
10: डेंगु रोकथाम तथा नियन्त्रणका लागि अत्यन्तै जरुरी सूचना
11: डेंगु रोग एक प्रकारको भाइरसले हुने रोग हो यो रोग एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ
10: यो लामखुट्टे दिनको समयमा सक्रिय रहन्छ र विशेष गरी साँझ र बिहानको समयमा टोक्ने गर्दछ
11: संक्रमित लामखुट्टेका सबै अण्डा संक्रमित नै हुन्छन् र यसको अण्डा पानी बिना पनि महिनौसम्म जीवित रहन सक्छ
10: डेङ्गुबाट बस्नको लागि मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु पर्दछ साथै लामखुट्टेले फुल पार्ने ठाउँहरू खोजी त्यसको व्यवस्थापन गर्नुपर्छ
11: पानी राख्ने भाँडाहरू जस्तै पानी ट्याङ्की गाग्री ड्रम आदि सधैँ छोपेर राख्नुपर्छ लामखुट्टेको नियन्त्रणको लागि घर वरपर पानी जम्न दिनु हुँदैन यो कार्य वर्षायाम अगाडि तथा वर्षायाममा हरेक हप्ता गर्नुपर्छ
10: लामखुट्टेको प्रजनन स्थल नष्ट गरी डेङ्गु वृद्धि नियन्त्रण गर्न व्यक्तिगत तथा सामुदायिक प्रयास अपरिहार्य रहन्छ
11: विश्व स्वास्थ्य संगठनको सहयोगमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
12: विजय टाङ्चे।
4: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
13: अहिले बिहानको 10 बज्यो।
14: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन। यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले आज विभिन्न अध्यादेश पेश गर्दै हुनुहुन्छ। आज दिउँसो 2 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले विभिन्न अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची तय गरिएको छ। संघीय संसदको बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ। पहिलो बैठकमै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको छ। त्यसअघि प्रतिनिधि सभाको बैठक बस्नेछ। बैठकमा प्रधानमन्त्री शाहले सार्वजनिक खरिद अध्यादेश 2083 पेश गर्ने सम्भावित कार्यसूची छ। त्यस्तै सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश र संवैधानिक परिषद अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। टर्किस एयरलाइन्सको विमानमा चक्कामा आग लागि भएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल 1.5 घण्टापछि सञ्चालनमा आएको छ। आज बिहान टर्कीको इस्तानबुलबाट आएको TK-726 नम्बरको विमानको अवतरण गर्ने क्रममा चक्कामा आग लागि भएको थियो। विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार आज बिहान 6:45 बजेदेखि बन्द भएको विमानस्थल करिब 1.5 घण्टापछि सञ्चालनमा आएको हो। बिहान 8:30 बजे एयर इण्डिया र 8:35 बजे फ्लाई दुबई अवतरण गरिसकेका छन् भने केही विमानले उडान पनि भरिसकेका विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार चक्कामा लागेको आगो दमकलको सहायतामा निभाइएको थियो। विमानलाई रनवेमै रोकेर आपतकालीन द्वारबाट यात्रुहरूको उद्धार गरिएको थियो। विमानमा 273 यात्रु र 11 जना चालक दलका सदस्य रहेको जनाइएको छ। प्रशासनिक सेवालाई स्वच्छ मर्यादित र वातावरण मैत्री बनाउने नयाँ संकल्पका साथ आज देशभर राष्ट्रिय सरसफाई सप्ताह शुरू भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले वीर अस्पतालमा आयोजित सरसफाई कार्यक्रममा सरिक भएर यस अभियानको औपचारिक उद्घाटन गर्नुभएको छ। सरकारले आजदेखि संघ प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयहरूमा यो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय सम्मका सबै निकायलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ। सरकारले जारी गरेको सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन 2083 अनुसार न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाई मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: TCL का विभिन्न होम अप्लायंसर को खरीद में कैशबैक तथा श्योर शॉट गिफ्ट्स, वॉशिंग मशीन में 6 केजी एरियल मैटिक, एसी में फ्री इंस्टॉलेशन र नागरिकता मात्र भए पुग्छ। सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ। ग्लोबल नंबर 1 TCL, इंस्पायर ग्रेटनेस।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाकी खबर। नेपाली कांग्रेसले आज कर्णाली प्रदेशको सुर्खेतमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला गर्दैछ। सुर्खेतको वीरेन्द्रनगर स्थित शुभ होटलमा कांग्रेसले मध्याहदेखि दुई दिने प्रदेश स्तरीय भेला शुरू गर्न लागेको हो। जिल्ला सभापति खड्ग बहादुर पोखरेलका अनुसार प्रदेश स्तरीयको सभापति गगन कुमार थापाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। मध्याह 12:35 जाँदा शुरू हुने भेलामा उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल पनि सहभागी हुने जनाइएको छ। कांग्रेसले 26 र 27 वैशाखमा कैलालीको धनगढ़ीमा प्रदेश स्तरीय भेला आयोजना गरेको थियो। 31 वैशाख र 1 जेठमा गण्डकी प्रदेश स्तरीय भेला पोखरामा तथा 4 र 5 जेठमा बागमती प्रदेश स्तरीय भेला काभ्रे पलाञ्चोको धुली खेलमा हुने कांग्रेसले जनाएको छ। त्यसै गरी मधेस प्रदेशको भेला 6 र 7 जेठमा महोत्तरीको बर्दीवासमा, कोशी प्रदेशको 8 र 9 जेठमा सुनसरीको लौकी तथा लुम्बिनी प्रदेशको 14 र 15 जेठमा रूपन्देहीको तिलोत्तमामा आयोजना गरिने भएको छ। र सर्लाहीमा सडेको अवस्थामा एक पुरूषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डीएसपी सरोज राईका अनुसार आइतबार साँझ करिब 4:30 बजे गौडेता नगरपालिका छ बग्ध स्थित

जारी राखेको छ। काठमाडौँमा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: विजय एफएम 101.6 समुदायको आवाज।
1: गैंडाकुट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकुट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकुट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्न हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
2: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
6: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
8: हेर त रगतै रगत भो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
9: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
8: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
9: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
8: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
10: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौँ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
11: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
14: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
13: ल ल, गएर तुरन्त बुक गरिहाल है।
15: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै झिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
16: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-20437।
17: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
18: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मनै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
17: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
19: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
16: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550774503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: उपभोक्ता सदस्य नामावली अद्यावधि गर्ने सम्बन्धी सूचना। गैडाकुट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यही वैशाख 15 गतेको बैठकको निर्णय अनुसार संस्थाको वर्तमान कार्य समितिको 4 वर्ष कार्यकाल सम्पन्न हुने भएकोले संस्थाको विधानको परिच्छेद 6 को धारा 26 को उपधारा 6 को अनुसूची 2 बमोजिम संस्थाको साधारण सभा प्रतिनिधि छनौट कार्य 2083 जेठ 15 गते हुने, साथै क्लस्टर समिति, खुल्ला महिला प्रतिनिधि, लेखा तथा सुपरिवेक्षण समिति र कार्य समिति छनौट कार्य 2083 जेठ 30 गते शनिबार सम्पन्न हुने भएकोले उपभोक्ता सदस्यज्यूहरूले सदस्य नामावली अध्यावधि गर्न इच्छुक उपभोक्ता सदस्यज्यूहरूलाई आवश्यक फर्माट जुटाई यही वैशाख 31 गतेसम्म कार्यालयमा सम्पर्क गरी नामसारी तथा मन्जुरी नामा लिन सम्पूर्ण सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौँ। सदस्य अध्यावधि गर्ने अन्तिम मिति यही वैशाख 31 गतेसम्म। कृष्ण प्रसाद नेउपाने अध्यक्ष एवं गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैंडाकोट वडा नम्बर 4 नवलपरासी बर्दागाड सुस्ता पूर्व।
2: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
3: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
2: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
3: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
2: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर।

0: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: पुनः आजै आफ्नो ब्याङ्क, वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेसनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: कक्षा नर्सरीदेखि कक्षा नौसम्म भर्ना खुल्यो। यस क्षेत्रकै प्रतिष्ठित र उत्कृष्ट शैक्षिक गन्तव्य कालिका नमुना माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ। आफ्ना नानी बाबुहरूको उज्जवल भविष्यका लागि आज स्थान सुरक्षित गर्नुहोस्। भर्ना कार्यक्रम आवेदन फारम वितरण यही वैशाख 7 गतेदेखि। कक्षा नर्सरीदेखि कक्षा नौसम्म हाम्रा विशेषताहरू: नमुना विद्यालयको रूपमा मान्यता प्राप्त उत्कृष्ट भौतिक पूर्वाधार, अनुभवी दक्ष र प्रविधि मैत्री शिक्षकहरूद्वारा अध्यापन, बाल मैत्री वातावरण र आधुनिक शिक्षण पद्धति, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याबको व्यवस्था, अतिरिक्त क्रियाकलाप र खेलकुदमा विशेष जोड, कक्षा 8 निःशुल्क शिक्षा, नोट सिटहरू सीमित भएकाले ढिला नगरी कार्यालयमा सम्पर्क राखी आफ्नो नाम दर्ता गराउनुहोला। पहिले आउनेलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि कालिका नमुना माध्यमिक विद्यालय, गैराकोट 8, नवलपुर, फोन नम्बर 0785011818, 98550-52325। कालिका नमुना माध्यमिक विद्यालय, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
2: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
3: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
4: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
5: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
6: सर्जरी सम्बन्धी सेवा,
5: हाड जोडी सम्बन्धी सेवा,
6: स्त्री तथा प्रसूति रोग सेवा,
5: बाल रोग सेवा,
6: न्युरो सर्जरी सेवा,
5: न्युरो साइकेट्रिक सेवा,
6: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
4: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
7: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
8: ए नानी, तिमीले छोरीको जन्म दर्ता गरायो?
9: गराउला नि काकु, के को हतार छ र?
8: राम राम राम राम, त्यसो भनेर हुँदैन नि नानी। जन्म, मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिन भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बाल बालिकालाई स्कुल भर्ना गर्न, नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
9: ओहो, हो र काकु, त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराउनु।
10: गैडाकोट नगरपालिका, नवलपरासी बर्दघाट, सुस्ता पूर्व।
11: तेलको जर्किन बोक्दै कता हो दिदी?
12: सञ्जीवनी तेल मिल।
11: किन नि सञ्जीवनी तेल मिल नै?
12: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध, स्वस्थकर, खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
11: ए, पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
13: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
14: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
13: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक, नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98580-26445 र 98480-27445।

0: BJ 淡静
1: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612 24437।
2: अहिले बिहानको 11 बज्यो।
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश।
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
6: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यहीँ जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
3: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ।
4: बगैचा एडभेन्चर रिसोर्ट,
3: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कपुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98 570 82 693, 98 570 82 696।
5: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
6: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
7: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइसरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व
1: भर्ना खुल्ले हो। गैंडाकोटकै प्रतिष्ठित शैक्षिक संस्था अक्सफोर्ड सेकेन्डरी स्कुलमा कक्षा नर्सरीदेखि कक्षा नौसम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ। साथै यसै शैक्षिक सत्रदेखि नवनिर्मित भवनबाट पठन पाठन सुरु भएको पनि जानकारी गराउँदछौँ। समयमा नै आफ्नो भाउ नानीहरूलाई भर्ना गराई आफ्नो सिट सुरक्षित गर्नुहोला।
2: हाम्रा विशेषताहरू:
3: बालमैत्री वातावरणमा अध्ययन अध्यापन हुने, पूर्वीय दर्शनको नैतिक एवं संस्कृत शिक्षा प्रदान गरिनुका साथै पूर्ण अङ्ग्रेजी वातावरणमा पठन पाठन हुने, आफ्नै हाइटिच कम्प्युटर ल्याबमा प्रयोगत्मक कक्षा हुने, 24 घण्टा सिसी क्यामेराको माध्यमबाट विद्यालयको हरेक गतिविधिको निगरानी गरिने, सैद्धान्तिक पढाइ सँगै व्यवहारिक शिक्षामा अब्बल साबित गर्ने उद्देश्यले कृषि प्रोजेक्ट तथा अन्य प्रयोगत्मक कक्षा चालन गरिएको, कमजोर सिकाइ क्षमता भएका बालबालिकालाई क्यासबाट अभिभावकसँग नियमित सम्पर्कमा रही सिकाइ सहजीकरण गरिने, विद्यालयमा गाइडेन्सको अति आवश्यक विद्यार्थीहरूलाई सूचीकृत गर्दै छुट्टै एलिमेन्टरी लेभल टिचिङबाट पढाइको स्तर उन्नति गरिने, हरेक शुक्रबार उद्घोषण, नृत्य, हाजिरी जवाब, साहित्यिक लेख रचना, अङ्ग्रेजी क्लब, आइडिया क्लब र सङ्गीत जस्ता व्यक्तित्व विकास गर्ने क्रियाकलापमा विद्यार्थी प्रशिक्षण दिइने, विद्यार्थीहरूको घरमा पनि सिकाइ क्रियाकलापको अनुगमन गरिने र सँगसँगै पृष्ठपोषण प्रदान गरिने, स्विमिङ पुल, बास्केटबल र फुटसलको समेत सुविधा भएको।
1: सम्पर्क अक्सफोर्ड सेकेन्डरी स्कुल, गैंडाकोट 2 नवलपुर, फोन 078-50-23-44।
4: सर, एउटा प्रश्न सोधौँ है?
5: सोधन
4: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
5: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
4: हस्, धन्यवाद सर।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौलाकालिका मन्दिर। मौलाकालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
8: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौलाकालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
7: एउटा सानो स्वर्ग मौलाकालिका मन्दिर।
1: धार्मिक सेवा समिति मौलाकालिका मन्दिर, गैंडाकोट नवलपरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
9: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
10: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
9: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
11: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
12: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
13: सूचनाको हक।
14: प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयमा सूचना माग्ने वा पाउने सूचनाको हक हुन्छ।
13: नागरिकले नमागे पनि सार्वजनिक निकाय आफै सक्रिय भएर सार्वजनिक महत्त्वको सूचना प्रवाह गर्नु पर्दछ।
14: गण्डकी प्रदेश सरकार, पोखरा, नेपाल।
15: तेलको जर्किन बोक्दै कता हो दिदी?
16: सञ्जीवनी तेल मिल।
15: किन नि सञ्जीवनी तेल मिल नै?
16: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
15: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
17: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
6: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
17: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9580 26445 र 9480 27445।

0: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश
1: भन्ने होइन त अब 2000 मै जापानिज भाषा
2: 2000 मै जापानिज भाषा कहाँ
1: हजुर एम्स एब्रोड एजुकेशनमा अब 2000 मै जापानिज भाषा
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन आईएलटीएस पीटी सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
1: जापान युके अस्ट्रेलिया क्यानाडा युएसए न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556588694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512494 मोबाइल 9809333894
3: हेलो हाई ओ साथी तिमी कता हिडेको
4: हाई म आज गयाकोट ड्रेस अपिनेको
3: किन के पाइन्छ र त्यहाँ
4: त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
5: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस अपमा
6: सम्पर्क गैंडाकोट ड्रेस अप गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 9846545090 र 9855505360
7: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालिका
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
8: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
7: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर
9: हजुरहरुको बाबु नानीहरुको उज्जवल भविष्यका लागि किड्स होम एकेडेमी इंग्लिश स्कूल
10: विजय तान्चे
9: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9861220437
11: अहिले मध्याह्नको 12 बज्यो

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। संसदको बजेट अधिवेशन आजदेखि शुरू हुँदै मन्त्री परिषदबाट सरकारको नीति तथा कार्यक्रम पारित। राष्ट्रपतिले आज प्रस्तुत गर्ने बैठकमा विभिन्न 8 अध्यादेशहरू पेश गर्ने कार्यसूची। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता। पार्टी पुनर्गठन र पछिल्ला राजनीतिक भेलाबारे छलफल। काँग्रेसको कर्णाली प्रदेश स्तरीय भेला आजदेखि सुर्खेतमा। सुशासन र विकास मोडेलमा छलफल हुने। देशभर राष्ट्रिय सरसफाई सप्ताह शुरू। वीर अस्पतालबाट अभियानको शुभारम्भ। बजारमा हुने ठगी र महँगी नियन्त्रण गर्न आजैदेखि मूल्य पारदर्शिता सप्ताह पनि शुरू। काठमाडौँका निशुल्क वाटर एटीएममा सर्वसाधारणको लापरवाही। पिउने पानीले लुगा धोएपछि महानगर चिन्तित। 9 वर्षपछि अमेरिकी राष्ट्रपति ट्रम्प यसै साता चीन जाँदै। इरान युद्ध र व्यापारिक तनाव मुख्य एजेण्डा। देशको अर्थतन्त्र जोगाउन भारतीय प्रधानमन्त्री मोदीको आह्वान। 1 वर्षसम्म सुन नकिन्न र खानीतेलको प्रयोग घटाउन आग्रह। र विश्वकप लिग टू क्रिकेट भोलिबाट नेपाललाई घरेलु मैदानमा स्कटल्याण्ड र अमेरिकाको कडा चुनौती।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजी सँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर सुरु गरौं। संसद अधिवेशन सम्बन्धी खबरबाट संघीय संसदको बजेट अधिवेशन आजदेखि शुरू हुँदैछ। अधिवेशनको पहिलो दिन आज अपरान्ह 4 बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष 83-84 लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। नेपालको संविधानको धारा 95 बमोजिम राष्ट्रपतिबाट हुने यो सम्बोधनलाई आज बिहान सिंहदरबारमा बसेको मन्त्री परिषदको बैठकले स्वीकृत गरिसकेको छ। सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलका अनुसार बैठकले सरकारको नीति तथा कार्यक्रमलाई पनि पारित गरेको छ। संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार संयुक्त बैठक अघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टा छुट्टै बैठकहरू बस्नेछन्। प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी प्राप्त पत्र र मन्त्री परिषद हेरफेर सम्बन्धी सूचनाबारे सदनलाई अवगत गराइने सम्भावित कार्यसूची रहेको छ। यसै गरी आजको बैठकमा सरकारका तर्फबाट विभिन्न 8 अध्यादेशहरू पेश गरिने कार्यसूची छ। आज प्रस्तुत हुने नीति तथा कार्यक्रमकै आधारमा सरकारले आगामी जेठ 15 गते नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ। नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको चर्चा चलिरहेका बेला पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष केपी शर्मा ओलीबीच सघन छलफल भएको छ। भक्तपुरको गुण्डु स्थित ओली निवासमा भएको करिब 2 घण्टा लामो भेटमा भण्डारीले पत्थरीको शल्यक्रियापछि आराम गरिरहनुभएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। भेटका क्रममा एमालेभित्र भइरहेका पछिल्ला भेला नेताहरूका अभियान र पार्टीको आगामी कार्यदिशाका बारेमा समेत समीक्षा भएको भण्डारी निकट श्रोतले जनाएको छ। पछिल्लो समय एमालेका केही पदाधिकारीहरूले ओलीको विकल्पमा अन्तरिम अवधिका लागि भण्डारीलाई नेतृत्वमा ल्याउनुपर्ने प्रस्ताव गरिरहेका बेला यो भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। भण्डारीले पनि एमालेको विकास र विस्तारमा आफ्नो क्षमता लगाउन इच्छुक रहेको बताउँदै आउनु भएको छ। नेपाली काँग्रेसले आजदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा 2 दिने प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला आयोजना गर्दैछ। सुर्खेतको वीरेन्द्रनगर स्थित शुभ होटलमा 12:30 बजेदेखि शुरू हुने यस विशेष भेलाको उद्घाटन सभापति गगन कुमार थापाले गर्नुहुनेछ। काँग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुन लागेको यस भेलामा उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। महाधिवेशन सम्पन्न भए पश्चात आयोजित यस भेलाले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको वस्तुनिष्ठ समीक्षा, संगठनात्मक कमजोरीको पहिचान तथा पार्टीभित्रको अनुशासन र आन्तरिक एकतालाई सुदृढ बनाउने लक्ष्य राखेको छ। केन्द्रीय सदस्य नारायण भट्टराईका अनुसार भेलामा प्रदेश तथा

समेत शुरू गरेको छ। प्रधानमन्त्री कार्यालय र उद्योग मन्त्रालयको संयुक्त पहलमा शुरू भएको यो अभियान जेठ 3 गतेसम्म चल्नेछ। यस अन्तर्गत हरेक पालिकाले आफ्नो क्षेत्रका पसल तथा सेवा प्रदायकहरूलाई अनिवार्य रूपमा मूल्य सूची राख्न लगाउने र त्यसको कडा अनुगमन गर्ने जिम्मेवारी पाएका छन्। सरकारले बजारमा हुने गैर कानूनी क्रियाकलाप रोक्न यो अभियान कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्दै नागरिक समाज र संचारकर्मीलाई खबरदारी गर्न समेत आग्रह गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स। वाशिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: एलजी का टीवी एंड होम अप्लायंसेस को खरीद में आकर्षक कैशबैक तथा पक्का उपहार। फ्रंट लोड वॉशिंग मशीन में 6 केजी एरियल, टॉप लोड वॉशिंग मशीन में 2 केजी एरियल, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 1 केजी एरियल, माइक्रोवेव ओवन में कुकिंग किट र एसी में फ्री इंस्टॉलेशन। नागरिकता भए पुग्छ, सीजीएलएक्स ईएमआई मार्फत सजिलै खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाकी खबर। काठमाडौँ महानगरपालिकाले सर्वसाधारणका लागि सञ्चालनमा ल्याएको निशुल्क वाटर एटीएमको दुरूपयोग बढेको भन्दै चिन्ता व्यक्त गरेको छ। पिउने पानीको सुविधाका लागि करोडौंको लगानीमा निर्माण गरिएका बुथहरूमा लुगा धुने र मोमो पकाउन पानी लैजाने जस्ता गतिविधि देखिएपछि महानगरले सचेत गराएको छ। काठमाडौँका विभिन्न 8 स्थानमा यी आधुनिक वाटर एटीएम सञ्चालनमा छन्। खुला मञ्च, महाबौद्ध, दरबार हाई स्कूल, प्रदर्शनी मार्ग र वडा नम्बर 5, 17, 26 तथा 31 यी बुथहरू रहेका छन्। महानगरका अनुसार सीसीटीभी फुटेजमा केही व्यक्तिहरूले बुथको पानीले भित्री कपडा धोएको, हातमुख धोएको र होलीका दिन 1.5 घण्टामै 3,000 लिटर पानी खेर फालेको पाइएको छ। बैंकिङ कसुर अर्थात चेक अनादर मुद्दामा दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रिता कुमारी शाही पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय दैलेखले उनलाई शुक्रबार नियन्त्रणमा लिएको हो। अध्यक्ष शाहीले दिएको 5,35,000 रुपियाँ बराबरको चेक बैंकबाट भुक्तानी हुन नसके बााउन्स भएपछि उनी विरूद्ध उजुरी परेको थियो। सोही उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरी कानूनी प्रक्रिया अगाडि बढाएको हो। दैलेख प्रहरीका अनुसार शाहीलाई वैशाख 25 गते नै अदालतबाट म्याद थप गरी थुनामा राखिएको छ र घटनाबारे थप सन्धान भइरहेको छ।

शाही 2079 सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन्। टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा दुर्घटनामा परेपछि आज बिहानदेखि अवरूद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ। इस्तानबुलबाट आएको जहाजको टायर विस्फोट भई धावन मार्गमै आगो लागेपछि बिहान पाउने 7 बजेदेखि विमानस्थल ठप्प भएको थियो। विमानमा सवार 273 यात्री र 11 चालक दलका सदस्यलाई आपतकालीन ढोकाबाट सकुशल उद्धार गरिएको छ। अहिले टर्किस एयरको विमान धावन मार्गबाट हटाइएको छ। विमानस्थल बन्द हुँदा आकाशमै फन्का लगाएका एयर इण्डिया र फ्लाइ दुबईका जहाजहरूले अहिले अवतरण गरिसकेका छन्। सल्यानमा अविरल वर्षासँगै आएको बाढ़ी पहिरोले कृषि तथा पूर्वाधार क्षेत्रमा व्यापक क्षति पुर्याएको छ। शनिबार करिब 2 घण्टा परेको मुसलधारे वर्षापछि शारदा नदी र विभिन्न खरे खोलाहरूमा आएको बाढ़ीले जिल्लाका 2 स्थानीय तहमा ठूलो विनाश निम्ति आएको हो। बाढ़ीले विशेष गरी बागचोर नगरपालिकाका वडा नम्बर 6, 7, 8, 9 र 10 तथा छत्रेश्वरी गाउँपालिकाका 1 र 2 नम्बर ओडामा संचालित सड़क, खानेपानी, सिंचाई, कुलो र तटबन्ध लगायतका दर्जनौ योजनाहरूमा क्षति पुर्याएको। बाढ़ी पहिरोका कारण सड़कहरू चिराचिरा परेका छन् भने कलभर्ट र ह्युम पाइपहरू बगाउँदा बागचौरका विभिन्न ग्रामीण सड़कहरूमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। स्थानीय तहका अनुसार हाल 2 दर्जन भन्दा बढी सड़कहरूमा सवारी साधन चल्न सकेका छैनन्। यसै गरी खानेपानीका मुहानहरू पुरिनुका साथै पाइप र ट्याङ्कीमा ठूलो क्षति भएपछि स्थानीय बासिन्दाहरू पिउने पानीको अभाव झेल्न बाध्य भएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजी सँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। इरानसँगको बढ्दो तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गर्ने भएका छन्। चिनिया विदेश मन्त्रालयले राष्ट्रपति ट्रम्प आगामी मे 13 15 चीनको राजकीय भ्रमण गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। यो भ्रमणलाई कूटनीतिक क्षेत्रमा निकै चासोका साथ हेरिएको छ, किनकि विगत 9 यता कुनै पनि अमेरिकी राष्ट्रपतिले चीनको भ्रमण गरेका थिएनन्। यसअघि मार्च महिनामै तय भएको यो भ्रमण मध्य पूर्वमा चुलिएको तनावका कारण स्थगित गरिएको थियो। बेजिङ बसाइका क्रममा ट्रम्पले चिनिया राष्ट्रपति सी जिनपिङसँग उच्च स्तरीय भेटवार्ता गर्नेछन्। व्यापार तनाव कम गर्ने उद्देश्यका साथ ट्रम्पले सिलाई इरानमाथि युरेनियम प्रवर्धन नियन्त्रण र युद्ध अन्त्यका लागि दबाव दिने अमेरिकी अधिकारीहरूले बताएका छन्। त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना नागरिकलाई आगामी 1 सुनका गहना नकिन्न र भान्सामा खाने तेलको प्रयोग घटाउन विशेष आह्वान गरेका छन्। विश्वमा चुलिएको युद्ध र आपूर्ति श्रृङ्खलामा देखिएको अवरोधका कारण भारतको वैदेशिक मुद्रा संचितमा दबाव परेपछि प्रधानमन्त्री मोदीको यस्तो आग्रह आएको हो। देशको अर्थतन्त्र बचाउन व्यक्तिगत व्यवहारमा परिवर्तन आवश्यक रहेको उनको भनाइ छ। पछिल्लो समय इरान र इजरायल बीचको तनावले पेट्रोलियम पदार्थ र खाने तेलको आयात महँगो भएको छ। सन् 2025 सुनको मूल्य 60% बढेपछि यसको माग घटाउनु सरकारका लागि चुनौतीपूर्ण बनेको छ। अब खेल खबर। आइसिसी विश्वकप लिग टू अन्तर्गत घरेलु मैदान टियुमा भोलिदेखि अन्तिम त्रिकोणात्मक सिरिज शुरू हुँदैछ। यस सिरिजमा नेपालले एसोसिएट क्रिकेटका दुई बलिया टोलीहरू स्कटल्याण्ड र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। नेपालले भोलि मंगलबार आफ्नो पहिलो खेलमा स्कटल्याण्ड विरूद्ध खेल्दै सिरिजको शुरूआत गर्नेछ। हाल लिग तालिकाको सातौं स्थानमा रहेको नेपालका लागि 2027 एक दिवसीय विश्वकप छनौटमा सोझै पुग्न र ओडीआई मान्यता सुरक्षित राख्न यो सिरिज निकै महत्वपूर्ण मानिएको छ। नेपालले शीर्ष चारमा रहँदै विश्वकप छनौट खेल्न बाँकी खेलहरूमध्ये कम्तीमा 10 जित्नुपर्ने दबाव छ। हाल अमेरिका 36 अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ भने साबिक विजेता स्कटल्याण्ड दोस्रो स्थानमा छ। नेपाल 24 खेलमा 18 अङ्कसहित सातौं स्थानमा रहेको छ। घरेलु मैदान र समर्थकको साथ पाउने नेपालका लागि ब्याटिङ प्रमुख चुनौतीका रूपमा देखिएको छ। नेपालले जेठ 2 र 8 गते अमेरिकासँग तथा वैशाख 29 र जेठ 4 गते स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। संसदको बजेट अधिवेशन आजदेखि शुरू हुँदै मन्त्री परिषदबाट सरकारको नीति तथा कार्यक्रम पारित। राष्ट्रपतिले आजै प्रस्तुत गर्ने बैठकमा विभिन्न 8 अध्यादेशहरू पेश गर्ने कार्यसूची। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता। पार्टी पुनर्गठन र पछिल्ला राजनीतिक भेलाबारे छलफल। काङ्ग्रेसको खडाली प्रदेश स्तरीय भेला आजदेखि सुर्खेतमा। सुशासन र विकास मोडेलमा छलफल हुने। देशभर राष्ट्रिय सरसफाई सप्ताह शुरू। वीर अस्पतालबाट अभियानको शुभारम्भ। बजारमा हुने ठगी र महँगी नियन्त्रण गर्न आजैदेखि मूल्य पारदर्शिता सप्ताह पनि शुरू। काठमाडौँका निशुल्क वाटर एटीएममा सर्वसाधारणको लापरवाही। पिउने पानीले लुगा धोएपछि महानगर चिन्तित। 9 अमेरिकी राष्ट्रपति ट्रम्प यसै साता चीन जाँदै। इरान युद्ध र व्यापारिक तनाव मुख्य एजेण्डा। देशको अर्थतन्त्र जोगाउन भारतीय प्रधानमन्त्री मोदीको आह्वान। 1 सुन नकिन्न र खाने तेलको प्रयोग घटाउन आग्रह। र विश्वकप लिग टू क्रिकेट भोलिबाट नेपाललाई घरेलु मैदानमा स्कटल्याण्ड र अमेरिकाको कडा चुनौती। काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै।

0: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी, त्यही अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तँलाई जान्दछन् पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
4: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौं। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौं र बचत गर्ने बानी बसालौं। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
5: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
6: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो, प्रति व्यक्ति 2 वटा। अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
5: भयो दाई।
4: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570826693 98570826693
2: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ
3: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैराकोट नगरपालिका नवलपुर
0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ सम्पत्ति कर घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर सवारी साधन कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ
4: समयमै कर तिर्नुहोस् दण्ड जरिवानाबाट बच्नुहोस्
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
3: ए दिदी पो आउनु भएछ आउनुहोस् भित्र बसम
5: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले
3: त्यस्तो राम्रो लाग्यो दिदी यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
6: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोबेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
0: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 98511 29163 98550 74503 र 98511 84503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
6: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
7: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
6: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
7: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
6: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
8: घरै उज्यालो
9: दाई। ए दाई, होइन दाई त बोल्नु नै हुन्न त।
10: हेर्नुहोस् न बाबु, होस आउने जाने भइरहेको छ, अहिले केही भन्नै सकिन्न भन्नु भएको छ डाक्टरले।
9: होइन, कसरी यस्तो भयो भाउजू?
10: पानी पर्यो भनेर तार छुटाउनु जानु भएको थियो, झर्र गरेको आवाज सुनेर कुदेर जाँदा मान्छे त निलै सुकेको दाउराले तार फालेर अस्पताल ल्याइहालेर धन्न बचाइयो।
9: पानी परेको बेला तार छुटाउने? होइन, मैले त कुरै बुझिनँ भाउजू।
10: भन्न नै लाज हुन्छ बाबु, कुकिङ गरेर बत्ती बाल्ने, खाना पकाउने गरेका थियो, 2-4 सय जोगाउन खोज्दा यस्तो भयो, ओछ्यानबाट उठ्न सक्नुहुन्न कि जस्तो छ। मेरो त जिन्दगी नै बर्बाद भयो बाबु।
11: विद्युत चोरी गर्नु कानुनी अपराध हो। विद्युत चोरी गर्दा ज्यान जान सक्छ, त्यसैले हुकिङ कहिल्यै नगरौँ।
12: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।

0: DJ Tanche. विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612 24437।
1: अहिले दिउँसोको 1 बज्यो।
2: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
0: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटी उपचार आरसिटी गरिने।
2: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
0: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सीएमसी हस्पिटल ठीक अगाडि, फोन 056-513-412, मोबाइल 98013-63412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
3: तेलको जर्किन बोक्दै कता हो दिदी?
4: सञ्जीवनी तेल मिल।
3: किन नै सञ्जीवनी तेल मिल नै?
4: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
3: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
0: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
5: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरैसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
0: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैडाकोट 2 न्याय चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 98580-26445 र 98480-27445।
6: स्वस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
7: यी संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस्, बहालकर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ, संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
3: मेरो तोलाकान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555-5934।
4: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
5: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
4: ल ल, गएर तुरन्त बुक गरिहाल है।
6: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
7: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015, मोबाइल 98612-20437।
8: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन, वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ।
9: हरिप्रसाद सापकोटा, अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट नवलपुर।
10: बाल विकास इङ्ग्लिस बोर्डिङ स्कुल, गैंडाकोट 2 भेरकुटी चोकमा अवस्थित। 2052 सालदेखि अनवरत गुणस्तरीय शिक्षामा समर्पित हुँदै राष्ट्रिय, जिल्ला र नगर स्तरमा आफ्नो फरक पहिचान बनाउन सफल चिर परिचित विद्यालय बाल विकास इङ्ग्लिस बोर्डिङ स्कुल, विद्यार्थी र अभिभावकको पहिलो रोजाई। विद्यालयका विशेषताहरू, सक्षमतामा आधारित शिक्षण क्रियाकलाप, गरेर सिक्ने बालमैत्री वातावरण, खेलकुद, डान्स, म्युजिक, आर्ट, ड्रविङ, ड्रामा जस्ता अतिरिक्त क्रियाकलाप, इको क्लब, बाल क्लब, रेड क्रस, स्काउटको व्यवस्था, अनुभवी शिक्षक शिक्षिका, व्यक्तिगत गाइडेन्स र रिमेडियल टिचिङको व्यवस्था, विज्ञान, कम्प्युटर, गणित, प्रयोगशाला तथा लाइब्रेरीको व्यवस्था, यातायातको व्यवस्था, होस्टेल र डे केयर होस्टेलको व्यवस्था, मल्टिमिडिया प्रोजेक्टर सहितको कक्षा कोठा, इन्टरएक्टिभ बोर्ड सहितको हल, पूर्ण रूपमा योजनाबद्ध टिचिङ, लर्निङ एक्टिभिटी योजना, क्रिटिकल थिङ्किङ, कोलेबोरेसन्स, कम्युनिकेसन, इन्टरनेट, इन्टरपर्सनल र इन्ट्रापर्सनल क्रियाकलापमा जोड, सिपिएस, सिपिआरएस, परियोजना कार्य, फिल्ड भिजिट र विदेशी विद्यालयहरूसँग सहकार्य। आजै सम्पर्क गर्नुहोस् र आफ्ना बालबालिकाको लागि सिट सुरक्षित गर्नुहोस्। 0785022686, 0785024001, 0785911197। बाल विकास इङ्ग्लिस बोर्डिङ स्कुल, भिरकुटी चोक, गैंडाकोट 2, 9 बोलपुर।
11: एक

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौं।
2: नरबहादुर मुकमी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 3 ढोडेनी।
3: नयाँ शैक्षिक सत्र 2083 को लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। साथै आजै भर्ना गरी आफ्ना बालबालिकाको सिट सुरक्षित गर्नु हुन हार्दिक अनुरोध गर्दछौ।
4: हाम्रा विशेषताहरू
3: अन्तर्राष्ट्रिय अवार्डहरू आइएसए आइएसओ 1901 2015 सिपिडी प्रोभाइडरहरूको मान्यता प्राप्त विद्यालय
5: बाल मैत्री तथा वातावरण मैत्री विद्यालय
3: मिडास ई क्लास तथा स्मार्ट बोर्डको प्रयोग गर्न प्रविधि मैत्री कक्षाको व्यवस्था भएको
5: सुविधा सम्पन्न कम्प्युटर ल्याब गणित ल्याब तथा विज्ञान ल्याबको व्यवस्था भएको
3: आफ्नै सुविधा सम्पन्न भवनमा मन्टेसोरी विधिबाट साना बालबालिकाहरूलाई अध्यापन गराइने
5: दक्ष अनुभवी तथा तालिम प्राप्त शिक्षकहरूद्वारा अध्यापन गराइने
3: पर्याप्त खेल मैदान स्वच्छ चमेना गृह तथा यातायात साधनको व्यवस्था भएको
5: थप जानकारीका लागि सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालय गैंडाकोट 1 नवलपुर फोन 0785025640 मोबाइल 9855500060 र 9851071।
6: जय हनुमान ज्ञान गुण सागर।
3: सम्पूर्ण भक्तजनहरूलाई सूचना गैंडाकोट 9 मा अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौ।
7: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
3: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे स्थान हनुमान मन्दिर गैंडाकोट 9 नवलपुर।
8: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
9: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
8: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
10: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
7: सक्षम फर्निचर गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550074503 र 9511584503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

बरसों बाद भी देखो मेरी ट्रैक्टर से ऊंची।

0: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बाल बालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तँलाई जान्दछु नि, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
7: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
9: विजय सामुदायिक शिक्षा सदनमा भर्ना खुल्यो।
10: विजय सामुदायिक शिक्षा सदनमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
11: हाम्रा विशेषताहरू:
8: अन्तर्राष्ट्रिय स्कुल अवार्डबाट सम्मानित, उपयुक्त शिक्षक विद्यार्थी अनुपात र अङ्ग्रेजी वातावरण, यातायात, छात्रावास, सम्मेलन गृहको राम्रो व्यवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थासँग समन्वय तथा सहकार्य, विषयगत प्रयोगशाला सहित पर्याप्त खेल सामग्री र खेल मैदान, विद्यार्थीहरूलाई विभिन्न परियोजना कार्यक्रममा संलग्न गराई आफै गर्दै सिक्दै जाने अवसर प्रदान गरिने, उच्च दक्षता भएका शिक्षकहरूद्वारा पठन पाठन, खुल्ला र रमणीय वातावरण भएको, नगरपालिका तथा जिल्ला स्तरमा अब्बल नतिजा दिन सफल विद्यालय, शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग, कम्प्युटर र रोबोटिक कक्षा सञ्चालन।
10: थप जानकारीको लागि विजय सामुदायिक शिक्षा सदन, गैंडाकोट 5, नवलपुर। मोबाइल 98550-51-633, 98450-81-643 र 98686-53-025।
12: विजय सामुदायिक शिक्षा सदन।
13: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
14: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
13: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
14: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
13: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
14: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
15: घरै उज्यालो।
16: हेलो, यता म इलेक्ट्रिसियन। तपाईँलाई थाहा छ विद्युतीय करेन्टले मान्छे कसरी मर्छ? करेन्ट बग्ने बिजुलीको नाङ्गो तार छुने अनि बिजुली बलेन भनेर मेन स्विच बन्द नगरी तार चलायो भने करेन्ट लाग्न सक्छ। बढी भोल्टेज आएको समय पर्यो भने त नाङ्गो तारले ज्यानै लिन सक्छ। कसैलाई करेन्ट लागेको देखेमा त्यो मान्छे र तारलाई छुनु हुँदैन। बचाउन खोज्ने नै करेन्ट लागेर मरेका घटनाहरू पनि छन् है। त्यसैले कसैलाई करेन्ट लागेको देखेमा सुक्खा काठको लट्ठीले मान्छेलाई तारबाट छुटाउने अनि सकेसम्म छिट्टै नजिकको स्वास्थ्य चौकीमा पुर्याइहाल्ने। घरमा बत्ती बिग्रियो भनेर आफै बनाउनतिर लाग्दा जोखिम हुनसक्छ। त्यसैले म जस्तै तालिम प्राप्त इलेक्ट्रिसियनलाई बोलाएर मात्रै बिजुली बनाउनु होला।
15: घरमा वायरिङको मर्मत सुरक्षित तरिकाले गरौँ अथवा तालिम प्राप्त प्राविधिकको सहयोग मागौँ।
16: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।

0: Nada?
1: Vijay Tanche. विवाह पार्टी सेमिनार वा आरामदाय बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9862124437।
2: अहिले दिउँसोको 2 बज्यो।
1: भन्ने होइन त अब 2000 मै जापानीज भाषा
3: 2000 मै जापानीज भाषा कहाँ
1: हजुर एम्स एब्रोड एजुकेशन मा अब 2000 मै जापानीज भाषा
3: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PTE SAT क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ
1: जापान यूके अस्ट्रेलिया क्यानाडा यूएसए न्यूजीलैंड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0785012294 मोबाइल 9809233894 बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट
3: बगैचा एडभेन्चर रिसोर्ट
1: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
3: बगैचा एडभेन्चर रिसोर्ट
1: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
3: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैंडाकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082696
4: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
5: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि
3: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
1: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 9869122437
5: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
6: जन्म मृत्यु बसाइ सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो
1: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
7: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ
5: मित्र प्रसाद सापकोटा अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर

0: विजय एफएम 101.6 समुदायको आवाज
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएछ, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुनाल पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
5: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
6: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
7: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
9: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
8: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
10: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट नवलपरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।

टङ्क सर, ल हामी यतै छौँ, धेरै सरप्राइज हुनु पर्दैन, तपाईँ लिप्छु नि भाइ, आधी भिडियो खेल्नै बाँकी छ होइन। 5, 6, 7

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारबाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी, बर्दघाट, सुस्तापूर्व।
4: जय हनुमान, ज्ञान गुण सागर।
5: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैंडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
3: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
5: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैंडाकोट 9, नवलपुर।
6: ओहो दाई, नमस्कार।
7: नमस्कार।
6: आराम हुनुहुन्छ?
7: आरामै छु।
6: घर त राम्रो बनाउनु भएछ?
7: यसो भनौँ।
6: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
7: यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
6: ए, गजबको काम गर्दा रहेछन् त।
8: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैंडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98 450 66 189 र 98 071 68 139।
3: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: तेलको जर्किन बोक्दै कता हो दिदी?
10: सञ्जीवनी तेल मिल।
9: किन नि सञ्जीवनी तेल मिल नै?
10: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
9: ए, पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
3: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
8: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरैसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
3: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2, न्याय चोक, नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98 580 26 445 र 98 480 27 445।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
2: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
3: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
2: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
4: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा
5: सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
8: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो, दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी, अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
9: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98550-50934।
10: ए नानी, तिमीले छोरीको जन्म दर्ता गरायो?
11: गराउला नि काकु, केको हतार छ र?
10: राम राम राम राम, त्यसो भनेर हुँदैन नि नानी। जन्म, मृत्यु, बसाइ सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिन भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बाल बालिकालाई स्कुल भर्ना गर्न, नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
11: ओहो, हो र काकु, त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
10: जन्म, मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराऊ।
12: गैडाकोट नगरपालिका, नवलपरासी, बर्दघाट, सुस्ता पूर्व।
13: हेलो, हाई, ओ साथी, तिमी कता हिँडेको?
14: हाई, म आज गैडाकोट ड्रेस भनेको।
13: किन, के पाइन्छ र त्यहाँ?
14: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
15: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
1: सम्पर्क गैडाकोट ड्रेस सप, गैडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456-45090 र 98550-50360।
16: उपभोक्ता सदस्य नामावली अद्यावधि गर्ने सम्बन्धी सूचना। गैडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यही वैशाख 15 गतेको बैठकको निर्णय अनुसार संस्थाको वर्तमान कार्य समितिको 4 वर्ष कार्यकाल सम्पन्न सम्पन्न हुने भएकोले संस्थाको विधानको परिच्छेद 6 को धारा 26 को उपधारा 6 को अनुसूची 2 बमोजिम संस्थाको साधारण सभा प्रतिनिधि छनौट कार्य 2083 जेठ 15 गते हुने साथै क्लस्टर समिति खुल्ला महिला प्रतिनिधि लेखा तथा सुपरिवेक्षण समिति र कार्य समिति छनौट कार्य 2083 जेठ 30 गते शनिबार सम्पन्न हुने भएकोले उपभोक्ता सदस्यज्यूहरूले सदस्य नामावली अध्यावधिक गर्न इच्छुक उपभोक्ता सदस्यज्यूहरूलाई आवश्यक प्रमाण जुटाई यही वैशाख 31 गतेसम्म कार्यालयमा सम्पर्क गरी नामसारी तथा मन्जुरी नामा लिन सम्पूर्ण सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ। सदस्य अध्यावधिक गर्ने अन्तिम मिति यही वैशाख 31 गतेसम्म। कृष्ण प्रसाद नेउपाने अध्यक्ष एवं गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैंडाकोट वडा नम्बर 4 नवलपरासी बर्दगाड सुस्ता पूर्व।
17: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
18: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
17: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
18: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
17: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
18: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर।
1: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
19: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
1: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
20: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
21: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
20: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
22: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
23: सक्षम फर्निचर गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550074503 र 9551184503।
24: तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
25: विजय टाइमचेक।
24: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9862124037।
26: अहिले दिउँसोको 3 बज्यो।

0: नमस्कार।
1: प्रतिपक्षी दलहरूको अवरोधका बीचमा प्रतिनिधि सभा बैठक जारी। संसद नियमावलीदेखि डोजर कार्यवाहीसम्म विपक्षी दलको प्रश्न। 4 बजे संयुक्त बैठक मार्फत राष्ट्रपति पौडेलले नीति कार्यक्रम प्रस्तुत गर्दै। राज्य व्यवस्था समिति बैठकमा प्रधानमन्त्री लगातार अनुपस्थित। कंग्रेसद्वारा बैठक बहिष्कार। नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकियो। गृह प्रशासन नेतृत्वविहीन हुँदा अधिकृतहरूको कमाण्ड अवधि लम्बिँदै। दोहोरो सुविधाका 701 वटा सरकारी गाड़ी फिर्ता। जेएनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न मानव अधिकार आयोगलाई दबाव। प्रदर्शनका क्रममा 10 जना पक्राउ। राष्ट्रिय परिचय पत्रको सिस्टम 1 सातादेखि ठप्प। सेवा प्रभावित। अमेरिका र इरान बीच तनाव बढ्दा एसियाली बजारमा इन्धनको मूल्य वृद्धि। तेल आपूर्तिमा अवरोध हुने त्रास। थाइल्याण्डका पूर्व प्रधानमन्त्री सिनावाटा जेलमुक्त। भ्रष्टाचार मुद्दामा 8 महिनापछिको सजायपछि रिहा। र सन्दीप जोराको शानदार शतक। एक दिवसीय अभ्यास श्रृंखलाको अन्तिम खेलमा अमेरिकालाई 265 रनको लक्ष्य।

वर्ष एलजी का घरायसी सामानहरुमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरु, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरु लागू हुनेछन्। एलजी, लाइफ्स गुड।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजी सँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं प्रतिनिधि सभा बैठक सम्बन्धी खबरबाट। प्रतिपक्षी दलहरूको अवरोधका बीचमा प्रतिनिधि सभा बैठक जारी छ। दुई बजेदेखि शुरू भएको बैठकको शुरूमै विपक्षी दलले उठेर विरोध गरेका थिए। बैठक शुरू हुन साथ उनीहरूले अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले अवरोध हटाउन आग्रह गर्नुभएको थियो। उहाँले आकस्मिक समय निर्धारण भइसकेको भन्दै अवरोध नगर्न भन्नुभएको थियो। सभामुखको आग्रहपछि बैठक सञ्चालनमा आएको हो। प्रतिनिधि सभा बैठकमा कंग्रेसका सचेतक निष्कल राईले सरकार र संसद नियमावलीको आलोचना गर्नुभएको छ। नेपाली कांग्रेसका तर्फबाट धारणा राख्दै उहाँले प्रतिनिधि सभा नियमावलीका केही प्रावधान संविधान र प्रचलित कानूनसँग बाँझिएको बताउनुभयो। राईले प्रतिनिधि सभा नियमावलीको नियम 247 उपनियम 3 भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छूट दिन खोजिएको भन्दै आपत्ति जनाउनुभयो। सांसद संविधान र कानूनभन्दा माथि हुन नसक्ने उल्लेख गर्दै उहाँले नियमावलीका विवादित प्रावधान भ्रष्टाचार निवारण ऐन 2059 तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ऐन 2048 बाँझिएको बताउनुभयो। यसै गरी रासपाका सांसद जगदीश खरेलले स्मार्ट टेलिकमको 30 अर्ब ठगी प्रकरणमा आफूलाई जोड़िएको आरोप भ्रामक र निरर्थक भएको पनि प्रतिनिधि सभा बैठक मार्फत उल्लेख गर्नुभएको छ। प्रतिनिधि सभाको बैठक सञ्चालनका लागि 7 सदस्य मनोनित भएका छन्। सभामुख र उपसभामुख दुवै उपस्थित नभएको अवस्थामा बैठक अघि बढ़ाउन सभामुख डोलप्रसाद अर्यालले उहाँहरूलाई जिम्मेवारी दिनुभएको हो। प्रतिनिधि सभाको कार्य सम्पादनलाई व्यवस्थित बनाउन सभामुख डोलप्रसाद अर्यालले आज 7 मनोनयनको घोषणा गर्नुभयो। सभामुख र उपसभामुख अनुपस्थित रहँदा बैठकको अध्यक्षता गर्ने सदस्यमा कामिनी कुमारी, गंगा लक्ष्मी अवाल, ताहिर अली भाट, पूर्ण प्रसाद लिम्बु, वलावती शर्मा, मिङबा ग्याम्बु शेर्पा र यज्ञ बहादुर बोगटी रहनु भएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राजनैतिक पूर्वाग्रह त्यागेर सुशासन र समृद्धिको यात्रामा लाग्न सांसदलाई आह्वान गर्नुभएको छ। आजदेखि शुरू भएको नयाँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले सधैँ परिपक्व र अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभयो। यसपटकको अधिवेशनमा केही नयाँ शुरूआत समेत भएको उहाँले जानकारी दिनुभएको छ। यता राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह लगातार दोस्रो पटक अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ। बैठक बहिष्कार गरेको छ। आज बिहान 11 समिति बैठक बोलाइएको थियो तर गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहनुभएका प्रधानमन्त्री शाह बैठकमा नआएपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बे, सचेतक निष्कल राई, सांसदहरू अर्जुन नरसिंह केसी र रेखा कुमारी यादव बैठकमा सहभागी हुनुभएन। कांग्रेस संसदीय दलका नेता आङदाम्बेले सुकुम्बासीको बलपूर्व कोठीवास र गृह मन्त्रालयसँग सम्बन्धित संवेदनशील विषयमा गृहमन्त्रीको भूमिकामा रहेका प्रधानमन्त्रीले जवाब दिनुपर्ने अडान लिनुभएको थियो। नेपाल प्रहरीमा नियमित सरूवा प्रक्रिया अवरूद्ध हुँदा कार्यक्षेत्रमा खटिएका अधिकृतको कमाण्ड अवधि 1 नआएको छ। सामान्यतया इन्चार्ज सम्हालेको 1 सरूवा हुने प्रावधान भए पनि निरीक्षक इन्स्पेक्टरदेखि वरिष्ठ परीक्षकसम्मको सरूवा हाल रोकिएको हो। शेयर विवादका कारण सुदन गुरूङले गृहमन्त्रीबाट राजीनामा दिएपछि हाल गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह आफैले सम्हालिरहनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्ष एलजी का घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। विभिन्न मन्त्रालयबाट दोहोरो सुविधाका रूपमा राजनैतिक नेतृत्व र पूर्व प्रशासकहरूले प्रयोग गर्दै आएका 701 गाड़ी सरकारले फिर्ता ल्याएको छ। सरकारी स्रोत साधनको अनधिकृत प्रयोग रोक्न प्रधानमन्त्री कार्यालयले शुरू गरेको अभियान अन्तर्गत ठूलो संख्यामा सवारी साधन फिर्ता गरिएका हुन्। प्रधानमन्त्रीको कार्यालयका अनुसार हालसम्म 701 गाड़ी फिर्ता गराइएको छ। भदौ 23 र 24 गतेको घटना सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शनमा उत्रेका युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ललितपुरको हरिहर भवन स्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय अगाडि प्रदर्शन गर्न खोज्दा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। राष्ट्रिय जेएनजी नागरिक अभियानको ब्यानरमा आज भेला भएका युवाहरूले जेएनजी आन्दोलन सम्बन्धी आयोगको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन्। राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा आएको प्राविधिक समस्याका कारण एक सातादेखि सेवाग्राहीले शास्ति भोग्नु परेको छ। गत वैशाख 21 गतेदेखि डाउन भएको सिस्टम अहिलेसम्म सञ्चालनमा नआउँदा देशभरका महत्वपूर्ण सेवा प्रभावित भएका छन्। विशेष गरी विवरण सुचाउने, नयाँ जन्म दर्ता गर्ने र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्ने प्रक्रिया ठप्प भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: को अवसर में TCL का विभिन्न होम अप्लायंसर को खरीद में कैशबैक तथा श्योर साउंड गिफ्ट्स, वॉशिंग मशीन में 6 केजी एरियल मैटिक, एसी में फ्री इंस्टॉलेशन र नागरिकता मात्र भए पुग्छ। सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ। ग्लोबल नंबर 1 TCL इंस्पायर ग्रेटनेस।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको

क्याशब्याक तथा सियर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ। न्यु

0: refrigerator ma free induction, front load washing machine ma free 6 kg aerial, top load ma free 2 kg aerial, semi automatic ma 1 kg aerial, dishwasher ma washing tablets, ra microwave oven ma cooking kit, harik kharid ma short short gift, ra bumper ma mydia 5 se 19 liter refrigerator jitne mauka, nagrik na bhai puksha sahaj EMI marfat kharid karna sakincha.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। अमेरिका र इरान बीचको तनावका कारण आज एसियाली बजारमा इन्धनको मूल्य बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिम एसियामा युद्ध अन्त्यका लागि इरानले राखेका शर्तहरू अस्वीकार गरेपछि तेल आपूर्तिमा अवरोध पुग्न सक्ने त्रासले मूल्य बढेको हो। यता थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सेन सिनावात्रा बैंकक स्थित जेलबाट रिहा भएका छन्। भ्रष्टाचार सम्बन्धी मुद्दामा एक वर्षको जेल सजाय भोगिरहेका 76 वर्षीय अर्बपति सिनावात्रा 8 महिना जेलमा बिताएपछि आज रिहा भएका हुन्। र सन्दीप जोराको उत्कृष्ट शतकीय इनिङ्सको मद्दतले नेपाल एले एक दिवसीय अभ्यास श्रृङ्खलाको अन्तिम खेलमा अमेरिका समक्ष 265 रनको लक्ष्य प्रस्तुत गरेको छ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज टस जितेर पहिले ब्याटिङ गरेको नेपाल एले 49.5 ओभरमा सबै विकेट गुमाउँदै 264 रन बनाएको हो। नेपालका लागि मध्यक्रमका ब्याटर सन्दीप जोराले विस्फोटक ब्याटिङ गर्दै 111 रनको शतकीय योगदान गरेका थिए। उनले मात्र 115 बल खेल्दै 9 चौका र 4 छक्का प्रहार गरेका हुन्। नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपल्ट। प्रतिपक्षी दलहरूको अवरोधका बीचमा प्रतिनिधि सभा बैठक जारी। संसद नियमावलीदेखि डोजर कार्यवाहीसम्म विपक्षी दलको प्रश्न। 4 बजे संयुक्त बैठक मार्फत राष्ट्रपति पौडेलले नीति कार्यक्रम प्रस्तुत गर्दै। राज्य व्यवस्था समिति बैठकमा प्रधानमन्त्री लगातार अनुपस्थित। कंग्रेसद्वारा बैठक बहिष्कार। नेपाल प्रहरीमा इन्सपेक्टरदेखि एसएसपी सम्मको सरुवा रोकियो। गृह प्रशासन नेतृत्वविहीन हुँदा अधिकृतहरूको कमाण्ड अवधि लम्बिँदै। दोहोरो सुविधाका 701 वटा सरकारी गाड़ी फिर्ता। जेएनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न मानव अधिकार आयोगलाई दबाव। प्रदर्शनका क्रममा 10 जना पक्राउ। राष्ट्रिय परिचय पत्रको सिस्टम एक सातादेखि ठप्प। सेवा प्रभावित। अमेरिका र इरान बीच तनाव बढ्दा एसियाली बजारमा इन्धनको मूल्य बढ्यो। तेल आपूर्तिमा अवरोध हुने त्रास। थाइल्याण्डका पूर्व प्रधानमन्त्री सिनावात्रा जेलमुक्त। भ्रष्टाचार मुद्दामा 8 महिनाको सजायपछि रिहा। र सन्दीप जोराको शानदार शतक। एक दिवसीय अभ्यास श्रृङ्खलाको अन्तिम खेलमा अमेरिकालाई 265 रनको लक्ष्य। हवस्त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै।

0: प्रत्येक श्रोता को मन को आवाज ते आवाज में सभी को मन यो हो सामुदायिक रेडियो विजय एफएम समुदाय को आवाज।
1: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधि को रिसोर्ट।
2: बगैचा एडवेंचर रिसोर्ट
1: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
2: बगैचा एडवेंचर रिसोर्ट
1: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
2: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैराकोट 11 नवलपुर मोबाइल नम्बर 98570826693 98570826693।
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
6: मेरो तोलाकान्त सिन्हा पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
7: ए भुजेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
8: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
7: भयो दाई।
1: गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
9: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
10: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
9: ल ल, गएर तुरन्त बुक गरिहाल है।
11: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।

आफ्नो ब्याङ्क, वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेसनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।

0: FM 101.9
1: जय हनुमान ज्ञान गुण सागर।
2: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
3: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजन हार्दिक निमन्त्रणा गर्दछौँ।
2: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
4: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
5: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैडाकोट नवलपुर।
6: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
7: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
6: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
6: हेलो हाई, ओ साथी तिमी कता हिँडेको?
7: हाई, म आज गयाको ड्रेस भनेको।
6: किन, के पाइन्छ र त्यहाँ?
7: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
8: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
0: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456-45090 र 98550-5360।
9: कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुल गैंडाकोट 2 शैक्षिक सत्र 2083 को लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
10: हाम्रा विशेषताहरू, ब्रिटिस काउन्सिल द्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त विद्यालय,
11: सुन्दर, शान्त, स्वच्छ एवं बालमैत्री वातावरण भएको,
10: दक्ष, अनुभवी एवं तालिम प्राप्त शिक्षक शिक्षिका द्वारा अध्यापन गराइने,
11: व्यवस्थित कक्षा कोठा, पुस्तकालय, कम्प्युटर ल्याब तथा विज्ञान प्रयोगशाला भएको,
10: दिवा होस्टेल तथा यातायातको सुविधा भएको,
11: संगीत, नृत्य, गायन, योगा एवं मेडिटेसन प्रशिक्षण दिने।
9: कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुलमा 2083 को लागि अत्याधुनिक प्रविधि सहितको विद्यालय। सम्पर्क कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुल गैंडाकोट 2 नवलपुर। फोन 0785011-97 र 5026-97। मोबाइल 98550-65907 र 98454-41-39।
12: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
13: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
12: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
13: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
12: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
13: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
0: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
14: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
16: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप।
17: किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
18: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 056-598-833 र 598-834
19: विजय विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612-20437
20: अहिले दिउँसोको 4 बज्यो

घरबारी बन्द राखी व्यापार गर्छु भने घरबारी बन्द राखी व्यापार गर्छु भने व्यापार सफल रूपमा हजुर।

0: बाल बालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने।

0: हस्पिटल नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
1: मेरो तँलाई जान्त छैन पर्वतदेखि मेरो दुई वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509034

0: वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेसनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
1: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
0: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
1: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
2: जय माता मौला काली।
3: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
4: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
5: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
6: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
5: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
7: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 प्रासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
8: कसैले कुनै कर्मचारी वा सेवाग्राहीलाई कार्यस्थलमा कुनै प्रकारको यौनजन्य दुर्व्यवहार गरेमा सोबाट पीडित कर्मचारी, सेवाग्राही वा निजका तर्फबाट जोसुकैले त्यस्तो व्यक्ति उपर व्यवस्थापक समक्ष 15 दिनभित्र लिखित वा मौखिक रूपमा गुनासो गर्न सक्दछ। कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण ऐन 2071।
9: गण्डकी प्रदेश सरकार जनहितमा जारी सूचना।
10: भर्ना खुल्यो, नयाँ वर्ष 2083 को पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै यस क्षेत्रकै पुरानो तथा उच्च शैक्षिक गुणस्तर भएको नमुना विद्यालय जनक नमुना माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि बाल विकास कक्षादेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको बेहोरा जानकारी गराउँदछौ। बुद्धिसागर पण्डित, प्रधानाध्यापक, जनक नमुना माध्यमिक विद्यालय, गैडाकोट 5, नवलपुर।
11: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
12: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बाल बालिकालाई खेलौना कार भन्दा संस्कार दिनु राम्रो हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छाय सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
6: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
7: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
6: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
7: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन, फोन 0056-94-373 र 0094-7141। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0056-13-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
8: बाबु नानीले नयाँ विद्यालयमा भर्ना गर्न भनेको, हाम्रो क्षेत्रमा कुनै राम्रो विद्यालय छ?
9: किन नहोस् र, यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्य गैंडाकोट इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083का लागि सोधपुछ तथा प्री बुकिङ खुल्ला भइसकेको छ।
8: ए हो र, के कस्ता विशेषता छन् र त्यहाँ?
9: यहाँ खेल तथा क्रियाकलापमा आधारित शिक्षण सिकाइ मार्फत बाल बालिकाको सर्वाङ्गिक विकास गराइन्छ। त्यसै गरी विश्व नागरिक तयार गर्ने उद्देश्यले विभिन्न सृजनात्मक र जीवन उपयोगी क्रियाकलापहरू सञ्चालन गरिन्छ।
8: हेर्नुहोस् न, हामी दुवैजना साँझसम्म अफिसकै काममा व्यस्त हुन्छौँ, बाबु नानीहरू घरमा मोबाइलमा व्यस्त हुन्छन्।
9: त्यसैले त त्यहाँ यसै वर्षदेखि बेलुकी 6 बजेसम्म विभिन्न खेल तथा सृजनात्मक क्रियाकलापका कक्षाहरू सञ्चालन हुँदैछन्। यसले बाल बालिकालाई सुरक्षित, सक्रिय र सृजनशील वातावरण दिन्छ।
10: यस क्षेत्रकै एकमात्र क वर्गको विद्यालय गैंडाकोट इङ्ग्लिस स्कुल, शैक्षिक सत्र 2083को लागि सोधपुछ तथा प्री बुकिङ खुल्ला गरिएको छ।
6: सोधपुछ तथा विद्यालय अवलोकनका लागि सम्पर्क 98550-53-631, 98605-26180।
9: गैंडाकोट इङ्ग्लिस स्कुल, दिगो भविष्यको लागि शिक्षा।
11: हेलो, हाय, ओ साथी, तिमी कता हिँडेको?
12: हाय, म आज गैंडाकोट ड्रेस सपिनेको।
11: किन, के पाइन्छ र त्यहाँ?
12: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ, बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
13: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा।
0: सम्पर्क गैंडाकोट ड्रेस शप, गैंडाकोट 8 कांग्रेस चौकबाट 200 मिटर पश्चिम, ढुंगाना भवन, प्रोप्राइटर सुनिता आचार्य ढुंगाना र दीपक ढुंगाना, मोबाइल नम्बर 9846545090 र 9855505360।
14: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
15: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
16: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
17: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
18: सर्जरी सम्बन्धी सेवा,
19: हाड जोडी सम्बन्धी सेवा,
20: स्त्री तथा प्रसूति रोग सेवा,
21: बाल रोग सेवा,
22: न्यूरो सर्जरी सेवा,
23: न्यूरो साइकियाट्रिक सेवा,
24: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
16: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 को चितवन, फोन 0556525514 र 525517।
25: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
26: विजय टाङ्चे।
0: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9862124337।
27: अहिले साँझको 5 बज्यो।

0: विजय FM 101.2
1: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रणालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: भर्ना खुल्यो भैडाकोटकै प्रतिष्ठित शैक्षिक संस्था अक्सफोर्ड सेकेन्डरी स्कुलमा कक्षा नर्सरीदेखि कक्षा नौसम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ साथै यसै शैक्षिक सत्रदेखि नवनिर्मित भवनबाट पठन पाठन सुरु भएको पनि जानकारी गराउँदछौ समयमा नै आफ्नो भवनानीहरूलाई भर्ना गराई आफ्नो सिट सुरक्षित गर्नुहोला
3: हाम्रा विशेषताहरू
4: बालमैत्री वातावरणमा अध्ययन अध्यापन हुने पूर्वीय दर्शनको नैतिक एवं संस्कृत शिक्षा प्रदान गरिनुका साथै पूर्ण अङ्ग्रेजी वातावरणमा पठन पाठन हुने आफ्नै हाइटिच कम्प्युटर ल्याबमा प्रयोगत्मक कक्षा हुने चौबिसै घण्टा सिसी क्यामेराको माध्यमबाट विद्यालयको हरेक गतिविधिको निगरानी गरिने सैद्धान्तिक पढाइसँगै व्यवहारिक शिक्षामा अब्बल साबित गर्ने उद्देश्यले कृषि प्रोजेक्ट तथा अन्य प्रयोगत्मक कक्षा चालन गरिएको कमजोर सिकाइ क्षमता भएका बाल बालिकालाई क्यासबाट अभिभावकसँग नियमित सम्पर्कमा रही सिकाइ सहजीकरण गरिने विद्यालयमा गाइडेन्सको अति आवश्यक विद्यार्थीहरूलाई सूचीकृत गर्दै छुट्टै एलिमेन्टरी लेभल टिचिङबाट पढाइको स्तर उन्नति गरिने हरेक शुक्रबार उद्घोषण नृत्य हाजिरी जवाब साहित्यिक लेख रचना अङ्ग्रेजी क्लब आइडिया क्लब र सङ्गीत जस्ता व्यक्तित्व विकास गर्ने क्रियाकलापमा विद्यार्थी प्रशिक्षण दिइने विद्यार्थीहरूको घरमा पनि सिकाइ क्रियाकलापको अनुगमन गरिने र सँगसँगै पृष्ठपोषण प्रदान गरिने स्विमिङ पुल बास्केटबल र फुटसलको समेत सुविधा भएको
2: सम्पर्क अक्सफोर्ड सेकेन्डरी स्कुल गैंडाकोट 2 नवलपुर फोन 078-50-23-44
5: भन्ने होइन त अब 2000 मै जापानिज भाषा
6: 2000 मै जापानिज भाषा कहाँ
5: हजुर एम्स एबोर्ड एजुकेशनमा अब 2000 मै जापानिज भाषा
6: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन आईएलटीएस पीटी सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
5: जापान युके अस्ट्रेलिया क्यानाडा युएसए न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 056-5-38-894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 078-50-12-94 मोबाइल 98-029-33-84-94

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौं।
5: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
7: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
6: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
7: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
6: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
8: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
9: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
8: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
10: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
11: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98550074503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
12: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रहे गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौं। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
13: उपभोक्ता सदस्य नामावली अद्यावधिक गर्ने सम्बन्धी सूचना। गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यही वैशाख 15 गतेको बैठकको निर्णय अनुसार संस्थाको वर्तमान कार्य समितिको 4 वर्ष कार्यकाल सम्पन्न हुने भएकोले संस्थाको विधानको परिच्छेद 6 धारा 26 उपधारा 6 अनुसूची 2 बमोजिम संस्थाको साधारण सभा प्रतिनिधि छनौट कार्य 2083 जेठ 15 गते हुने, साथै क्लस्टर समिति, खुल्ला महिला प्रतिनिधि, लेखा तथा सुपरिवेक्षण समिति समिति र कार्य समिति छनौट कार्य 2083 जेठ 30 गते शनिबार सम्पन्न हुने भएकोले उपभोक्ता सदस्यज्यूहरूले सदस्य नामावली अध्यावधिक गर्न इच्छुक उपभोक्ता सदस्यज्यूहरूलाई आवश्यक फर्माट जुटाई यही वैशाख 31 गतेसम्म कार्यालयमा सम्पर्क गरी नामसारी तथा मञ्जुरी नामा लिन सम्पूर्ण सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ। सदस्य अध्यावधिक गर्ने अन्तिम मिति यही वैशाख 31 गतेसम्म। कृष्ण प्रसाद नेउपाने अध्यक्ष एवं गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैंडाकोट वडा नम्बर 4 नवलपरासी बर्दगाड सुस्ता पूर्व।

0: नमस्कार नमस्कार नमस्कार अनि न्यानो अभिवादन कार्यक्रम रमाइलो साँझको प्रतीक्षा गरेर बस्नुभएका प्रिय आफन्तहरूमा सदाको चाहिँ आज पनि उपस्थित भइसकेका छौँ कार्यक्रम रमाइलो साँझको बसाइ लिएर। यति बेला मलाई प्रविधिबाट सहयोग मिल्दैछ अरुण घिमिरेको भने आवाजमा छु म मनिषा शर्मा। फेरि साथीहरू के गर्दै हुनुहुन्छ? साँझको बेला छ, आफ्नै कामधन्दामा व्यस्त स्वस्थ हुनुहुन्छ होला। व्यस्तको बावजुद पनि कार्यक्रमको प्रतीक्षा पनि गरेर बस्नुभएको थियो होला। आइसकेका छौँ तपाईँको प्रतीक्षाको घडी मेटाइसकेका छौँ। फोन डायल गर्न सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ, ढिला नगरी स्वागत गरौँ। हजुर नमस्कार।
1: हेलो नमस्ते।
0: नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? काठमाडौँदेखि आशिषजी बोल्नुभयो है? के छ हाल खबर आशिषजी?
1: एकदम ठिकठाक छ, म चाहिँ सन्चो
0: छु। हजुर,
1: काम गरि नै प्रोग्राम सुन्दै यस आज सहभागिता जनाउने मौका पनि मिल्यो है।
0: हजुर, पक्कै पनि।
1: काठमाडौँ चाहिँ पानी चाहिँ परेको छैन, अब समग्रमा यस राम्रै मौसम भइरहेको छ।
0: हजुर हजुर, आज फर्स्ट कलर पनि हुनुहुन्छ, कुन गीत रोज्नु भएको छ आशिषजीले?
1: मैले चाहिँ भनेको छ एउटा पारीपट्टि घाँस काट्ने केटी भन्ने गीत चाहिँ रोजाइम पारा।
0: हुन्छ, हामी एकैछिनमा सुन्नेछौँ। साथीहरूलाई सम्झना समर्पण छाड्नु होला है त।
1: हुन्छ, विशेष त हजुरलाई सम्झना गरेँ, हाम्रो अरुणजीलाई पनि सम्झना, अनि इन्टरटेनमेन्ट साथीहरू भन्नुपर्दा भुवन सुन्दास, सुस्कनी निभट्ट, अनि ढकाल धर्मराज, अनि बहिनी दिउसा राईलाई शीघ्र स्वास्थ्य नाम कामना, सत्ता सुनिलिम्बु, कमला मुखिया, मुना मुखिया, सृजना मुखिया, लामबाटी, पूर्वी राई, भूमिका राई तामाङ, बुबुसिस्मल, लक्ष्मी छेत्री, बलन चञ्चले, उमरी सापकोटा, अनि कुमार प्रजा, उत्तर बहादुर खड्का, अनि त्यस गरी मुरारी कोइराला, काजीराम नेउपाने गुरुङ, अनि गगन तेरथुमी, अनि त्यस गरी हाम्रो निश्चल निर्मला आउने पनि नम्रता राई, सहायत्री सरू, सायामा राई, अनि हाम्रो राजु खली मगरलाई सम्झना, अनि एकदमै अब विशेष नाम सुत्ने साथीहरूलाई पनि सम्झना छोडेरै छुट्टिन्छ है।
0: आउनुभएको थियो काठमाडौँदेखि आशिष नयन बस्ने चाहिँ, उहाँसँग छोटो मिठो कुराकानी गरिसकेका छौँ। गीत रोजेर गइसक्नु भएको छ, पालो भने तपाईँहरूको नै छ, फोन डायल गर्न सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गरौँ। हजुर नमस्कार।
2: हजुर नमस्ते, गुड इभिनिङ।
0: गुड इभिनिङ, कहाँदेखि को बोल्दै हुनुहुन्छ? धर्मराजी, के छ हालको घर? सन्चै आरामै हुनुहुन्छ? हामी पनि एकदमै ठिकठाक छौँ धर्मराजी, अनि अरू सबै ठिकै होला के रे है? हजुर, कुराकानी गर्न पाइयो। हजुर हजुर, हाम्रो गीत रोजेर गइसक्नु भएको छ आशिषजीले, त्यही भएर पनि कुराकानी भएन होला। हजुर हजुर, आशिषजी आएर गीत रोजेर गइसक्नु भएको छ। हुन्छ, हजुर हजुर, के भन्नुभयो?
2: त्यही त, मेरोमा एकदम ढिलो बजिरहेको
0: रहेछ। ए हजुर हजुर, हुन्छ, हामी एकैछिनमा गीत सुन्नेछौँ। साथीहरूलाई सम्झना समर्पण छाड्नु होला है त।
2: हुन्छ, सम्झना समर्पण छोड्नु पर्दाखेरि विशेष गरी त त्यति बेला कार्यक्रम रमाइलो साँझ विजय एफएममा सुनेर बसी सबै साथीहरूलाई सम्झना चाहन्छु। विशेष गरी आज जन्मदिन मनाउने मेरो बहिनी छिन् प्रकृति, बहिनीलाई जन्मदिनको शुभकामना, अनि मिडिया प्रेमी पुरानो साथी हुनुहुन्छ मुटो देविना चामलिङ, उहाँलाई पनि जन्मदिनको शुभकामना भन्न चाहन्छु, अनि आशिष नयन, सम्बिनी सरस्वता पोखरेल, सुमी लिम्बू, अनि स्काई नवीन, निमाता, अनि बहिनी दिल्सा राई, एलिसा लिम्बू, अनि अनिसा राई, लक्ष्मी छेत्री, हिमा राई, वरुण चञ्चले, प्रवीण मगर, अनि अजय राई, भूमिका राई, अलका बान्तवा, अनि हुनुहुन्छ हाम्रो बसन्त श्रेष्ठ, कमला मुखिया, भरपल रोशनी शान्ति मिसी रात भले मगर प्रीति खामी तारा भुजेल काली कमला वने अगाडि सिर्जना अनि एक्सन विराज हुनुहुन्छ अनि गोविश्रीष मगर कल्पना साङसाङ शमशेर लिम्बू भ्यालावीर मान सुनवार अनि हाम्रो गगनतिर कुनै शुक्रराज रसाइली अनि दाई हुनुहुन्छ रत्नबहादुर थापा लगायत हाम्रो जति पनि साथीहरूले अहिले कार्यक्रमलाई सुन्दै हुनुहुन्छ सबैलाई सम्झिरहेको छु भन्दै बिदाउँछु। बाई बाई।
0: नमस्कार। बाई बाई। अनुभएको थियो दुबईदेखि ढकाल धर्मराजी हुनुहुन्थ्यो, उहाँले आफ्ना प्रिय साथीहरूलाई सम्झेर गइसक्नु भएको छ। कार्यक्रम रमाइलो साँझमा छौँ, तपाईँहरू पनि सुन्दै हुनुहुन्छ भने यसरी नै फोन डायल गरेर आफ्ना प्रिय आफन्तहरूलाई सम्झना समर्पण राख्न सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ स्वागत गरौँ। हजुर नमस्कार।
3: नमस्कार नमस्कार मनिषा शर्माज्यू। नमस्कार नमस्कार जस्तो पनि राम्रो लाग्छ नि अत्याधिक आएर धेरै चिन्ता घाम लागेको छ, अलिक केयरफुल हुनु होला, प्रशस्त पिउनु होला भन्दै म हजुरलाई एउटा सानो गगन किन लिएर सकेर आएँ।
0: हजुर पक्कै पनि हो मणिजी, के छ हाल खबर?
3: एकदम छ, म सबै राम्रै छ। गर्मी एकदम अहिले पनि रम्किएको छ, घाम यस्तो चिन्ताल छ।
0: हजुर गर्मी बढ्न लागिसक्यो है। चिसो चिसो खाएर गर्मीमा बस्नु होला है त। हजुर धेरै चिसो खान नि भएन है। हजुर आफूलाई सन्चो नहुने भएपछि त फेरि खान पनि भएन। हुन्छ, आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला। गजल सुनाउँछु भन्नुभएको छ है।
3: हजुर हजुर, सानो गजल हजुरको लागि भने खोजखाल गर्दै बनाएको छु कि, सानो छ अरे।
0: सुरु गर्नुहोस् सुनौँ।
3: मान्छे धेरै भेटिन्छन् तर मन खोल्ने सक्ने थोरै मात्र हुन्छन्, धेरै कुरा मनले बुझ्छन् तर बोल्ने भन्ने डर लाग्छ, जिन्दगी पीडा चोर दिन्छन्, गहिरो घाउ
0: हुन्छ। ओमणिजी हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ, साथीहरूलाई सम्झना समर्पण राख्न सक्नुहुनेछ है त।
3: सर्वप्रथम त हजुरलाई मैले मिठो सम्झना गरेँ। उतापट्टि को हुनुहुन्छ? हाम्रो अरुणजी हुनुहुन्छ।
0: हजुर हजुर,
3: अरुणजीलाई पनि मिठो सम्झना। अनि हाम्रो राजेन्द्र श्रेष्ठ हुनुहुन्छ, उहाँको लागि पनि अनि हाम्रो रेडियो विजय अलु स्टार्टिङ भन्न चाहन्छु। त्यसै गरेर मेरो साथीहरू हुनुहुन्छ सरोज निजाली, काजीराम नेपानी, मुति मगर, गुणारामु गगन, तेरो चन्द्रकान्ता, आशिष मेन, प्रकाश गुरु, कृष्णबहादुर थापा, आई भक्कर आउनुभयो, हाम्रो ढकाल धर्मराज बुराहारी कोइराला, तिम्रो बस्नेत मुखे, कमला मुखे, सिर्जना मुखे, इलामको चिया बगान भन्दै एउटा ग्रामीण। नमस्कार।
0: नमस्कार। आउनुभएको थियो गैँडाकोटदेखि ओम मणि सापकोटाजी हुनुहुन्थ्यो, उहाँसँग छोटो मिठो कुराकानी गरिसकेका छौँ। कार्यक्रम रमाइलो साँझमा छौँ, तपाईँहरू सुन्दै हुनुहुन्छ भने हामी फेसबुक लाइभ मार्फत पनि जोडिरहेका छौँ, त्यहाँ गएर सन्देशहरू पनि पठाउन सक्नुहुनेछ। साथै फोन डायल गरेर आफूलाई मनपर्ने गीतहरू रोजेर सुन्न सक्नुहुनेछ। स्टुडियोको नम्बर रहेको छ 078-50-14-06 बाटो खुला गरिरहेका छौँ। अब भने हामी एउटा मिठो गीत सुन्छौँ, त्यसपछि फेरि पनि उपस्थित हुने नै छौँ। अहिलेलाई स्वीकार्नुहोस् यो गीत तपाईँ।

0: अहा यो छोटो मिठो रमाइलो गीत सुनिसकेका छौँ। कार्यक्रम रमाइलो साँझमा छौँ। यस्तै यस्तै रमाइला रमाइला गीतहरू तपाईँहरू पनि आफूले रोजेर सुन्न सक्नुहुनेछ, फोन डायल गर्न सक्नुहुनेछ 0978-50-14-06 बाटो खुला गरिरहेका छौँ। हामी फेसबुक लाइभ मार्फत पनि जोडिरहेका छौँ। उताबाट अरुण सरले मिठो मुस्कान दिँदै हुनुहुन्छ, किन हो थाहा छैन। टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? तेह्रा थुमबाट सुमी लिम्बूजी बोल्नुभयो है। के छ हाल खबर सुमीजी? हाम्रो पनि एकदमै ठिकठाक छ भन्नुपर्छ। अनि तेह्रथुमतिर मौसम के कस्तो छ? तेह्रथुमतिर मौसम के कस्तो छ? हजुर, कार्यक्रम सुन्दै हुनुहुन्छ सुमीजी? हुन्छ, हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ। साथीहरूलाई सम्झन समर्पण छाड्नु होला है त।
1: हुन्छ, साथीहरू सम्झिनु पर्दाखेरि यति बेला सुनिरहनु भएको छ
0: नमस्कार बाबाई। आउनुभएको थियो तेह्रथुमदेखि सुमी लिम्बूजी हुनुहुन्थ्यो। उहाँसँग छोटो मिठो कुराकानी गरिसकेका छौँ। कार्यक्रम रमाइलो साँझमा छौँ। रमाइलो साँझमा मिठा मिठा कुराकानी गर्ने नै छौँ। तपाईँहरू फोन डायल गर्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गरौँ। हजुर नमस्कार। हजुर आरामै, कहाँदेखि को बोल्नुभयो? गैँडाकोटदेखि एम प्रसाद पाण्डेजी भन्नुभयो है। हजुर एकदमै ठिकठाक छौँ। तपाईँलाई कस्तो छ? कार्यक्रम सुन्दै हुनुहुन्छ? हुन्छ, हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ। साथीहरूलाई सम्झिन सक्नुहुनेछ है त। आउनुभएको थियो गैँडाकोटदेखि हेम प्रसाद पाण्डेजी हुनुहुन्थ्यो। उहाँसँग पनि छोटो मिठो कुराकानी गरिसकेका छौँ। यति बेला टेलिफोन लाइनमा फेरि पनि कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गरौँ। हजुर नमस्कार।
2: नमस्ते हजुर।
0: नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म यता मोरङबाट रत्नबहादुर थापा बोल्दैछु हजुर। एकदम यो हाम्रो विजयमा त फोन लाउनु बिहामै धेरै गाह्रो पो पर्न थाल्यो त हजुर। यो पनि लागेन, आज पनि राम्रो राम्रो गर्दा गर्दा है
0: हजुर
2: बल्ल लगाउन सकेँ हजुर।
0: निकै गाह्रो पर्यो है।
2: धेरै गाह्रो पर्यो नि, धेरै गाह्रो। दुईवटा मोबाइलबाट गर्दा पनि यति साह्रो पर्छ, एउटाबाट कतै त नसम्झिँदा पनि हुन्छ हजुर।
0: हजुर रत्नजी, फेरि कहिलेकाहीँ ट्याक्क लगाइहाल्छ पनि, कहिलेकाहीँ फेरि धेरै साथीहरूले आउनुहुन्छ, कहिलेकाहीँ लाउँदै लाउँदैन है।
2: हजुर
0: हुन्छ, माया नमार्नु होला, आउँदै गर्नुहोला, प्रयास गर्नुहोला है।
2: एकदम प्रयास त हजुर अब दिनै गर्ने गरेको छ होइन। अब कहिले लाग्छ पनि कहिले लाग्दैन पनि यस्तै हो। अब नलाग्दा पनि सुनेर चाहिँ अब दिने हो, लाग्दाखेरि अब हजुरहरूसँग जे भयो भने दुःख सुखको यसो अब गफ गर्न पाइन्छ होइन।
0: हजुर
2: रमाइलो लाग्छ नि हजुर।
0: हजुर पक्कै पनि, फोन नलागे पनि सुनेर साथ दिनु हुने नै छ। हुन्छ, हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ। साथीहरूलाई सम्झन समर्पण छाड्न सक्नुहुनेछ है त।
2: हुन्छ सरम, त्यति मिठो भइसक्यो अनि हजुर लगायत हाम्रो विजय एफएम होल युनिट लाई नै अब गर्ने सङ्ग सुनेर इन्जोय लिनुहोला भन्न चाहन्छु। अनि अब त्यसै र भोलिको दिनमा जन्मदिन मनाउँदै हुनुहुन्छ हाम्रो काठमाडौँतिर हुनुहुन्छ हाम्रो लक्ष्मी छेत्री अनि भाइ प्रवीण मगर अनि आदरणीय दाई शेखर प्रसाद श्रेष्ठ तिनैजनालाई जन्मदिनको अग्रिम शुभकामना। अनि केही साथीहरूलाई शुभकामना सन्देश राख्नुपर्दा गगन तेर्थमे मनकी जीवन कार्की अनि हाम्रो मिडियाकर्मी निर्मला पनि हुनुहुन्छ काली कमला वन एम लिम्बू अनि दिल्सा राई स्काई नवीन अनि कमला मुखिया श्रीराज्य मुना मुखिया अनि चन्द्र बस्नेत राजघले मगर घायल अभिमान सुनवार अनि ढकाल धर्मराज सरस्वता पोखरेल हुनुहुन्छ अनि हाम्रो आशिष नारायण बस्ने भूमिका राई तामाङ पूर्वेली आकाश राई बसन्त श्रेष्ठ पूर्णबहादुर गुरुङ अनि हर्षल रोशनी हुनुहुन्छ त्यसै गरेर ज्ञानी अनुष्का अनि हुनुहुन्छ भावना चाम्ली निशा बान्तव राई फुलकुमारी कान्छी कुलुङ अनि हाम्रो कोटा मुरली प्रसाद गोरेला प्रकाश गुरुङ कालीराम लिपाने रसन राई लगायत अब यो समयमा हाम्रो विजय एफएम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई अब बदले सङ्ग सुनेर विजय लिनुहोला भन्दै बिदा हुन्छु. नमस्ते, बाई बाई.
0: नमस्कार, बाई. आउनुभएको थियो मोरङदेखि रत्नबहादुर थापाजी. उहाँसँग कुराकानी गरिसकेका छौँ. आफ्ना प्रिय आफन्तहरूलाई सम्झना समर्पण छाडेर गइसक्नु भएको छ. यति बेला भने हामी फेरि पनि एउटा मिठो गीत सुन्नतर्फ लाग्छौँ. त्यसपछि पुनः उपस्थित हुने नै छौँ. तपाईँहरू फोन डायल गर्दै जानुहोला है.

0: زي فهم اكسر قسم نفسه.
1: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
2: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
1: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैँडाकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98555 54692 र 98555 54968
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
5: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
6: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
7: मेरो तोला जान्त पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
4: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98555 54934
8: ल ल दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है आहा कति मिलेको जोडी ए साँच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है के कागजात चाहिन्छ म भनिहाल्छु नि दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र दुला दुलाई दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ
9: गैँडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
10: हेलो हाई ओइ साथी तिमी कता हिँडेको
11: हाई म आज गैँडाकोट ड्रेस अपिनेको
10: किन के पाइन्छ र त्यहाँ
11: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
12: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैँडाकोट ड्रेस अपमा
9: सम्पर्क गैँडाकोट ड्रेस सप गैँडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 98456 45090 र 98555 50 360
1: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
13: जाउँ न त जाउँ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
1: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैँडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाई गैँडाकोट फन पार्क छँदैछ नि
14: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
9: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
1: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
14: लौन सुन्तली दिदी, वन त आगोले सखापे पार्न आँट्यो, के गर्ने होला भन्या?
2: जेसुकै होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लागे होइन के अरे?
14: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँस पात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 99 अक्सिजनमा पनि आगो लाग्यो हो कि? यो कुरो बुझ्नुहोस् न।
2: ए हो त नि है, सही कुरा गर्यौ तिमीले, मैले त यतातिर सोच्दै नसोचे कि
14: वन जङ्गल त हामीलाई मात्र होइन हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ, अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुनी किन उठ्या?
2: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि, हिँड तिमी पनि।
1: मित्र प्रसाद सापकोटा अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
9: विजय तान्छे। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
15: अहिले साँझको 6 बज्यो।

0: एउटा गीत अनि छोटो व्यापारिक विश्रामपछि पुनः उपस्थित भइसकेका छौँ। कार्यक्रम रमाइलो साँझमा छौँ, तपाईँहरूसँगै कुराकानी गरिरहेका छौँ, तपाईँहरूले नै रोजेको गीतहरू पनि सुनिरहेका छौँ। फोन डायल गर्न सक्नुहुनेछ 0778501406 बाटो खुला गरिरहेका छौँ। अबको करिब करिब 6:30 बजेसम्म तपाईँहरूसम्म नै रहने नै छौँ। यति बेला हामीलाई सन्देश पठाउनु भएको छ ढकाल धर्मराजीले, सबै सबैमा मिठो माया, दुबईबाट हेर्दैछु, जन्मदिनको शुभकामना बहिनी प्रकृति ढकाल अनि साथी देवी नसामलिङ भन्नुभएको छ। धेरै धन्यवाद छ। कमल असफल प्रेमीजीले लेख्नुभएको सन्देश छ हामीसँग, हाई हेलो नमस्ते सेवारो, म सयपत्री मिडिया ग्रुप प्रवासको मेम्बर काली कमला बनिम लिम्बू ताप्लेजुङ घर भई हालको वेदबाट विशेष गरी मेरो घर परिवारलाई मिठो सम्झना छ, साथीहरू सम्झिनु पर्दा डियर सन्देश गुरुङ मिडिया प्रेमी निर्मला पनि खुसी आमुन विष्ट सिर्जना विश्वकर्मा अतीत अञ्जन राई खाइल अभिरमान सुनवर रत्नबहादुर थापा सुरज राई तुम्छा अरुण भण्डारी छेम निर्दोष खड्का सुब्बा जीवन सुब्बा युक्त प्रसाद श्रेष्ठ बसन्त श्रेष्ठ लगायत धेरै साथीहरूको नाम लिनुभएको छ। अन्त्यमा प्रोग्राम सुनेर बस्नुहुने सबैलाई मिठो माया सम्झना छ, बाई बाई भन्नुभएको छ। धेरै धन्यवाद छ सन्देशको लागि। राज खली मगरजीले लेख्नुभएको छ, हेलो नमस्ते जोडले, सुन्दैछु भारतबाट घर उदयपुर रञ्जना बहिन राईलाई गेट वेल सुन, आज जन्मदिन मनाउने साथी किराती अर्पण कुलुङलाई जन्मदिन कर्मोल शुभकामना। अब बस्ने गीत विवश कुलुङ पृथक प्यारी बुनु अमिना सुनार छत्रयाम्बु आशिष नयन बस्नेत रुसान फुलाङ राई सागर पुमा राई जेनु लिम्बू गुडास सरोज सुसारा शमशेर लिम्बू एलिसा लिम्बू मित्त राज बिराही लगायत सम्पूर्ण साथीहरूको नाम लिनुभएको छ। अन्त्यमा सबै सबैलाई भन्नुभएको छ धेरै धन्यवाद छ सन्देशको लागि पनि। मनको साथी जीवन कार्तिकजीले लेख्नुभएको सन्देश छ, हजुर पोखरेली नमस्कार, सन्चै हुनुहुन्छ मनसाजी, सुनिरहेको छु भन्नुभएको छ। हामी एकदमै ठिकठाक छौँ भन्नुपर्छ। कार्यक्रम पोखराबाट मनको साथी रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, सम्पूर्ण साथीलाई सम्झेको छु, कार्यक्रम एकदमै राम्रो लाग्छ, रेडियोलाई माया गर्ने मान्छे, शुभ रात्रि हजुर भन्नुभएको छ। धेरै धन्यवाद छ सन्देशको लागि। सिर्जना मुखियाजीले लेख्नुभएको छ, हेलो गुड नाइट सिस भन्नुभएको छ, गुड नाइट छ हाम्रो तर्फबाट पनि। राज कालीकोटीजीले लेख्नुभएको सन्देश छ, केउटी सिस गुड इभिनिङ भन्नुभएको छ, गुड इभिनिङ छ यहाँलाई पनि। मेझापली हिरो राज कालीकोटे वीर तमोर छापा जस्ट नाउ युएई अपकमिङ सङ डेडिकेटेड टु माया बिसी प्याकुली गीता निश्चल निस्मा लिम्बू देवेन्द्र दाल जेनु बान्तवा भावना चामलिङ खाइल रेनु एलिसा लिम्बू दिलु याम्फु राई गीता राई फुची सिस्कृति लामा निशा बान्तवा दुखी बिना एन अल मिस यु अल माई फ्रेन्ड्स भन्नुभएको छ। धेरै धन्यवाद छ सन्देशको लागि पनि। राज कालीकोटेजीले लेख्नुभएको सन्देश थियो। मुना राईजीले लेख्नुभएको छ, हेलो हाई दर्शन नमस्कार भन्नुभएको छ, नमस्कार छ मुनाजीलाई पनि, धनकुटाबाट सुन्दैछु, सबैमा मिठो सम्झना माया छ ल भन्नुभएको छ मुनाजीले। धेरै धन्यवाद छ सन्देशको लागि। अर्को सन्देश छ हामीसँग, रामजी घिमिरेजीले लेख्नुभएको छ, नमस्कार सबैमा सम्झना छ सुन्दैछु भन्नुभएको छ, नमस्कार छ हाम्रो तर्फबाट पनि। सौरभ केसीजीले लेख्नुभएको छ, हेलो सिस गुड इभिनिङ भन्नुभएको छ, गुड इभिनिङ, म बागचौर नगरपालिका 8 को मान्छे हाल भारतको गुजरातदेखि सुन्दैछु, मेरो घरमा हुने श्रीमती छोरालाई सम्झिन चाहन्छु भन्नुभएको छ। धेरै धन्यवाद छ यो सन्देशको लागि। कार्यक्रम रमाइलो साँझमा छौँ, रमाइलो साँझमा तपाईँहरूसँग कुराकानी गर्दै सन्देशहरू पनि लिइरहेका छौँ। सुन्दै हुनुहुन्छ भने फोन डायल गर्न सक्नुहुनेछ, स्टुडियोको नम्बर रहेको छ 0785014006 बाटो खुला गरिरहेका छौँ। टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ स्वागत गरौँ, हजुर नमस्कार, हेलो नमस्कार, नमस्कार हजुर,
1: हेलो
0: नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? को भन्नुभयो?
1: मन्जु थापा।
0: मन्जु थापा कलङ्कीदेखि भन्नुभयो है?
1: हजुर हजुर।
0: मन्जुजी के छ हालखबर? सन्चै आरामै हुनुहुन्छ?
1: हजुर म एकदमै ठिकठाक छु, आरामै छु। यहाँ पनि आरामै हुनुहुन्छ होला?
0: हजुर हामी पनि एकदमै ठिकठाक छौँ। अनि कार्यक्रममा फर्स्ट टाइम फोन गर्नुभएको हो मन्जुजीले?
1: होइन, योभन्दा अगाडि मैले धेरै पटक फोन गरेको थिएँ, बिचमा अलिकति ग्याप
0: भयो। हजुर हजुर,
1: पहिलो
0: मसँग चाहिँ पहिलो होला सायद। हुन्छ, हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ। साथीहरूलाई सम्झना समर्पण छार्नुहोला, आउँदै गर्नुहोला है त।
1: हुन्छ, सम्झना र सन्देशहरू राख्नु पर्दा एकदमै तपाईँको त्यो मिठो आवाजमा आवाज मिसाउन पाएँ। तपाईँलाई एकदम मिठो सम्झना, मिठो माया र एकदमै अब मेरो आवाजलाई हृदयसम्म पुऱ्याएर तपाईँ अनि म बिचकै दुईलाई सम्झना जस्तै आत्मीयता बनाइदिनु भएको छ। प्राविधिक मित्रलाई पनि एकदम विशेष धन्यवाद। यसरी परिवारलाई एकदम मिठो सम्झना, मिठो माया, हरेक कुरोकोमा एकदमै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। यति बेला अनलाइनकै माध्यमबाट सुन्दै हुनुहुन्छ हाम्रो अशिष नाइनलाई एकदम मिठो सम्झना छ है। अशिष सम्झिराखेकै छु भन्न चाहन्छु। सुन्दै हुनुहुन्छ हाम्रो जीवन कार्की दाई हुनुहुन्छ, यता हाम्रो गगन तेह्र थुमे दाई, रोशन दाई, अनि कगन नाम केटाई भन्दा हाम्रो सनातिर उपासनालाई पनि मैले धेरै सम्झेको छु भन्न चाहन्छु। लगायतका धेरै धेरै साथीहरू हुनुहुन्छ मेरा, मैले सबैलाई एकदमै सकिनँ होला, त्यो कसैलाई पनि बिर्सेको छैन। अथवा बहिनीका सम्झना हाम्रो त्यो बहिनीको माया अनलाइनको माध्यमबाट देश विदेशबाट मभन्दा अगाडि पछाडि हुनुहुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ, जसले मलाई मन्जु थापा भनेर चिन्नुहुन्छ, चिन्नुहुन्छ सबै साथीहरूलाई मेरो सम्झना माया छ। त बस्दै गीत सुन्न अनि सुनाउँदै पनि सिटिहाल्छ।
0: नमस्कार, बा भाइ आउनुभएको थियो कलङ्कीदेखि मन्जु थापाजी हुनुहुन्थ्यो। उहाँसँग पनि छोटो मिठो कुराकानी गरिसकेका छौँ। साथीहरूलाई सम्झना समर्पण छाडेर गइसक्नु भएको छ। यति बेला हामी फेरि पनि एउटा गीत सुन्छौँ, त्यसपछि पुनः उपस्थित हुने नै छौँ। अहिलेलाई यो गीत तपाईँहरूको लागि।

आहा, कति राम्रो कमल फुल हिलाइमा माया बस्यो दिलाइमा। निकै नै मिठो गीत सुनिसकेका छौँ। कार्यक्रम रमाइलो साँझमा छौँ। रमाइलो साँझमा तपाईँहरूसँगै कुराकानी, साथसाथै गीतहरू पनि सुन्दैछौँ, सन्देशहरू पनि लिइरहेका छौँ। यति बेला हामीलाई सन्देश पठाउनु भएको छ दिल्सा राईजीले। हेलो सी सेवा, म दिल्सा ग्रिन सिटी लामबाट। प्यारो साथी मित्र आलेलाई मिठो माया अन्य साथीहरूको नाम लिनुभएको छ। कान्छी फुलमाया राई, मुटुवेली सालिम्बू, मायालु सरु छेत्री, आदरणीय दादा आशिष नयन बस्नेत, दादा जीवन फाबेन, दादा शमशेर लिम्बू, दादा ढकल धर्मराज, दादा विवश गुलुङ पृथक, रोशन पुलाङ राई, प्यारी नाना जुनिता चामलिङ राई, नाना लक्ष्मी बान्तवा, प्रज्ञा गुरुङ, भावना मगर, रत्नबहादुर थापा, नाम छुटेका सम्पूर्ण साथीहरूलाई सम्झेको छु। मिठो सम्झना, बाई बाई भन्नुभएको छ। धेरै धन्यवाद छ सन्देशको लागि। पूर्वेली आकाश राईको सन्देश छ। हेलो हजुर, नमस्ते, विथ मी पूर्वेली आकाश फ्रम धरान राइट नाउ मलेसिया, अपकमिङ सङ डेडिकेट टु भूमिका राई, कमला मुखिया, आशिष नयन बस्नेत, निमा शेर्पा, रोमन मुक्ताङ तामाङ, अमित किरात राई, ढकाल धर्मराज, पूजा युङहान, बिहानी अनुष्का, अभागी सुनिता कुलुङ, दिया लिम्बू, सोनिम शेर्पा, खाइला बिरमान सुनवर, कोपिला चामलिङ, कमला बनिम, मिडिया प्रेमी निर्मला बनिम, हरफल रोशनी, सरु छेत्री, राज खलिमगर, माधव ढुङ्गेल, दिलु सानो याम्पु लगायत सम्पूर्णलाई भन्नुभएको छ। धेरै धन्यवाद छ सन्देशको लागि। मुना मुखियाजीले लेख्नुभएको छ, हेलो ब्युटिफुल सिस नमस्कार भन्नुभएको छ। नमस्कार छ मुनाजीलाई पनि, अरुण सरलाई पनि नमस्कार गरे है त भन्दै हुनुहुन्छ। सुन्दैछु इलामबाट मुना मुखिया, सबैमा मेरो साथीहरूलाई बराबर माया अनि सम्झना छ भाइ भन्नुभएको छ मुनाजीले। हेमप्रसाद पाण्डेजीले लेख्नुभएको छ, नाइस गुड, के छ हाल खबर हजुरको दिदी भन्नुभएको छ। हाम्रो एकदमै ठिकठाक छ भन्नुपर्छ। गगन तेह्रथुमेजीले लेख्नुभएको सन्देश छ, नमस्कार मनसाजी, सुन्दैछु पूर्वाधरणबाट, सम्पूर्ण साथीहरूलाई मिठो सम्झना धन्यवाद भन्नुभएको छ गगनजीले। नमस्कार छ यहाँबाट नै गगनजीलाई। कमला मुखियाजीले लेख्नुभएको छ, हेलो नमस्ते सिस, इट्स मी कमला मुखिया फ्रम इलाम, मिस यु अल माई फ्रेन्ड्स, बाई भन्नुभएको छ। धेरै धन्यवाद छ सन्देशको लागि। अन्जान थुलुङजीले लेख्नुभएको सन्देश छ, नमस्ते, म अन्जान थुलुङ युएईबाट, सबैमा धेरै सम्झना माया छ, सदा माया गर्ने साथीहरू, डियर बेस्टु मगर्नी मगर्नी, पवित्र राई, सुशीला विश्वकर्मा, हिर्सु चामलिङ राई, चामलिङ अम्बिका राई, रमिला राई, एल्सना कुलुङ राई, सुमी राई, रिता राई, माया राई, अनिता, कल्पना साम्पङ राई, अनिता लगायत सबैको नाम लिनुभएको छ। धेरै धन्यवाद छ। तिलचन्द्र पौडेल

दिल्ली लेख्नु भएको छ, नमस्कार हजुर, सन्चै हुनुहुन्छ भन्नुभएको छ। हामी एकदमै ठिकठाक छौँ भन्नुपर्छ। म पनि सुन्दैछु, रमाइलो साँझ इन्डिया चेन्नईबाट भन्नुभएको छ, धेरै धन्यवाद छ। टाढाबाट पनि यसरी सुनेर साथ दिनुहुन्छ, सन्देश पठाउनुहुन्छ, त्यसको लागि जीवन फाबिनजीले लेख्नुभएको सन्देश छ। हेलो सिस, नमस्ते, नमस्कार भन्नुभएको छ। नमस्कार छ यहाँलाई पनि। इट्समी जीवन फाबिन फ्रम सङ्खुवा सफ सङ्खुवा सभा गाउँपालिका चार घर भई हाल मलेसियाबाट प्रोग्राम सुनिरहेको छु। गेट विल्सन प्यारी बुनु दिल्सा राई शीघ्र स्वास्थ्य लाभको कामना छ, चाँडै निको हुनु आराम हुनु होला। साथै सम्पूर्ण मित्रहरूमा मिठो माया सम्झेर मिसिवाल भाइ भन्नुभएको छ, धेरै धन्यवाद छ यो सन्देशको लागि पनि। अमिनाजीले लेख्नुभएको सन्देश छ हामीसँग। गुड इभिनिङ सिस्टर फ्रम दोलखा विथ मी अमिना सुनवार, साथीहरूको नाम लिनुभएको छ। मुटु मनिषा मगर, प्यारी मान्छे सुशीला विश्वकर्मा, प्यारो दाता राज खले मगर, विवास कुलुङ पृथक, तिलक विष्ट, मायालु सावित्रा छेत्री, एलिसा लिम्बू, निरुता योङजान, सङ्गीता लामा, सरस्वता पोखरेल, कमला बमजान, कविता घतानी, हरफल रोशनी, मिलान नेपाली, नवराज श्रेष्ठ, खाइलबिर मान सुनवार, कुमार प्रजा, धनु गजमेर, किराती अञ्जना, युनिसा तामाङ एन अललाई भन्नुभएको छ, धेरै धन्यवाद छ यो सन्देशको लागि पनि। दिल्साजीले लेख्नुभएको छ, दादा धेरै धेरै धन्यवाद बुनुको लागि, यति मिठो कामना गरिदिनु भएकोमा भन्नुभएको छ दिल्साजीले। दिल्साजीलाई हाम्रो तर्फबाट पनि शीघ्र स्वास्थ्यको लाभको कामना गर्न चाहन्छौँ। यतिकैमा हामी पनि अन्त्यतिर आइसकेका छौँ, अब पनि जानुपर्ने बेला भइसकेको छ। कार्यक्रम रमाइलो साँझमा तपाईँहरूले फोन डायल गर्नुभयो, सन्देशहरू पठाउनुभयो, धेरै धेरै धन्यवाद छ। यति बेलासम्म हामीलाई सुनेर साथ दिनुभयो, तपाईँहरूलाई नै विशेष विशेष धन्यवाद दिँदै यति बेलासम्म मिठो साथ मिल्यो प्रविधिबाट। अरुण घिमिरेलाई पनि विशेष विशेष धन्यवाद दिँदै भोलिको व्यवसायमा यसरी नै तपाईँहरूसँगै कुराकानी गर्न रमाउन रमाउनको लागि उपस्थित हुने बाचा गर्दै आजको व्यवसायमा बिदा हुन्छु। मनिषा शर्मा, नमस्कार, शुभ साँझ।

0: ए नानी, तिमीले छोरीको जन्म दर्ता गरायौ?
1: गराउला नि काकु, के को हतार छ र?
0: राम राम राम राम, त्यसो भनेर हुँदैन नि नानी। जन्म, मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिन भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बाल बालिकालाई स्कुल भर्ना गर्न, नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
1: ओहो, हो र काकु? त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराऊ।
3: गैडाकोट नगरपालिका, नवलपरासी बर्दघाट, सुस्ता पूर्व।
4: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
5: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
7: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
8: मेरो तोला जान्दो छैन, पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98550-50934।
10: विजय सामुदायिक शिक्षा सदनमा भर्ना खुल्यो।
4: विजय सामुदायिक शिक्षा सदनमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
3: अन्तर्राष्ट्रिय स्कुल अवार्डबाट सम्मानित, उपयुक्त शिक्षक विद्यार्थी अनुपात र अङ्ग्रेजी वातावरण, यातायात, छात्रावास, समेना गृहको राम्रो व्यवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थासँग समन्वय तथा सहकार्य, विषयगत प्रयोगशाला सहित पर्याप्त खेल सामग्री र खेल मैदान, विद्यार्थीहरूलाई विभिन्न परियोजना कार्यक्रममा संलग्न गराई आफै गर्दै सिक्दै जाने अवसर प्रदान गरिने, उच्च दक्षता भएका शिक्षकहरूद्वारा पठन पाठन, खुल्ला र रमणीय वातावरण भएको, नगरपालिका तथा जिल्ला स्तरमा अब्बल नतिजा दिन सफल विद्यालय, शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग, कम्प्युटर र रोबोटिक कक्षा सञ्चालन।
4: थप जानकारीको लागि विजय सामुदायिक शिक्षा सदन, गैडाकोट 5, नवलपुर। मोबाइल 98550-51633, 98450-81643 र 98686-5325।
11: विजय सामुदायिक शिक्षा सदन।
12: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौं।
12: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
14: भीम बहादुर कुमाल, अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैडाकोट नगरपालिका, नवलपुर।
15: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
16: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
15: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
16: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
15: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
16: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
10: भर्ना खुल्यो। घैडाकोटकै प्रतिष्ठित शैक्षिक संस्था अक्सफोर्ड सेकेन्डरी स्कुलमा कक्षा नर्सरीदेखि कक्षा नौसम्म भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौँ। साथै यसै शैक्षिक सत्रदेखि नवनिर्मित भवनबाट पठन पाठन सुरु भएको पनि जानकारी गराउँदछौँ। समयमा नै आफ्नो भावनानीहरूलाई भर्ना गराई आफ्नो सिट सुरक्षित गर्नुहोला।
14: हाम्रा विशेषताहरू:
17: बालमैत्री वातावरणमा अध्ययन अध्यापन हुने, पूर्वीय दर्शनको नैतिक एवं संस्कृत शिक्षा प्रदान गरिनुका साथै पूर्ण अङ्ग्रेजी वातावरणमा पठन पाठन हुने, आफ्नै हाइटिच कम्प्युटर ल्याबमा प्रयोगत्मक कक्षा हुने, चौबिसै घण्टा सिसी क्यामेराको माध्यमबाट विद्यालयको हरेक गतिविधिको निगरानी गरिने, सैद्धान्तिक पढाइसँगै व्यवहारिक शिक्षामा अब्बल साबित गर्ने उद्देश्यले कृषि प्रोजेक्ट तथा अन्य प्रयोगत्मक कक्षा चालन गरिएको, कमजोर सिकाइ क्षमता भएका बालबालिकालाई क्लासबाट अभिभावकसँग नियमित सम्पर्कमा रही सिकाइ सहजीकरण गरिने, विद्यालयमा गाइडेन्सको अति आवश्यक विद्यार्थीहरूलाई सूचीकृत गर्दै छुट्टै एलिमेन्टरी लेभल टिचिङबाट पढाइको स्तर उन्नति गरिने, हरेक शुक्रबार उद्घोषण, नृत्य, हाजिरी जवाब, साहित्यिक लेख रचना, अङ्ग्रेजी क्लब, आइडिया क्लब र सङ्गीत जस्ता व्यक्तित्व विकास गर्ने क्रियाकलापमा विद्यार्थी प्रशिक्षण दिइने, विद्यार्थीहरूको घरमा पनि सिकाइ क्रियाकलापको अनुगमन गरिने र सँगसँगै पृष्ठपोषण प्रदान गरिने, स्विमिङ पुल, बास्केटबल र फुटसलको समेत सुविधा भएको।
10: सम्पर्क अक्सफोर्ड सेकेन्डरी स्कुल, गैंडाकोट 2, नवलपुर, फोन 078-50-23-44।

0: सामुदायिक रेडियो विजय एफएम एफएम को फेसबुक पेज एवं यूट्यूब संगे हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा फर्मिला लामिछानेको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। सरकारको नीति तथा कार्यक्रम सार्वजनिक शिक्षा ऊर्जा र पर्यटन प्राथमिकतामा एससीको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा। चितवनमा सडक किनारका जोखिमयुक्त रुख हटाउन सुरु। चितवनका 800 भन्दा बढी परिवारले पाए लाल पूर्जा। बजेट अभावका कारण चितवनमा गत वर्षदेखि रोकिएको गैडा गणना अब अर्को वर्ष हुने। र नलपुर प्रहरीद्वारा भन्सार छरी भित्राएका 32 लाख बराबरका सामान नियन्त्रण र नेपाल भ्रमणको तयारीमा इङ्ल्यान्डको क्रिकेट टोली।
1: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
2: बगैचा एडभेन्चर रिसोर्ट
1: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ।
2: बगैचा एडभेन्चर रिसोर्ट
1: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
2: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नलपुर। मोबाइल नम्बर 98570 82693, 98570 82696।
3: उपभोक्ता सदस्य नामावली अद्यावधि गर्ने सम्बन्धी सूचना। गैडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यही वैशाख 15 गतेको बैठकको निर्णय अनुसार संस्थाको वर्तमान कार्य समितिको 4 वर्ष कार्यकाल सम्पन्न हुने भएकोले संस्थाको विधानको परिच्छेद 6 को धारा 26 को उपधारा 6 को अनुसूची 2 बमोजिम संस्थाको साधारण सभा प्रतिनिधि छनौट कार्य 2083 जेठ 15 गते हुने, साथै क्लस्टर समिति, खुल्ला महिला प्रतिनिधि, लेखा तथा सुपरिवेक्षण समिति र कार्य समिति छनौट कार्य 2083 जेठ 30 गते शनिबार सम्पन्न हुने भएकोले उपभोक्ता सदस्यज्यूहरूले सदस्य नामावली अध्यावधि गर्न इच्छुक उपभोक्ता सदस्यज्यूहरूलाई आवश्यक प्रमाण जुटाई यही वैशाख 31 गतेसम्म कार्यालयमा सम्पर्क गरी नामसारी तथा मन्जुरी नामा लिन सम्पूर्ण सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ। सदस्य अध्यावधि गर्ने अन्तिम मिति यही वैशाख 31 गतेसम्म। कृष्ण प्रसाद नेउपाने अध्यक्ष एवं गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैंडाकोट वडा नम्बर 4 नवलपरासी बर्दगाड सुस्ता पूर्व।
0: विजय खबरमा अब खबर विस्तारमा। सरकारले आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम मार्फत शिक्षा, स्वास्थ्य, डिजिटल पूर्वाधार, ऊर्जा, पर्यटन र सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै विभिन्न महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। सोमबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। सरकारले माध्यमिक तहसम्म निशुल्क शिक्षा सुनिश्चित गर्ने, पाठ्यक्रम र मूल्याङ्कन प्रणाली पुनरावलोकन गर्ने तथा एआई आधारित सिकाइ प्रणाली गर्ने घोषणा गरेको छ। निजी विद्यालयलाई सेवामुखी बनाउने र सामुदायिक विद्यालयमा लगानी बढाउने नीति पनि लिएको छ। स्वास्थ्य क्षेत्रमा स्वास्थ्य बीमा कार्यक्रम पुनः संरचना, सबै स्थानीय तहमा आधारभूत अस्पतालको पहुँच, टेलिहेल्थ सेवा विस्तार तथा मानसिक स्वास्थ्य कार्यक्रमलाई प्राथमिकता दिने घोषणा गरिएको छ। सरकारले राष्ट्रिय डिजिटल पूर्वाधार स्थापना, जी क्लाउड र डाटा नीति कार्यान्वयन तथा सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरेको छ र डिजिटल पार्क, डाटा सेन्टर र साइबर सुरक्षा प्रवर्धन गर्दै नेपाललाई टेक हब बनाउने लक्ष्य लिएको छ। त्यस्तै दूरसञ्चार क्षेत्रमा नवीनतम प्रविधि विस्तार, रेडियो फ्रिक्वेन्सी व्यवस्थापन तथा दुर्गम क्षेत्रमा डिजिटल पूर्वाधार विस्तार गरी डिजिटल विभेद न्यूनीकरण गरिने जनाएको छ। ऊर्जा क्षेत्रमा आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले अघि सारेको छ। आयोजना प्रभावितलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प दिने नीति पनि लिएको छ। त्यस्तै पर्यटन प्रबन्धनका लागि भिजिट नेपाल 2085 मनाउने घोषणा गर्दै पर्यटक भिसा पूर्ण रूपमा अनलाइन बनाइने र अन्तर्राष्ट्रिय विमानस्थलमा ई गेट प्रणाली जडान गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। नतिजाको सम्पूर्ण काम सकेकाले बोर्डले 5 बजेदेखि बैठक बसेको छ भने उक्त बैठकपछि नतिजा सार्वजनिक गर्न डिमो गरिने र प्राविधिक समस्या नआएमा आजै नतिजा सार्वजनिक गरिने राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभएको छ। सरकारले यसपालिदेखि एसई परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गरिने घोषणा गरे अनुसार वैशाख 29 गतेको मिति तय गरिएको छ। विगतमा करिब 3 महिना लाग्दै आएको एसई नतिजा प्रधानमन्त्री वालेन शाह नेतृत्वको सरकारले पहिलो पटक 1 महिनामा ल्याउन लागेको हो। यसअघिका वर्षमा एसईको नतिजा जेठ अन्तिमदेखि असार पहिलो साता सार्वजनिक गरिन्थ्यो। चैत 19 देशभर सञ्चालन भएको एसई परीक्षा चैत 29 गते सकिएको थियो। यस वर्ष 5,12,421 जना विद्यार्थी सहभागी थिए। तीमध्ये नियमिततर्फ 4,41,566 जनाले र ग्रेड वृद्धितर्फ 70,855 जनाले परीक्षा दिने भएका छन्। त्यसमा 2,57,613 छात्रा 2,54,800 छात्रा र अन्य 7 जना रहेका छन्। भूमि समस्या समाधान आयोग मार्फत चितवनमा 800 भन्दा बढी परिवारले जग्गा थनी पूर्जा प्राप्त गरेका छन्। चितवनमा 2081 सालमा गठन भएको आयोगले छोटो अवधिमा 840 परिवारलाई लाल पूर्जा वितरण गरेको भूमि समस्या समाधान आयोग चितवनका निवर्तमान अध्यक्ष इमान सिंह लामाले जानकारी दिनुभएको छ। जिल्लाको फरदपुर र रत्ननगरका सुकुम्बासीले लाल पूर्जा पाएका अध्यक्ष लामाले बताउनु भएको छ। जेन्जी आन्दोलन वितरणको क्रममा तयारी अवस्थामा रहेका 100 विवरण जलेर नष्ट भए पनि आयोगको बिउतेपछि विवरण अध्यावधि गरी फर्किरे अगाडि बढाइएकोमा अहिलेको सरकारले ल्याएको अध्यादेशपछि हजारौं सुकुम्बासी समुदाय लाल पूर्जा प्राप्त गर्नबाट वञ्चित भएको निवर्तमान अध्यक्ष लामाले बताउनुभयो। अध्यक्ष लामाका अनुसार आयोग विघटन र जेन्जी आन्दोलनका कारण 14 महिनाको अवधिमा 11 महिनामा त्यसै बस्नु परेको र काम हुने लागेका अन्तिम चरणमा पुगेका 7,000 फाइलहरू 17,000 किताहरू प्रमाणित भएका नक्साहरू जेन्जी आन्दोलनमा खरानीमा परिणत भएका थिए। आफूले पदभार ग्रहण गरेको 45 दिनपछि समितिका सदस्यहरू नियुक्त गरेर पठाएको र करिब 4 महिनापछि काम गर्ने कर्मचारी समेत पठाएको उहाँले बताउनु भएको छ। 840 जना परिवारबाट राज्य कोषमा करोडौं रकम जम्मा समेत भएको छ। यो अवधिमा 15,10,04,550 रुपियाँ राजस्व संकलन भएको आयोग चितवनका निवर्तमान अध्यक्ष लामाले जानकारी दिनुभएको छ। चितवनका दुग्ध उत्पादक किसानले हालसम्म करिब 55 करोड रुपियाँ भुक्तानी पाउन सकेका छैनन्। दुग्ध विकास संस्थान तथा निजी दुग्ध उद्योगहरूले समयमै रकम भुक्तानी नगर्दा जिल्लाका हजारौं किसान आर्थिक समस्यामा परेका हुन्। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेका अनुसार डिडिसीले पुष महिनादेखिको भुक्तानी रोकेको छ भने निजी क्षेत्रका उद्योगहरूले 3 महिनादेखिको रकम किसानलाई दिएका छैनन्। उहाँका अनुसार जिल्लाबाट दूध संकलन गर्ने उद्योगमध्ये करिब 25% मात्रै नियमित भुक्तानी गरिरहेका छन्। बाँकी उद्योगले रकम रोक्दा किसान दैनिक खर्च चलाउन समेत कठिनाई भोग्न बाध्य भएका छन्। चितवनमा दैनिक करिब 3,50,000 लिटर दूध उत्पादन हुँदै आएको छ। जिल्लाका 115 वटा दुग्ध उत्पादन सहकारी मार्फत करिब 40,000 किसानले उत्पादन गरेको दूध बिक्री वितरण हुँदै आएको संघले जनाएको छ। डिभिजन वन कार्यालय चितवनले सडक किनारका जोखिमयुक्त रुख हटाउन सुरु गरेको छ। आफटारीदेखि देवघाटसम्मका जोखिमका रूपमा पहिचान गरिएका रुख कटान थालेको हो। देवघाट क्षेत्र विकास समितिले 10 वर्ष अघिदेखि निरन्तर रूपमा रुख कटानका लागि पहल गर्दै आएकामा यस वर्ष आफटारीदेखि देवघाटसम्मका 25 वटा रुख कटान सुरु गरिएको छ। सो सडकमा रहेका 62 वटा रुख जोखिममा रहेको भन्दै समितिले कटानका लागि अनुरोध गरेको थियो। डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णु प्रसाद आचार्यका अनुसार सो सडक खण्डका 10 वटा रुख सुकेकाले यसअघि नै कटान गरिसकिएको थियो। अन्य रुखको हकमा वन नियमावली 2079 को तेस्रो संशोधनको नियम 36 को उपनियम 6 अनुसार जंगलभित्रको बाटो विद्युत टेलिफोन टावर हवाई सुरक्षालाई जोखिम परेको अवस्थामा हाँगा बिगा वा रुखै हटाउन सक्ने व्यवस्था अनुरूप कटान सुरुन गरिएको हो। थप रुख पनि अध्ययन गरी कटान गरिने आचार्यले जानकारी दिनुभएको छ। त्यस्तै पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासी खण्डमा सड़क सीमा मिचेर बनाएका अवैध संरचनाहरू हटाउन सुरु गरिएको छ। बर्दघाट नगरपालिकाले राजमार्गको दायाँ बायाँ 82 फिटभित्र पर्ने अस्थायी तथा स्थायी प्रकृतिका संरचनाहरू हटाउने तीव्र अभियान तीव्र पारेको हो। बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले सड़कको क्षेत्राधिकार खाली गराउनु नगरको प्राथमिकता रहेको बताउनु भएको छ। नगर प्रमुख श्रेष्ठले नगरपालिकाले पटक पटक सूचना जारी गरेर नागरिकलाई आफै हटाउन आग्रह गरे पनि केहीले हटाएका तर केहीले अटेर गरेपछि अहिले नगरपालिका आफै अग्रसर हुनु परेको बताउनुभयो। उहाँले लामो समयदेखि सड़क अतिक्रमण गरी निर्माण गरिएका घर टहरा र व्यावसायिक संरचनाका कारण सड़क विस्तार र ट्राफिक व्यवस्थापनमा समस्या परेपछि नगरपालिकाले कडाईका साथ यो कदम चालेको बताउनुभयो। बजेटको अभावमा गत वर्ष रोकिएको दुर्लभेक्षिङे गैंडाको गणना यस वर्ष पनि नहुने भएको छ। हरेक चार वर्षमा हुँदै आएको गैंडाको गणना यस वर्ष बाघको गणना परेकाले गर्न नसकिएको हो। गैंडा गणना आनुवंशिक जेनेटिक विधिबाट गरिन्छ। बर्खा लागेसँगै कार्यक्षेत्रमा खटिएर गणना गर्न नसकिने भएकाले अर्को वर्ष मात्रै गरिनेछ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको वन्यजन्तुको सर्वेक्षणसँग सम्बन्धित प्राविधिक समितिको बैठकले आनुवंशिक विधिबाट गैंडा गणना गर्न आवश्यक प्रोटोकल बनाउने निर्णय गरेको छ। समितिका संयोजक एवं विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले प्रोटोकल तयार गर्नका लागि छलफल सुरु भइसकेको जानकारी दिनुभएको छ। आनुवंशिक विधिबाट गणना गर्दा जनशक्ति परिचालन गरी गैंडाको गोबर संकलन गरेर प्रयोगशालामा डीएनए परीक्षणबाट संख्या र लिङ्ग पहिचान गर्ने गरिन्छ। एउटा गैंडा र अर्कोको गोबरको जेनेटिक स्ट्रक्चर फरक हुने गर्दछ। आचार्यका अनुसार सामान्यतया गैंडाले एकै ठाउँमा दिशा गर्छन्। ती ठाउँहरूको पहिचान गरी सीसी क्यामेरा जडान गरेर पटक पटक गोबर संकलन गरिन्छ। वरिष्ठ इकोलोजिस्ट आचार्यका अनुसार सन् 2021 गरिएको गणनामा सरकार राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा 752 गैंडा फेला परेका थिए। सन् 1960 दशकमा गैंडाको संख्या घटेर करिब 100 हाराहारी झरेको थियो। नेपालमा सन् 1950 दशकमा 800 गैंडा रहेको अनुमान छ। सन् 2021 गणनामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै 694, बर्दे राष्ट्रिय निकुञ्जमा 29 गैंडाबाट बढेर 38 र शुक्ला फाटामा 18 पुगेको थियो। बिजी खबरमा खबरको सिलसिला अझै जारी छ, हामीसँगै रहनुहोला।
3: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
4: मैले बुझिसकेँ बाबा, यहीँ गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यहीँ गर हुन्न र?
3: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
5: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
6: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 078-50-15-0, मोबाइल 98612-20-437।
7: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्रभित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्तापूर्व।
0: खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। नलप्रासी वर्तकार सुस्ता पूर्व नलपुरबाट फ्रहरी र भन्सार छरेर भित्राएका रु 32 लाख मूल्य बराबरका सामान नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय नलपुरका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार सोमबार बिहान देवचुली नगरपालिका 16 रजर स्थित पूर्व पश्चिम राजमार्गमा विशेष सूचनाका आधारमा प्रहरीले भन्सार छरेर ल्याएका करिब रु 32,06,200 मूल्य बराबरका सामान नियन्त्रणमा लिएको हो। ना 5 ख 89 90 नम्बरको ट्रकलाई इलाका प्रहरी कार्यालय रजरबाट खटिएको टोलीले रोकेर जाँच गर्दा नुनको बोरा लोड गरिएको ट्रकभित्र लुकाई छिपाई बिल बीजक नभएका विभिन्न अवैध सामान बरामद गरिएको प्रहरी नायब उपरीक्षक पण्डितले बताउनुभयो। प्रहरीले 450 किलो काँचो कफी, इयरबड 880 थान, मोबाइल का टिम्पर ग्लास 17,870 थान, स्मार्ट वाच 2,100 थान, मोबाइल राख्ने प्लास्टिक झोला 1,000 थान, मोबाइलमा टाँच्ने स्टिकर 1,000 थान, लेडिज सुट 220 थान, जेन्स जिन्स पाइन्ट र कटन पाइन्ट 138 थान, 170 थान तथा फाइबर ब्याग 1,300 थान सामान बरामद गरेको हो। बिल बिजक जारी नगरी भन्सार छलेर भित्राएका सामान सहित नियन्त्रणमा लिएको ट्रक आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालय नलपरासी पश्चिम पठाइएको फ्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिनुभयो। चितुनको फरतपुर महानगरपालिका 7 बुद्धचोक स्थित सम्भव अटो वर्कसपमा भएको हत्या घटनाका मुख्य आरोपी पक्राउ परेका छन्। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा नलप्रासी वर्तकार सुस्ता पूर्व गैडाकोट नगरपालिका 16 घर भई हाल भरतपुर स्वर बस्दै आएका 27 वर्षीय कृष्ण बहादुर खड्कालाई पक्राउ गरेको हो। वैशाख 22 गते राति करिब 11:50 बजे सम्भव अटो वर्कसपमा काम गर्ने रूपन्देही सैना मैना नगरपालिका 6 घर भई हाल भरतपुर 7 बस्दै आएका 30 वर्षीय आशिष खनालमाथि धारी र हतियार प्रहार भएको थियो। गम्भीर घाइते भएका खनाललाई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा चिकित्सकले वैशाख 23 गते राति 12:20 बजे मृत घोषणा गरेका थिए। घटनापछि फरार रहेका आरोपी खड्कालाई चितवन फरहरीको टोलीले कास्की फरहरीसँग समन्वय गरी पोखरा महानगरपालिका 8 सभागृहचोक स्थित अशोक होटलबाट गए राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द फुरेले जानकारी दिनुभएको छ। प्रहरीले उनलाई लुकाई छिपाई राख्न सहयोग गरेको आरोपमा सेङ्जा घर भई हाल पोखरा 15 बस्ने 28 वर्षीय सम्राट गुरुङलाई समेत पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार मृतक खनाल र आरोपी खड्का बीच विगत 5-6 वर्षदेखि चिन्जान तथा मित्रता रहेको खुलेको छ। सम्भव अटो वर्कसपमा केही दिनसँगै काम गर्ने क्रममा उनीहरू बीच आर्थिक लेनदेन भएको र रकम तथा मोबाइल फोनको विषयमा विवाद चर्किएको प्रहरीले जनाएको छ। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु प्रभावका साथै पूर्वी भूभागको उफल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका 1-2 स्थानमा मेघ गर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपात को सम्भावना रहेको छ। इङ्ल्यान्डको पुरुष क्रिकेट टोलीले आगामी अन्तर्राष्ट्रिय क्यालेन्डरभित्र नेपालको भ्रमण गर्न सक्ने सम्भावना देखिएको छ। इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले सन् 2027 सन् 2031 अन्तर्राष्ट्रिय कार्यक्रम अन्तर्गत नेपालमा T20 अन्तर्राष्ट्रिय श्रृङ्खला खेल्ने विषयमा छलफल अघि बढाएको हो। हालका वर्षहरूमा नेपाली क्रिकेटले उल्लेखनीय प्रगति गरेको छ। गत वर्ष संयुक्त अरब इमिरेट्समा वेस्ट इन्डिजलाई पराजित गर्दै नेपालले पहिलो पटक पूर्ण सदस्य राष्ट्र विरुद्ध अन्तर्राष्ट्रिय श्रृङ्खला जितेको थियो। यथापि अहिलेसम्म टेस्ट खेल्ने कुनै पनि राष्ट्रको सिनियर टोलीले नेपालको भ्रमण गरेको छैन। यसैबीच क्रिकेट आइल्यान्डले गत मार्चमा नेपाल क्रिकेट संघसँग 5 वर्षे रणनीतिक साझेदारी सम्झौताको घोषणा गरेको थियो, जस अन्तर्गत आइल्यान्डले सन् 2026-27 सिजनमा नेपाल भ्रमण गर्ने योजना सार्वजनिक गरिसकेको छ। नेपाल र इङ्ल्यान्डको सिनियर टोलीबीच पहिलो पटक गत फेब्रुअरीमा भएको T20 विश्वकपमा प्रतिस्पर्धा भएको थियो। मुम्बई स्थित वानखेड रङ्गशालामा भएको उक्त खेल अन्तिम बलसम्म पुगेको थियो। त्यो खेलमा इङ्ल्यान्ड विजयी भएको थियो। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। सरकारको नीति तथा कार्यक्रम सार्वजनिक शिक्षा ऊर्जा र पर्यटन प्राथमिकतामा एसईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा। चितवनमा सडक किनारका जोखिमयुक्त रुख हटाउन सुरु। चितवनका 800 भन्दा बढी परिवारले पाए लाल पूर्जा। बजेट अभावका कारण चितवनमा गत वर्षदेखि रोकिएको गैडा गणना अब अर्को वर्ष हुने। र नलफुर फ्रहरीद्वारा भन्सार शरीरभित्राएका 32 लाख बराबरका सामान नियन्त्रण। नेपाल भ्रमणको तयारीमा इङ्ल्यान्डको क्रिकेट टोली। हवस् त, सामुदायिक रेडियो विजय एफएम 106.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। प्रमिला लामिसानी बिदा हुन्छु। नमस्कार।

0: पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
3: मद्यपान र धुम्रपान सेवन नगरौँ।
4: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
7: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइसरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: तेलको जर्किन बोक्दै कता हो दिदी?
2: सञ्जीवनी तेल मिल।
1: किन नि सञ्जीवनी तेल मिल नै?
2: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
1: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
3: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
4: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेलले व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
3: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9848027445।
5: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
2: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ हेर न, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
5: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
6: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
3: सक्षम फर्निचर, गैडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9841385665। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 9861220437।
7: अहिले साँझको 7 बज्यो।

0: घर घरमा भान्सा घर, अब भान्सा घर लङ रेन चामल सेतो बरामा पनि उपलब्ध छ।
1: उही स्वाद, उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार।
0: जयश्री फुड्स को उत्कृष्ट उत्पादन भान्सा घर लङ रेन चामल।
2: स्वाद मात्र होइन प्रेम पस्किने
3: भन्ने होइन त, अब 2000 मै जापानीज भाषा।
4: 2000 मै जापानीज भाषा कहाँ?
3: हजुर, एम्स एब्रोड एजुकेशन मा अब 2000 मै जापानीज भाषा।
4: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन, IELTS, PTE, SAT क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ।
3: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्यूजीलैंड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556588694, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778512294, मोबाइल 9809233894।
4: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
3: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
4: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
5: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
6: सर, एउटा प्रश्न सोधौँ है?
7: सोधन।
6: सर, यो फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ?
7: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
6: हस्, धन्यवाद सर।
8: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570826693 98570826693
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने एकै 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोलाकान्त सेना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
6: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ
7: नरबहादुर मुखमी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 3 ढोडेनी
8: हेलो हाई ओ साथी तिमी कता हिडेको
9: हाई म आज गैंडाकोट ड्रेस सपिनेको
8: किन के पाइन्छ र त्यहाँ
9: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
10: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस अपमा
0: सम्पर्क गैंडाकोट ड्रेस अप गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 98456045090 र 98550560
11: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
12: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
11: जाउँ न त जाउँ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
12: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि
13: ए ल ल जाऊ जाऊ जाऊ
14: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078501504 मोबाइल 98612420437
7: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
0: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम के कागजात चाहिन्छ होला
15: एउटा निवेदन चाहिन्छ बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
16: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
17: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
16: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
17: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
16: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
17: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट एक, नवलपुर।
18: 50 वर्षभन्दा बढी टिकाउ हुने HDPE पोलिथिन पाइप
19: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने HDPE पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
20: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556 98 833 र 598 834।

0: सिआइएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सिआइएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम संसदमा पेश, मुलुकलाई डिजिटल हरित र उद्यमशील अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने लक्ष्य, नीति तथा कार्यक्रम कर्मकाण्डी भएको प्रतिपक्ष दलको टिप्पणी।
1: परम्परावादी छ, पुराना राजनीतिक दलहरूले जे चिजलाई अगाडि सारिया थिए त्यो चिजलाई उसले नयाँ भाषामा ढालेको छ।
0: आगामी 10 वर्षमा 30,000 मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्य, आगामी आर्थिक वर्षभित्रमा सडक बालबालिका मुक्त घोषणा गरिने, स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचनाको तयारी,
2: प्रदूषण पूर्वाधार र अन्य सारिएका शुल्कलाई क्रमशः एकीकृत हरित कर प्रणालीमा रूपान्तरण गर्ने नीति अवलम्बन गरिनेछ।
0: कर्मचारीका ट्रेड युनियन तत्काल खारेज गर्न सर्वोच्चको अन्तरिम नगर्न सर्वोच्चको अन्तरिम आदेश, प्रतिनिधि सभामा 8 अध्यादेश प्रस्तुत, यस वर्षको मनसुनको समयमा 19,00,000 भन्दा बढी नागरिक प्रभावित हुने,
3: मेन लिडहरू जस्तो विपक्षसँग सम्बन्धित लाइन मिनिस्ट्रीहरूले के गर्ने अनि को लिडहरू त्यसमा क्लस्टरहरू जुन छ तिनीहरूले चाहिँ ककरले के गर्ने विषयहरू छ,
0: र अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै एक दिवसीय अभ्यास श्रृङ्खलामा नेपाल एकको क्लिन स्विप।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: यसपालिको एसएको परीक्षा आज सार्वजनिक हुँदैछ, तर यसपालिको नतिजा सार्वजनिकका लागि 2-3 महिना लागेन। परीक्षा दिएको 1 महिनाभित्रै नतिजा सार्वजनिक गर्न सम्भव भयो। सरकारले व्यवस्थित रूपमा योजना बनाउने हो भने गरेको वाचाअनुसारको काम हुने रहेछ भन्ने यसले पुष्टि गरेको छ। त्यसैले यो अनुभवलाई सरकारले अन्य निकायको व्यतिथिको सुधारमा पनि प्रयोग गर्दै जानुपर्दछ। अब खबर लील प्रकाश चन्दबाट।
5: सरकारले आगामी आर्थिक वर्ष 2083-84 मुलुकलाई डिजिटल हरित र उद्यमशील अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने लक्ष्य अघि सारेको छ। बहुमत सहित गठन भएको सरकारको पहिलो पूर्ण नीतिका रूपमा आज सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राजनीतिक स्थिरतालाई अवसरका रूपमा उपयोग गर्दै सुशासन, आर्थिक सुधार र संरचनात्मक रूपान्तरणलाई केन्द्रमा राखिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सरकारले आगामी दशकमा औसत 7% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित नयाँ चरणको आर्थिक सुधार सुरु गर्ने घोषणा गरेको छ। उत्पादन लागत घटाउने, व्यवसाय वातावरण सहज बनाउने र लगानी आकर्षित गर्ने उद्देश्यले नीतिगत तथा कानूनी अवरोध हटाउने पनि उल्लेख गरिएको छ। सबै आर्थिक कारोबारलाई डिजिटल माध्यममा आबद्ध गर्दै नगद रहित र पारदर्शी अर्थतन्त्र निर्माण गर्ने लक्ष्य पनि राखिएको छ। कर प्रणालीलाई उद्यमी मैत्री बनाउँदै स्वैच्छिक कर अनुपालन बढाउने तथा कर विवाद समाधानलाई छिटो र सरल बनाउने योजना पनि नीति तथा कार्यक्रममा अघि सारिएको छ।
2: सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी नगद रहित पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्रको औपचारिकीकरण गरिनेछ। करका संरचनाको पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइनेछ। स्वैच्छिक कर अनुपालन, प्रविधि मैत्री राजस्व प्रशासन र शीघ्र कर विवाद समाधान प्रणाली मार्फत राजस्व प्रणालीलाई उद्यम मैत्री बनाइनेछ।
5: सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योगका रूपमा विकास गर्ने नीति यसपटकको प्रमुख आकर्षक बनेको छ। डेटा सेन्टर, डिजिटल पार्क र क्लाउड सेवाको विकास मार्फत नेपाललाई टेक हबका रूपमा पनि अगाडि बढाउने लक्ष्य लिइएको छ। ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको आधारका रूपमा स्थापित गर्दै आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पनि अघि सारिएको छ। ग्रिन हाइड्रोजन, हरित अमोनिया तथा ऊर्जा आधारित उद्योग प्रवर्धन गर्ने योजना पनि समेटिएको छ। बहुद्देशीय जलस्रोत आयोजना मार्फत सिंचाइ, ऊर्जा र पर्यटनलाई एकीकृत रूपमा विकास गर्ने नीति लिएको छ। सरकारले आगामी आर्थिक वर्षभित्र सड़क बालबालिका मुक्त नेपाल घोषणा गर्ने जनाएको छ। संसदमा आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले तीनवटै तहका सरकारको बजेट प्रणालीमा बालबालिका उत्तरदायी बजेट कोड लागू गरिने बताउनुभयो। असहाय, अशक्त तथा जोखिममा परेका नागरिकको समुदायमै संरक्षण तथा पुनस्थापना सेवाको व्यवस्था गरिने नीति तथा कार्यक्रममा भनिएको छ। अपाङ्गता भएका व्यक्तिलाई उद्यमशीलता र रोजगारमूलक सिप प्रदान गरी आत्मनिर्भर बनाउने र सार्वजनिक संरचनालाई पूर्ण रूपमा अपाङ्ग मैत्री बनाइने लक्ष्य लिएको छ। सरकारले सबै प्रकारका लैङ्गिक हिंसामा शून्य सहनशीलता अपनाउँदै मानव बेचबिखन मुक्त समाज निर्माण गर्ने लक्ष्य लिएको छ। तर यो नीति विगतका अभ्यासभन्दा फरक नरहेको अधिकार कर्मीहरू बताउँछन्। सिआइएनसँग कुराकानी गर्दै एकजना अधिकार कर्मी रिता शाह,
6: मलाई चाहिँ कस्तो लाग्छ भने यो केही कुरा त पहिलाकै निरन्तरता हो, केही सकारात्मक कुरा छ, तर यो भन्दा पनि अझ राम्रो गर्न सकिन्थ्यो। अब यो महिला हिंसा सम्बन्धी शून्य सहनशीलता पहिला पनि आएको हो, तर महिला हिंसा त दिनदिनै बढी नै रहेछ, खास गरेर घरेलु हिंसा अनि साइबर क्राइमको कुरा गर्दाखेरि त्यो त एकदमै धेरै छ। घरेलु हिंसाको कुरा हेर्दाखेरि 16,000 बढी छ, होइन, साइबर क्राइमको 20-21,000 बढी छ। दोस्रो कुरा चाहिँ एकदमै धेरै बाल विवाह र दाइजो प्रथाको ठुलो समस्या छ, खास गरेर कर्णाली प्रदेश, मधेस प्रदेशमा। त्यो कुराहरू चाहिँ अहिलेको नीति तथा कार्यक्रममा अटाउन सकेको छैन।
5: स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। रोग निगरानी र नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल, गुणस्तर बढाउन राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण, महामारी नियन्त्रण क्षमता सुदृढ गर्न सङ्घीय तहमा राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला स्थापना गरिने पनि नीतिमा उल्लेख छ। सरकारले सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधन गर्ने घोषणा पनि गरेको छ। सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले सबैको साझा पहिचान गरी संविधान संशोधन बहसपत्र तयार गरिने उल्लेख गर्नुभयो। सरकारले वन डढेलो नियन्त्रणका लागि वन डढेलो उच्च सतर्कता केन्द्र स्थापना गर्ने बताएको छ। नीति तथा कार्यक्रममा निरन्तर निगरानी तथा अग्नि नियन्त्रण क्षमता अभिवृद्धि गर्ने लक्ष्य समावेश गरिएको छ। सरकारले ड्रोन, सेटेलाइट लगायतका आधुनिक प्रविधि मार्फत डढेलो वन अतिक्रमण तथा अवैध क्रियाकलापको वास्तविक समय निगरानी गर्ने तयारी गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे विश्लेषण सहितको थप सामग्री केही बेरमा सुन्न सक्नुहुनेछ। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारद्वारा सार्वजनिक गरिएको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै कर्मकाण्डी भएको आरोप लगाएको छ। काङ्ग्रेसका नेता तथा सांसद अर्जुन नरसिंह केसीले सरकारको दस्तावेज पुरानै शैलीको निरन्तरता मात्र भएको टिप्पणी गर्नुभयो। नेकपा एमाले पनि नीति तथा कार्यक्रमलाई परम्परागत शैलीकै भएको टिप्पणी गरेको छ। आज नीति तथा कार्यक्रम प्रस्तुत भएपछि पत्रकारसँग कुराकानी गर्दै एमाले नेता गुरु बराल,
1: प्रारम्भिक प्रतिक्रिया भनेको यो नितान्त परम्परावादी छ। पुराना राजनीतिक दलहरूले जे चिजलाई अगाडि सारिया थिए त्यो चिजलाई उसले नयाँ भाषामा ढालेको छ, नयाँ त्यसबाट दिशा निर्देश पाउने खालका नवीनताहरू देखिँदैन।
5: नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले पनि नीति तथा कार्यक्रम पुरानै शैली भएको टिप्पणी गर्नुभयो। सरकारले ल्याएका 8 अध्यादेश राष्ट्रिय सभामा पनि प्रस्तुत गरिएको छ। राष्ट्रिय सभाको दोस्रो बैठकमा अध्यादेश पेश भएका हुन्। पहिलो बैठकमा दलीय आधारमा बोल्ने क्रम भएको थियो भने दोस्रो बैठकमा अध्यादेश पेश गर्ने कार्यतालिका थियो। यसअघि सरकारले ल्याएका 8 अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकको प्रतिनिधि सभामा पनि पेश भएको थियो। यसबीच प्रतिनिधि सभा बैठक भोलि दिउँसो 1 फेरि बस्ने गरी आजलाई स्थगित भएको छ। निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध दायर रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। आदेशसँगै हालका लागि ट्रेड युनियनको अवस्था यथावत राख्न निर्देशन दिइएको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयाल रहेको संवैधानिक इजलासले तत्काल कार्यान्वयनमा रोक्न आदेश दिएको हो। अदालतले अध्यादेशको दफा 10 कार्यान्वयन नगर्न नगराउन भन्दै कारण देखाउ आदेश समेत जारी गरेको छ। आगामी सुनवाईका लागि जेठ 6 गते दुवै पक्षलाई उपस्थित हुन भनिएको छ, तर यस विषयमा इजलासभित्रै मत विभाजन देखिएको छ। न्यायाधीश द्वय विनोद शर्मा र सारङ्गा सुविदीले अल्पकालीन अन्तरिम आदेश जारी गर्ने विषयमा असहमति जनाउँदै फरक मत राख्नु भएको हो। उहाँहरूले आदेशको ऐन सरह मान्य हुने र संसदमा पेश भई पारित हुने नहुने प्रक्रिया अझै बाँकी रहेको सन्दर्भमा तत्कालै एकपक्षीय सुनवाईबाट अन्तरिम आदेश दिन आवश्यक नदेखिएको तर्क गर्नुभएको हो। यस वर्षको मनसुन अवधिमा नेपालभरि करिब 19 लाख भन्दा बढी नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 को मस्यौदाले करिब 4,57,000 घरधुरीका झण्डै 19,97,000 नागरिक प्रत्यक्ष प्रभावित हुन सक्ने औल्याएको हो। सिआइएनसँग कुराकानी गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महत,
3: विपद सम्बद्ध सबै निकायहरूको जिम्मेवारीहरू मनसुनको अवधिमा चाहिँ के कस्तो जिम्मेवारी वहन गर्ने भन्ने विषय नै छ सबैभन्दा ठुलो कुरो भने। अर्को कुरो चाहिँ अब डिएचएमले यो वर्षको मनसुन फोरकास्ट गरिसकेपछि चाहिँ के कति कुन कुन क्षेत्रहरू बढी प्रभावित हुने छन्, कति लाभ कति चाहिँ प्रभावित हुन्छन् जनसङ्ख्याहरू भन्ने विषयहरू पनि त्यत्तिकै भयो भने, अब मुख्य रूपमा चाहिँ अब मेन लिडहरू जस्तो विपदसँग सम्बन्धित लाइन मिनिस्ट्रीहरूले के गर्ने अनि को लिडहरू त्यसमा क्लस्टरहरू जुन छ तिनीहरूले चाहिँ ककरले के गर्ने विषयहरू छ।
5: यसैबीच कसरी मनसुनको विपदको बेलामा बचाउन सकिन्छ नागरिकलाई भन्ने विषयमा पनि सरोकारवाला निकायको बीचमा छलफल भएको छ। प्राधिकरणले पूर्व सूचना प्रणालीलाई सुदृढ बनाउन, सुरक्षित स्थानहरूको पहिचान गर्न, राहत सामग्री तयारी अवस्थामा राख्न र उद्धार संयन्त्रलाई चुस्त बनाउन सम्बन्धित निकायहरूलाई निर्देशन पनि दिएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रण कार्यालयमा बसेको बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो। एसईई परीक्षा गत चैत 19 देखि 29 गतेसम्म सञ्चालन भएको थियो। यसपटक परीक्षा केन्द्रमा नै उत्तर पुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागि हो। यस वर्ष एसईई परीक्षामा 5,12,421 जना विद्यार्थीले फारम भरेका थिए। नियमिततर्फ 4,41,566 जनाले र ग्रेड वृद्धितर्फ 70,855 जनाले परीक्षाका लागि फारम भरेका थिए। साझा खबरमा एउटा खेल खबर। नेपाल एक क्रिकेट टोलीले अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै एक दिवसीय अभ्यास श्रृङ्खलामा क्लिन स्विप गरेको छ। मुल्पानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल एक क्रिकेट टोलीले अमेरिकाको राष्ट्रिय क्रिकेट टोलीलाई 7 रनले हराउँदै लगातार प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएको हो। यो जितसँगै नेपाल एले स्कटल्यान्ड र अमेरिका विरुद्धका सबै खेल जित्दै श्रृङ्खला क्लिन स्विप गरेको हो।
0: आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषिका नयाँ कुरा
7: एउटा चाहिँ किसानको एउटा महत्त्वपूर्ण के भन्छ जोखिम चाहिँ उचित मूल्य नपाउने हो, त्यसमा चाहिँ उनीहरूले यो पटक अलि ध्यान दिएको देखिन्छ।
0: कृषिमा फेरिएका योजना के छन्? रिपोर्ट सँगै रोजगारी र शिक्षामा सरकारले बनाएका योजना र कार्यान्वयनका लागि अवसर तथा चुनौतीका बारेमा विशेष सामग्री पनि बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
8: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाडी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: रामी यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
10: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
11: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
9: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
12: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईले।
13: ए जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
12: हो नि, यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
13: ओहो धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
4: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आम्दानी र स्वस्थ भविष्य।
14: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
4: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानजनक तथा उद्यमशील पेसाको रूपमा स्थापित गर्ने लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। अघिल्ला वर्षहरूको तुलनामा यसपटक कृषि क्षेत्रलाई केवल उत्पादनमा सीमित नराखी प्रविधि, बजार र उद्यमसँग जोड्ने स्पष्ट रणनीति अघि सारेको हो।
15: सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको मुख्य विशेषता हो कृषिमा प्याकेज आधारित उत्पादन प्रणाली। अब किसानले केवल बाली लगाउने मात्र होइन, बिउदेखि बजारसम्मको सम्पूर्ण प्रक्रियामा सहजीकरण पाउने नीति अघि सारिएको छ। उत्पादन, भण्डारण, प्रशोधन र बिक्री सबै चरणलाई एउटै ढाँचामा समेट्ने सरकारको तयारी छ।
2: ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानजनक र उद्यमशील व्यवसायको रूपमा स्थापित गर्न बहुपक्षीय लगानी प्रवर्धन गरिनेछ।
15: विशेष गरी प्रमुख बालीको न्यूनतम समर्थन मूल्य बाली लगाउनु अघि नै तोकिने र त्यसको भुक्तानी सिधै किसानको बैङ्क खातामा जाने व्यवस्था नयाँ र व्यवहारिक कदमका रूपमा हेरिएको छ।
2: एग्रिटेक मार्फत कृषि आधुनिकीकरणलाई तीव्रता दिइनेछ।
15: सरकारले निजी क्षेत्र र सहकारीलाई समेत कृषि खरिद प्रक्रियामा सहभागी गराउने नीति ल्याएको छ। यसले किसानलाई बजारको अनिश्चितताबाट केही हदसम्म जोगाउने अपेक्षा गरिएको छ। त्यसै गरी किसानको पहिचान, क्रेडिट कार्ड र सहुलियतपूर्ण ऋण प्रणाली मार्फत कृषिलाई औपचारिक अर्थतन्त्रमा ल्याउने नीति लिइएको छ।
2: किसान सूचीकरण, परिचय पत्र र क्रेडिट कार्ड मार्फत सहुलियतपूर्ण वित्त र प्रविधिमा पहुँच विस्तार गरिनेछ। करार खेती, सहकारी खेती र कृषि वन प्रणालीलाई प्रोत्साहन गरिनेछ।
15: सरकारले जोखिम व्यवस्थापन तर्फ पनि ध्यान दिएको छ। बाली तथा पशुधन बिमालाई डिजिटल प्रणालीमा आबद्ध गर्दै प्रिमियम अनुदान र दाबी प्रक्रियालाई सरल बनाउने योजना अघि सारेको छ। साथै पशुपन्छी रोग नियन्त्रणका लागि अभियानमुखी खोप कार्यक्रम सञ्चालन गरिनेछ।
2: साना किसानका लागि बाली तथा पशुधन बिमाको दायरा विस्तार गरी बिमा लेख जारी, प्रिमियम अनुदान भुक्तानी र दाबी प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गरिनेछ।
15: सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई परम्परागत ढाँचाबाट बाहिर निकालेर प्रविधि मैत्री, बजारमुखी र उद्यमशील बनाउने स्पष्ट संकेत गरेको कृषि विज्ञहरूको दावी छ। तर चुनौती भनेको यी योजनाको प्रभावकारी कार्यान्वयन नै हुने कृषि अर्थविज्ञ कृष्ण पौडेल बताउनुहुन्छ।
7: मुख्य गरी दुईटा कुरामा मेरो एकदमै यो सकारात्मक हिसाबले हेरेछु होइन। अब एउटा कुरा चाहिँ किसानको उपजको मूल्यको कुरा, चाहे त्यो समर्थन मूल्यको कुरा, चाहे उनीहरूले सिधै पैसा पाउने कुरा, एउटा चाहिँ किसानको एउटा महत्त्वपूर्ण जोखिम चाहिँ उचित मूल्य नपाउने हो, त्यसमा चाहिँ उनीहरूले यो पटक अलि ध्यान दिएको देखिन्छ। दोस्रो कुरा चाहिँ यो माटो जोगाउने कुरा गरेका छ, अब त्यो वास्तवमा निकै महत्त्वपूर्ण कुरा हो भन्ने लाग्छ। किनभने अहिले रसायन विषादीले होइन अब सबै हिसाबले मृत प्राय भइसकेको माटो जोगाउने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ भन्ने लाग्छ।
15: तर कतिपयले भने सरकारले आशातीत कृषि नीति ल्याउन नसकेको समेत प्रतिक्रिया दिएका छन्। सन्तोषी रावल, CIN काठमाडौँ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब नेपाली युवाले विदेशी रोजगारदाताका लागि स्वदेशबाट काम गर्न सक्ने
16: कार्यक्रममा कार्यान्वयन गर्ने पक्षमा धेरै भिन्नता पनि छैन। केही कुराहरू चाहिँ अलिक कार्यविधिको हिसाबले गर्ने हिसाबले भनिएको छ, र अझै कतिपय कुराहरू त हिजो पनि भनि नै राखेका कुराहरू कार्यान्वयन नगएका कुराहरू।
0: वैदेशिक रोजगारबाट फर्किएका युवाको अनुभवलाई सी पासपोर्ट मार्फत अभिलेखमा राखिने रिपोर्टसँगै नीति तथा कार्यक्रममा अर्थविदको बुझाइ र विश्लेषण सहितको कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
19: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9800100-4477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
20: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अहिलेको सरकारसँग युवाको अपेक्षा भनेकै सुशासन र रोजगारी सिर्जना हो युवाको आशाको केन्द्र बनेका बालेन शाह नेतृत्वको सरकारले रोजगारी शिक्षा र युवालाई केन्द्रित गरेर कस्तो नीति लिएको छ
21: रोजगारी शिक्षा र युवालाई केन्द्रमा राख्दै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत श्रम बजारमै परिवर्तन ल्याउने दावी गरेको छ अघिल्ला वर्षहरूको तुलनामा यसपटक रोजगारीको स्वरूप शिक्षा प्रणाली र श्रमिक अधिकारलाई एकीकृत रूपमा सुधार गर्ने स्पष्ट खाका प्रस्तुत गरिएको छ
2: नयाँ राष्ट्रिय रोजगारी नीति तर्जुमा गरी सिप शिक्षा श्रम बजार सूचना सामाजिक सुरक्षा र रोजगार सेवा प्रणालीलाई एकीकृत गरिनेछ
21: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमको सबैभन्दा चर्चित पक्ष हो रिमोट वर्क नीति जस अनुसार अब नेपाली युवा विदेश नगई नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सक्ने कानूनी व्यवस्था गरिनेछ वैदेशिक रोजगारीबाट फर्किएका युवाको सिपलाई सिप पासपोर्ट मार्फत डिजिटल रूपमा अभिलेखीकरण गर्ने योजना ल्याइएको छ शिक्षा र रोजगारी बीचको दूरी घटाउन कमाउँदै सिक्दै अवधारणामा आधारित राष्ट्रिय अप्रेन्टिसिप कार्यक्रम सञ्चालन गरिनेछ आर्थिक वर्ष 2083-84 2092-93 रोजगार प्रबन्धन दशक घोषणा गरिएको छ
2: वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्न आर्थिक वर्ष 83-84 2092-93 रोजगार प्रबन्धन दशक घोषणा गरी कार्यक्रम सञ्चालन गरिनेछ
21: यसपटकको शिक्षा नीति भने डिजिटल र प्रविधि मैत्री सुधारतर्फ केन्द्रित देखिएको छ देशभरका 10,000 सामुदायिक विद्यालयमा उच्च स्तरको इन्टरनेट डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्तामा आधारित सिकाइ प्रणाली विस्तार गर्ने योजना अघि सारिएको छ
2: 10,000 सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्तामा आधारित सिकाइ प्रणाली विस्तार गरिनेछ
21: शिक्षालाई रोजगारीसँग जोड्ने लक्ष्यसहित पाठ्यक्रम सुधार विश्वविद्यालय पुनर्संरचना र सिपमूलक शिक्षामा जोड दिइएको छ समावेशी शिक्षामा पनि यसपटक विशेष ध्यान दिइएको छ अटिजम तथा मस्तिष्क पक्षघात भएका बालबालिकाका लागि विशेष सेवा प्रविधि र तालिम प्राप्त शिक्षकको व्यवस्था गरिनेछ त्यसै गरी छात्रवृत्ति लगायतका सबै भुक्तानी अब डिजिटल प्रणाली मार्फत सिधै बैङ्क खातामा पठाइनेछ जसले पारदर्शिता बढाउने अपेक्षा गरिएको छ
2: सबै छात्रवृत्ति कार्यक्रमलाई योग्यतामा आधारित र डिजिटल प्रणाली मार्फत सिधै ब्याङ्क खातामा भुक्तानी हुने व्यवस्था मिलाइनेछ
21: युवालाई विकासमा जोड्न राष्ट्रिय स्वयंसेवक कार्यक्रम सञ्चालन गरिनेछ डिजिटल साक्षरता नव प्रबन्धन र समुदाय सेवामा युवाको सहभागिता बढाइने लक्ष्य राखिएको छ खेलकुदलाई पनि अर्थतन्त्रसँग जोड्दै व्यवसायीकरण र खेलाडीको सामाजिक सुरक्षामा ध्यान दिने नीति अवलम्बन गरिने भएको छ सन्तोष गन्धर्व CIN काठमाडौँ
0: नीति तथा कार्यक्रममा रोजगारी र आर्थिक समृद्धिको विषयलाई कसरी लिन सकिन्छ हामीले वरिष्ठ अर्थविद डाक्टर चन्द्रमणि अधिकारीलाई सोधेका छौँ
16: यी विषयहरू सैद्धान्तिक हिसाबले हेर्दाखेरि राम्रो कुराहरू हुन्, तर के छ भन्दा यो नीति तथा कार्यक्रम हो, राष्ट्रपतिबाट पढिएको संयुक्त उसलाई संसदलाई मा पढिएको यो चाहिँ के हो भने नेपाल सरकार नीति कार्यक्रम हो, नीतिका कुराहरू चाहिँ यहाँ आए, तर कार्यक्रमलाई चाहिँ अलि स्पष्ट ढङ्गले कार्यक्रमहरू आउनु पर्थ्यो, कार्यक्रम चाहिँ नि आउन सकेनन्।
1: जस्तो अहिले यो भन्दै गर्दाखेरि जसरी सरकारले आगामी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गर्दाखेरि हिजो भन्दा आजका नीति तथा कार्यक्रममा के त्यस्तो भिन्नताहरू पाउनु भयो?
16: अब नीति कार्यक्रममा कार्यान्वयन गर्ने पक्षमा धेरै भिन्नता पनि छैनन्, केही केही कुराहरू चाहिँ अलिक कार्यविधिको हिसाबले गर्ने हिसाबले भनिया छ, र अझै कतिपय कुराहरू त हिजो पनि भनि नै राखेका कुराहरू कार्यान्वयन नगएका कुराहरू भनिएको तर कार्यान्वयनमा नगएको कुराहरू चाहिँ आएको छ। त्यस कारणले गर्दा असाध्यै हिजोभन्दा धेरै पृथक नीति तथा कार्यक्रम आयो भनेर भन्ने अवस्था छैन।
1: नीति तथा कार्यक्रममा रोजगारको अवसरका कुरालाई त्यति धेरै देखाउन खोजिएको छैन कि यो पछि बजेटमा आउँदाखेरि फरक भएर आउँछ या त यो विषयलाई कसरी लिन सकिन्छ?
16: यस्तो छ, मूल कुरा बहुत राम्रो प्रश्न गर्नुभयो तपाईँले। यो नीति तथा कार्यक्रमले अब मुख्य कुरा त कार्यक्रमले बजेट पनि माग्छ। नीति तथा कार्यक्रममा दुईवटा कुरा हुन्छ, एउटा बजेट परिवर्तनको लागि सुधारको लागि एउटा बजेट नचाहिने फन्डिङ नगर्नु पर्ने कुराहरू, जस्तो एउटा निर्णय गरिदियो अथवा कानुनमा सुधार गरिदियो कार्यविधिमा सुधार गरिदिएर हुने कुराहरू छन्, ती कुराहरू चाहिँ स्वागत योग्य छन्। तर अब त्योभन्दा बाहेकका कुराहरू चाहिँ कतिपय फेरि बजेटको आवश्यकता पर्छ र सरकारसित स्रोत र साधनको अत्यन्त चाप छ, त्यस कारणले हिजो भएका अत्यावश्यक कार्यक्रमहरूलाई छोड्न पनि सक्दैन, अनिवार्य दायित्व भुक्तानी गर्ने ठुलो रकम छ। अब अहिले नै बजेटमा 1 खर्ब रुपियाँ जम्मा पुँजीगत खर्च भएछ, 11 खर्ब हुँदा 1 खर्ब पुँजीगत खर्च भएपछि त भनेको 9.5% जति मात्रै पुँजीगत खर्च भएको छ। हाम्रो समब्याज भुक्तानी गर्ने नै गर्दा नै फेरि ऋण लिएर पठाएका छौँ, त्यस कारणले गर्दा एउटा त्यो कुरा चाहिँ भोलि कार्यक्रममा बजेट आउँदा कसरी आउँछ कत्रो बजेट आउँछ भन्ने त्यसपछि भन्न सकिएला। अहिले चाहिँ 3 लाख जति रोजगारी सिर्जना गर्ने भन्नु त्यो चाहिँ त्यस्तो देखिया छैन।
0: सरकारले आगामी आर्थिक वर्षमा मुलुकलाई डिजिटल हरित र उद्यमशील अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम संसदमा पेश गरेको छ। ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको आधारका रूपमा स्थापित गर्दै आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ। सरकारले आगामी आर्थिक वर्षभित्र सडक बालबालिका मुक्त नेपाल घोषणा गर्ने भएको छ। स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचना गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारद्वारा सार्वजनिक गरेको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै कर्मकाण्डी भएको आरोप लगाएको छ। सरकारले ल्याएका 8 अध्यादेश राष्ट्रिय सभामा पनि प्रस्तुत गरिएको छ। निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरुद्ध दायर रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। यस वर्षको मनसुन अवधिमा नेपालभर करिब 19 लाख भन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा आजै सार्वजनिक गर्दैछ र नेपाल ए क्रिकेट टोलीले अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै एक दिवसीय अभ्यास श्रृङ्खलामा क्लिन स्विप गरेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि वैशाख 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: उपभोक्ता सदस्य नामावली अद्यावधि गर्ने सम्बन्धी सूचना। गैडाकुट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यही वैशाख 15 गतेको बैठकको निर्णय अनुसार संस्थाको वर्तमान कार्य समितिको 4 वर्ष कार्यकाल सम्पन्न हुने भएकोले संस्थाको विधानको परिच्छेद 6 धारा 26 उपधारा 6 अनुसूची 2 बमोजिम संस्थाको साधारण सभा प्रतिनिधि छनौट कार्य 2083 जेठ 15 गते हुने, साथै क्लस्टर समिति, खुल्ला महिला प्रतिनिधि, लेखा तथा सुपरिवेक्षण समिति र कार्य समिति छनौट कार्य 2083 जेठ 30 गते शनिबार सम्पन्न हुने भएकोले उपभोक्ता सदस्यज्यूहरूले सदस्य नामावली अध्यावधि गर्न इच्छुक उपभोक्ता सदस्यज्यूहरूलाई आवश्यक प्रमाण जुटाई यही वैशाख 31 गतेसम्म कार्यालयमा सम्पर्क गरी नामसारी तथा मन्जुरी नामा लिन सम्पूर्ण सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ। सदस्य अध्यावधि गर्ने अन्तिम मिति यही वैशाख 31 गतेसम्म। कृष्ण प्रसाद नेउपाने अध्यक्ष एवं गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैंडाकोट वडा नम्बर 4 नवलपरासी बर्दगाड सुस्त पूर्व।
1: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
2: अहिले रातिको 8 बज्यो।

0: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्न हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
1: ए नानी, तिमीले छोरीको जन्म दर्ता गरायौ?
2: गराउला नि काकु, केको हतार छ र?
1: राम राम राम राम, त्यसो भनेर हुँदैन नि नानी। जन्म, मृत्यु, बसाइ सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिन भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बाल बालिकालाई स्कुल भर्ना गर्न, नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
2: ओहो, हो र काकु? त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराऊ।
3: गैंडाकोट नगरपालिका नवलपरासी बर्दघाट सुस्ता पूर्व।
4: शुभ प्रभात गुरुआमा।
5: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
4: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
5: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
4: हस गुरुआमा।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
0: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वाद

0: प्लीज
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला जान्दछैन पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
6: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
7: डर लाग्नु, निद्रा नलाग्नु,
6: अनौठा विचार आउनु,
7: निराशा बढ्नु, खुसी नहुनु,
6: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
7: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
6: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
7: छटपटी हुनु, चिटचिट पसिना आउनु,
6: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
7: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
6: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
7: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
9: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
9: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
8: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
10: सुन्तली दिदी, वन त आगोले सखापे पार्न आँट्यो, के गर्ने होला भन्या?
11: या जे सुकै होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लागे होइन के अरे?
10: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँस पात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 90 नहुने अक्सिजनमा पनि आगो लाग्या हो कि? यो कुरो बुझ्नुहोस् न।
11: ए हो त नि है, सही कुरा गर्यो तिमीले, मैले त यतातिर सोच्दै नसोचे कि।
10: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुने किन उठ्या?
11: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि, हिँड तिमी पनि।
12: हरिप्रसाद सापकोटा, अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट, नवलपुर।
13: ए भुजेल दाइ, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
14: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
13: भयो दाई।
5: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: वित्तीय संस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: तेलको जर्किन बोक्दै कता हो दिदी?
2: सञ्जीवनी तेल मिल।
1: किन नै सञ्जीवनी तेल मिल नै?
2: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
1: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
3: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
4: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
3: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98580 26445 र 98480 27445।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
1: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्नु पर्यो भनेर गएँ।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: कतिजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: त्यसरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाई पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक आनन्द मार्ग चितवन, मोबाइल 98555 50 934।
3: सामुदायिक रेडियो विजय एफएम 101.6।

0: FM 101.9
1: ए दिदी पो आउनु भएछ, आउनुस् भित्र बसम।
2: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
1: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
3: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर, गैंडाकोट एक, ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि।
5: मोबाइल 9851129163, 9550774503 र 9551184503।
4: तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
6: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
7: मैले बुझिसकेँ बाबा, यहीँ गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि, त्यहीँ गएर हुन्न र?
6: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
8: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
4: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015, मोबाइल 9862124437।
9: बढ्दो गर्मीसँगै जङ्गलमा आगलागीका घटनाहरू हुन सक्छन्। वन जोगाउनु तपाईँ हाम्रै कर्तव्य हो, तसर्थ जङ्गलमा आगलागी भएको देख्न साथ आगो निभाउने जिम्मेवारी आफ्नै हो भन्ने सोचौँ। आगो निभाउन आफू पनि जाउँ र अरूलाई पनि खबर गरौँ।
10: हरिमाया अधिकारी, अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नोबोल।

0: वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेसनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
2: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश।
3: सडक आवागमनको लागि हो। यदि तपाईँले यसको दुरुपयोग गरी यसमा अवरोध वा क्षति पुर्याउनु भएमा तपाईँकै कारणले दुर्घटना हुन गई कसैको ज्यान जान वा अङ्ग भङ्ग हुन सक्छ।
4: त्यसैले एक उत्तरदायी नागरिकको हैसियतले सडक सुरक्षित बनाउन सहयोग गर्नुहोस्। सचेत नागरिकको परिचय दिनुहोस्।

0: बीबीसी नेपाली सेवाको साझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम संसदमा पेश, प्राथमिकतामा सुशासन,
1: सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ।
0: विपक्षी दललाई कस्तो लाग्यो सरकारको कार्यक्रम?
2: समग्रमा त यो भन्दा अगाडिको सरकारले ल्याएको कार्यक्रम जस्तो थियो, त्यो खालको नै छ, तर अलिक धेरै महत्वाकांक्षी जस्तो देखिएको छ।
0: कर्मचारी ट्रेड युनियन एवं विद्यार्थी संगठन हटाउने विरुद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश, अनि युद्ध अन्त्यबारे आफ्नो प्रस्ताव जिम्मेवार पूर्ण भएको तेहरानको भनाई। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। इरानको विदेश मन्त्रालयले द्वन्द अन्त्य तथा हर्मुज जलमार्ग खुला गराउने विषयमा तेहरानले पठाएका प्रस्तावहरूको प्रतिरक्षा गरेको छ। मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले इरानका प्रस्तावहरू जिम्मेवार र उद्धार रहेका बताएका छन्। बरु वासिङटनले अनुपयुक्त मागहरू अगाडि सारेको तेहरानको आरोप छ। यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रस्तावको जवाफमा इरानले पठाएका प्रस्तावहरू पूर्णत अस्वीकार्य रहेको प्रतिक्रिया दिएका थिए। त्यसपछि इरानले दिएको जवाफमा उसको विदेश मन्त्रालयले विदेशमा रोका गरिएका सम्पत्तिहरू फुकुवा गर्नुपर्ने लगायतका विषय इरानको वैध अधिकार भएको उल्लेख छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता बागेईले भने, यस क्षेत्रमा युद्ध अन्त्य गर्ने माग, इरानी जहाज विरुद्ध समुद्री डकैती रोक्ने माग र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने माग के अचाकली हो? यो के हो भन्ने जिम्मा तपाईँ र तपाईँका जनतालाई म छोड्छु। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेई। इरानी प्रस्ताव नमान्ने ट्रम्पको अभिव्यक्तिसँगै तेलको मूल्यमा फेरि वृद्धि भएको छ। ब्रिटिस प्रधानमन्त्री सर कियर स्टार्मरले गत साताको चुनावी नतिजालाई लिएर नेतृत्व सम्बन्धी आउने जुनसुकै चुनौतीको आफूले सामना गर्ने बताएका छन्। उनले देशलाई अस्त व्यस्ततामा धकेल्न नदिने उल्लेख गरे। खसखदो जीवनस्तर र सहरी केन्द्रहरूको अवस्थालाई लिएर मतदातामा असन्तोष देखिएको कुरा आफूले पनि बुझेको प्रधानमन्त्री स्टार्मरले बताए। तर हाम्रा राजनीतिक संवाददाताका अनुसार चुनौती र विनयशीलताको सम्मिश्रण पाइएको प्रधानमन्त्रीको भाषणले पार्टीभित्र उनको बढ्दो अलोकप्रियतालाई कम गराउने सम्भावना देखिँदैन। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्य गराउने सम्बन्धी वार्ताको मध्यस्थता गर्न जर्मनीका पूर्व चान्सलर गेरहार्ड श्रोडेरलाई गरेको आग्रह युरोपेली सङ्घकी उच्च कूटनीतिज्ञले खारेज गरिदिएकी छन्। यसअघि श्रोडेरले रुसको पक्षमा पैरवी गरेका र उनी दुवैतिर हुने काजा कलासले बताइन्। तीन दिने युद्ध विरामका बावजुद युक्रेनमा कम स्तरमा भए पनि लडाइँ जारी रहेको छ। रुसी ड्रोन हमलाको लहर देखिएको छैन, तर युक्रेनी सेनाले अग्रपङ्क्तिमा कैयौँ पटक युद्ध विराम उल्लङ्घन गरेका विवरणमा जनाइएको छ। मध्य पूर्वमा जारी तनावको असर ऊर्जामा परिरहेका बेला श्रीलङ्काले सोमबारबाट बिजुलीको महसुल दरमा 18% वृद्धि गरेको छ। थर्मल प्लान्टबाट बिजुली उत्पादन गर्न खर्च बढेपछि महसुल बढाइएको अधिकारीहरूले बताएका छन्। महसुल वृद्धिले मासिक 180 युनिटभन्दा बढी बिजुली खपत गर्ने उपभोक्तादेखि होटल व्यापार व्यवसायहरू प्रभावित हुनेछन्। त्यसभन्दा कम युनिट मासिक खपत गर्ने उपभोक्ताको हकमा महसुल दरमा वृद्धि गरिने छैन। र दक्षिण अफ्रिकाका तटीय क्षेत्रमा जहाजहरूको बढ्दो आवागमनले ह्वेल माछाका निम्ति खतरा बढाएको शोधकर्ताहरूले बताएका छन्। प्रिटोरिया विश्वविद्यालयका शोधकर्ताहरूका अनुसार दक्षिण पश्चिमी तटीय क्षेत्रमा ह्वेलहरू उल्लेख्य सङ्ख्यामा रहेका पृष्ठभूमिमा पानी जहाज करिडोर बन्दै जाँदा तिनीहरू जहाजसँग ठोकिने जोखिम बढेको हो। यो बिबिसी नेपाली सेवा हो।
0: साझा पखमा यहाँलाई स्वागत छ। सरकारले आफ्नो नीति तथा कार्यक्रममा सुशासनलाई समृद्ध नेपालको आधारशिला मान्ने भनेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको उक्त नीति तथा कार्यक्रममा संविधान संशोधनदेखि लिएर अव्यवस्थित बस्तीको व्यवस्थापन तथा करको बोझ कम गर्नेदेखि लिएर रोजगार प्रवर्धन दशकको घोषणा गरिने समेतका विषयहरू समेटिएका छन्। एक रिपोर्ट। गत वर्ष भदौ 23 र 24 भएका आन्दोलन तथा विध्वंस पश्चात आयोजित निर्वाचनबाट स्पष्ट बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको प्रधानमन्त्री बालेन्द्र शाहको सरकारले सो पार्टीले प्रस्तुत गरेको चुनावी वाचा पत्रका कतिपय विषय समेटेर आफ्नो पहिलो नीति तथा कार्यक्रम आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गरिएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिलाई हस्तान्तरण गरेको उक्त नीति तथा कार्यक्रमको सुरुमै सुशासनको मुद्दालाई उठाइएको छ। त्यसबारे बोल्दै राष्ट्रपति पौडेल,
1: सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ।
0: सरकारले हाल संविधान संशोधनका निम्ति बहस पत्र तयार गरिरहेको भन्दै नीति तथा कार्यक्रममा त्यसको उद्देश्य र प्रयोजन बारे बोलिएको छ।
1: सबै वर्ग क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न, राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ।
0: नीति तथा कार्यक्रममा करका संरचना पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइने वाचा गरिएको छ। साथै सहकारी पीडित बचतकर्ताको रकम फिर्ताको विषयदेखि लिएर पूर्वाधार विकासका विषय पनि त्यसमा समेटिएका छन्। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभन्दा अगाडि बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले खास गरी अध्यादेश, सुकुम्बासी हटाइएका जस्ता विषय चर्को गरी उठाएका थिए। उनीहरूले सरकार कार्यकारीको स्वेच्छाचारितातर्फ अग्रसर भएको आरोप समेत लगाएका थिए। प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका सचेतक निष्कल राईले अध्यादेश जारी गरिएको प्रति कडा आपत्ति जनाए।
4: अन्य विषयमा बहस गर्दै गरौँला, तर छुट्टा छुटाउनै नमिल्ने विषय हो संवैधानिक परिषद सम्बन्धी अध्यादेशको। यो अध्यादेशले संविधानको मर्म र संविधानवादलाई कतैबाट पनि फाइदा पुर्याएको छैन। गणपूर्वक संख्या तोक्ने विषय संविधानको परिकल्पना हुनै सक्दैन। त्यसमाथि छ सदस्यमा प्रधानमन्त्री सहित तीनजनाले गर्ने निर्णय कसरी बहुमत हुन सक्छ? अध्यादेशको हरेक क्लजमा प्रधानमन्त्रीलाई हाइपर पावर दिइएको छ। प्रधानमन्त्री सहज हुन्छ भनेर संवैधानिक परिषदको कल्पना संविधानमा गरेको होइन।
0: नेकपा एमालेकी नेता पद्मा आर्यालले कार्यकारीको स्वेच्छाचारिता बन्द हुनुपर्ने भन्दै अध्यादेशहरू खारेजीको माग गरिन्। उनले सुकुम्बासी हटाउन भएका गतिविधिको पनि विरोध गरिन्।
5: यो मुलुकका अव्यवस्थित बसोबासी र सुकुम्बासीहरूलाई डोजर आतंकबाट विचलित बनाइयो। यो घटनाको म निन्दा गर्न चाहन्छु। नेकपा एमाले दलका तर्फबाट निन्दा प्रकट गर्न चाहन्छु।
0: आजै सरकारले 8 वटै अध्यादेशलाई प्रतिनिधि सभामा पेश गरेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवाद प्रति सरकारको रवैया बारे प्रश्न उठाएका थिए।
6: लिपुलेखमा भारतले नाका खोलेर चलाइरहँदा किन मौन छ यो सरकार? किन कूटनैतिक वार्ता गर्न सकेन? हस्ताक्षर बिनाको कूटनैतिक चिल्केट हो, नोटको भरमा किन चुप्पी साँधेर लुकेर बसेको छ यो सरकार?
0: सरकारको नीति तथा कार्यक्रम पेश गरेका राष्ट्रपतिलाई आजै प्रतिनिधि सभाले सर्वसम्मतिबाट धन्यवाद ज्ञापन गरेको छ। अब उक्त नीति तथा कार्यक्रमबारे वैशाख 30 गतेको बैठकमा छलफल गरिने र प्रधानमन्त्रीले जवाफ दिने आज सभामुख ढोलप्रसाद अर्यालले जानकारी दिएका छन्। यसबीच विपक्षी सांसदले संसदमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन्द्र शाहको पोसाक अनि राष्ट्रपतिले सम्बोधन गर्दै गर्दा उनी उठेर हिँडेको बारे अशोभनीय भन्दै नियमापत्ति जनाएका थिए। यसै सिलसिलामा हामीले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सचेतक निष्कल राईलाई सम्पर्क गरी आज प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रम कस्तो लाग्यो भनी सोधेका छौँ।
2: कार्यक्रम अत्यधिक महत्वाकांक्षी छ जस्तो देखिएको छ। त्यहाँ सुन्दै गर्दाखेरि कार्यक्रम महत्वाकांक्षी भए तापनि त्यसको त्यहाँ चाहिँ स्रोतको अस्पष्टता जस्तो देखिएको छ। नीति तथा कार्यक्रममा धेरैवटा घोषणाहरू छन् उहाँको, होइन, उहाँको इभन म्यानिफेस्टोमा त्यस्तै थियो, तर वित्तीय स्रोत, समय सीमा र कार्यान्वयन संयन्त्र चाहिँ त्यहाँनिर स्पष्ट भएको जस्तो देखिँदैन। त्यहाँ सँगसँगै तपाईँको इम्प्लोइमेन्टको कुरा पनि आएको छ, तर त्यसको ठोस प्लानिङ चाहिँ के हो भन्ने कुरा मैले देख्दिनँ। जस्तै युथहरूलाई तपाईँको आकर्षित गर्ने वार्षिक प्रतिबद्धता छ, तर ठुलो मात्रामा रोजगारी सृजना गर्ने एउटा हुन्छ नि अन्टरप्रेनरसिपको रोड म्याप हामी देख्दैनौँ। अर्को प्रदेश र स्थानीय तहसँग समन्वयको उल्लेख त भएको छ, तर त्यसको अधिकार हुनसक्छ। सरकारले गर्दै गर्दाखेरि तपाईँको जिम्मेवारीको बाँडफाँडको विषयमा स्पष्टता दिनमा सुनिन। अरू चाहिँ हजुरको यो सोसल महिला दलित पिछडिएको वर्ग क्षेत्रमा पनि अपेक्षाकृत त्यस्तो धेरै हामीले उयो पाएनौँ। कृषिका कुराहरू आएको छ, न्यूनतम समर्थन मूल्यको कुरा त आएको छ, तर न्यूनतम समर्थन मूल्य लागत उत्पादनका आधारमा तपाईँको गर्ने हो कि कसरी गर्ने हो भन्ने कुरा त्यो अस्पष्टता छ।
0: त्यसमा विस्तृत रूपमा त सरकारले पछि ल्याउँदै गर्ला नि, तपाईँलाई त्यो कार्यक्रम चाहिँ चित्त बुझेको बुझेन
2: होइन। त्यो उहाँहरूले देख्नु भएको केही कुरामा तपाईँको अलिक केही ठिक पनि छ, होइन, जस्तै आर्थिक सुधार र लगानी मैत्री खालको एउटा खालको सङ्केत देखिएको छ, होइन, डिजिटल सुशासनको कुराहरू गर्नुभएको छ। त्यसले गर्दाखेरि समग्रमा त योभन्दा अगाडिको सरकारले ल्याएका नीति तथा कार्यक्रम जस्तो थिए त्यो खालको नै छ, तर धेरै महत्वाकांक्षी जस्तो देखिएको छ।
0: विपक्षीको धर्मले मात्रै विरोध गर्न खोजा त होइन,
2: होइन, मैले भने हजुरको त्यहाँनिर उहाँको तपाईँको त्यो राम्रो पक्ष पनि मैले यहाँनिर कुरा गरेँ नि। जस्तै तपाईँको त्यहाँनिर त्यो ऊर्जाको कुरा गर्नुभएको छ, होइन, ग्रिन इकोनोमी प्रतिको एउटा उहाँले पर्सपेक्टिभ राख्नु भएको छ, होइन 30,000 मेगावाट तपाईँको विद्युत उत्पादनको लक्ष्य राखेका छन् त्यहाँनिर, हरित कर प्रणाली कुरा राखेका छ, गर्न सक्ने खालको कुरो हो कि भन्ने.
0: यो संविधान संशोधनको लागि बहस पत्र तयार गर्ने भनेर सरकारले एक किसिमले काम पनि गरिराखेका छ, त्यसबारेमा आज नीति तथा कार्यक्रममा नि उल्लेख थियो, त्यो चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई? त्यसमा राजनीतिक दलहरूको सहमति खोजिनेछ त भनिया छ?
2: होइन, मलाई लाग्छ सरकारले अहिले जुन हिसाबबाट खोजिनेछ भनेर त भनिएको छ, तर सरकारको गतिविधि हेर्दाखेरि तपाईँको त्यो ढङ्गबाट तपाईँको राजनीतिक सहमति खोजिन्छ जस्तो मलाई लाग्दैन. किनभने हाम्रो संविधानमा नै तपाईँको स्पष्ट के छ भन्दाखेरि हामी अलिक धेरै तपाईँको सहमति सहकार्यको कुरालाई हामी अगाडि बढाएको छौँ. हाम्रो त्यो तपाईँको कन्स्टिट्युसनल फ्रेमवर्क पनि त्यतिखेरको त्यही थियो. तर मलाई लाग्छ अहिलेको सरकारले, हुन त अब उहाँहरू त्यतिखेर तपाईँको त्यो पार्टिसिपेटरी पार्टी पनि हुनुहुन्थेन, त्यो जुन तपाईँको मर्म संविधान निर्माण गर्दाखेरिको जुन मर्म छ र त्यसलाई उहाँहरूलाई धेरै थाहा छ जस्तो मलाई लाग्दैन. त्यही भएर पनि उहाँहरू यसरी आउनुभयो होला. उहाँहरूले जुन हिसाबबाट दलहरूलाई गर्नुपर्ने सम्मान अथवा दलहरूको गर्नुपर्ने विचारको तपाईँको सम्मान अथवा त्यसलाई तपाईँको एड्रेस गर्ने कुराहरूमा उहाँहरू त्यति धेरै लाग्नु जस्तो लाग्दैन.
0: केही सातामा बजेट पनि आउँदैछ, यो बिचमा तपाईँको सुझाव के छ सरकारले?
2: यो बिचमा सरकारलाई सुझावको रूपमा अब सदनमा हामी तपाईँको नीति तथा कार्यक्रममा छलफल गर्छौँ, तर पनि आज सभामुखले गर्नुभएको घोषणा अनुसार दलको तर्फबाट प्रतिनिधिमूलक रूपमा तपाईँको आफ्नो कुरा राख्ने भन्ने थियो. तर त्यसरी तपाईँको 2-3 घन्टामा हामी तपाईँको नीति तथा कार्यक्रममा छलफल गर्न उचित हुँदैन. यसलाई तपाईँको लामो पर्याप्त समय दिनुपर्छ, किनभने सरकारले तपाईँको यो ढिलो गरी ल्याएको कारण भनेको यो हाम्रो कारणबाट होइन, सरकारले तपाईँको ढिलो गरेर ल्याउनु भएको हो. संसद तपाईँको सुरुमै तपाईँको आह्वान गरे तापनि फेरि उहाँले रोकेर फेरि पछाडि धकाइदिएको, त्यसले गर्दाखेरि यसको लागि तपाईँको समय दिनुपर्छ. प्रत्येक तपाईँको प्रतिनिधि सभाको सदस्यहरूले आफ्नो लागेको कुराको तपाईँको राय आफ्नो सुझावहरू तपाईँको यहाँले व्यक्त गर्न पाउनुपर्छ, त्यसलाई तपाईँको सरकारले तपाईँको ध्यानपूर्वक विचार गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो.
0: उनी थिए नेपाली काङ्ग्रेसका सचेतक निष्कल राई. अब अर्को विषय छोटकरीमा, आज सर्वोच्च अदालतको संवैधानिक इजलासले बहुमतको निर्णयद्वारा निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने अध्यादेशको प्रावधान कार्यान्वयन नगर्नु नगराउनु भनेर सरकारलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ. यस विषयमा अन्तरिम आदेश जारी हुने वा नहुने भनी छलफल गर्न जेठ 6 गते दुवै पक्षलाई डाकिएको छ. कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीश द्वय कुमार रेग्मी र हरिप्रसाद फुँयालले जारी गरेको सो आदेशप्रति अर्का दुई न्यायाधीश सारङ्गा सुवेदी र विनोद शर्माले फरक राय व्यक्त गरेका छन्. आजै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध सम्बन्धी अध्यादेशको प्रावधान तत्काल कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश पनि जारी गरेको छ. अन्त्यमा नेपाल बाहिरको एउटा विषय, अमेरिकी शान्ति योजनाको जवाफमा आफूले पठाएको प्रस्ताव अचाक्ली भएको कुरा इरानले अस्वीकार गरेको छ. उसले ती प्रस्तावहरूले तेहरानका वैध अधिकारीहरूको प्रतिरक्षा मात्र गर्न खोजेको जनाएको छ. शान्ति प्रक्रियाबारे देखिएको अनिश्चिततासँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि आकाशिन पुगेको छ. पीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ गनी अन्सारीबाट.
3: इरानको विदेश मन्त्रालयले द्वन्द्व अन्त्य गर्ने र हर्मुज जलमार्ग खुला गर्ने तेहरानका प्रस्तावहरू जिम्मेवार र उदार भएका बताएको छ. बरु वासिङटनले अनुपयुक्त मागहरू अगाडि सारेको उसको आरोप छ. आफूहरूका प्रस्तावमा समेटिएको विदेशमा रोक्का गरिएका इरानका सम्पत्ति फुकुवा गर्नुपर्ने विषय वैध अधिकार भएको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी प्रस्तावलाई अस्वीकार गरेपछि प्रवक्ता बागेईको प्रतिक्रिया आएको हो. अमेरिकाले अगाडि सारेका प्रस्तावबारे इरानले दिएको प्रतिक्रिया पूर्णतः अस्वीकार्य भएको ट्रम्पले यसअघि बताएपछि तेलको मूल्य बढेको छ. तेहरानले पाकिस्तान मार्फत अमेरिकालाई पठाएको जवाफमा द्वन्द्व तत्काल अन्त्य गर्न आह्वान सहित अमेरिका र इजरायलले इरानमाथि थप आक्रमण नगर्ने सुनिश्चितता खोजेको इरानको अर्ध सरकारी समाचार संस्था तस्निमले जनाएको छ. पाकिस्तानले दुई पक्षबीच मध्यस्थता गर्दै आएको छ. एसियाको बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य 4.1% बढेर $105.5 प्रति ब्यारल पुगेको थियो. त्यसपछि मूल्य केही घट्यो. गत 28 फेब्रुअरीमा युद्ध सुरु भएपछि हर्मुज जलमार्ग अवरुद्ध भएको छ. फलस्वरूप उक्त जलमार्गबाट पानी जहाज मार्फत विश्वका विभिन्न स्थानमा तेल र ग्यासको आपूर्ति हुन सकेको छैन. मैले भर्खर इरानका तथाकथित प्रतिनिधिहरूको जवाफ पढे, मलाई त्यो मन परेन, पूर्णत अस्वीकार्य. तेहरानले अघि सारेका शर्तहरूबारे प्रतिक्रिया दिँदै ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्.
0: यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ. भोलि बेलुकी 9:45 हामी फेरि उपस्थित हुनेछौँ. त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
7: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
8: अहिले रातिको 9 बज्यो।

0: गैंडाकुट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकुट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश स्वरूप र दरको क्षेत्राधिकारभित्र रही गैंडाकुट नगरपालिकाको सीमा क्षेत्रभित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्न हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्तापूर्व।
1: उपभोक्ता सदस्य नामावली अद्यावधि गर्ने सम्बन्धी सूचना। गैंडाकुट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यही वैशाख 15 गतेको बैठकको निर्णय अनुसार संस्थाको वर्तमान कार्य समितिको 4 वर्ष कार्यकाल सम्पन्न हुने भएकोले संस्थाको विधानको परिच्छेद 6 धारा 26 उपधारा 6 अनुसूची 2 बमोजिम संस्थाको साधारण सभा प्रतिनिधि छनौट कार्य 2083 जेठ 15 गते हुने साथै क्लस्टर समिति खुल्ला महिला प्रतिनिधि लेखा तथा सुपरिवेक्षण समिति र कार्य समिति छनौट कार्य 2083 जेठ 30 गते शनिबार सम्पन्न हुने भएकोले उपभोक्ता सदस्यज्यूहरूले सदस्य नामावली अध्यावधि गर्न इच्छुक उपभोक्ता सदस्यज्यूहरूलाई आवश्यक प्रमाण जुटाई यही वैशाख 31 गतेसम्म कार्यालयमा सम्पर्क गरी नामसारी तथा मन्जुरी नामा लिन सम्पूर्ण सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ। सदस्य अध्यावधि गर्ने अन्तिम मिति यही वैशाख 31 गतेसम्म। कृष्ण प्रसाद नेउपाने अध्यक्ष एवं गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैंडाकोट वडा नम्बर 4 नवलप्रासी बर्दघाट सुस्तापूर्व।
2: ए नानी, तिमीले छोरीको जन्म दर्ता गरायौ?
3: गराउला नि काकु, के को हतार छ र?
2: राम राम राम राम, त्यसो भनेर हुँदैन नि नानी। जन्म मृत्यु बसाई सराई विवाह सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिन भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बाल बालिकालाई स्कुल भर्ना गर्न, नागरिकता पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
3: ओहो, हो र काकु, त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
4: जन्म मृत्यु बसाई सराई विवाह सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराऊ।
5: गैंडाकोट नगरपालिका नवलपरासी बर्दघाट सुस्तापूर्व।
6: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम। विजय एफएम, समुदायको आवाज।

0: गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जीरा चामल माइती घर
1: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी।
2: दात मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
3: दन्त परीक्षण तथा परामर्श। नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने। गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष। दाँत सफा गर्ने तथा टल्काउने। दाँतमा सिसा सिमेन्ट भर्ने। नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने। दुखेको दाँतको जराबाटी उपचार आरसिटी गरिने।
2: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
3: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन। फोन 056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि। फोन 056-513-412। मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
4: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलपरासी बर्दघाट सुस्तापूर्व।
5: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
6: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
7: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
8: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
9: सर्जरी सम्बन्धी सेवा,
8: हाड जोडी सम्बन्धी सेवा,
9: स्त्री तथा प्रसूति रोग सेवा,
8: बाल रोग सेवा,
9: न्यूरो सर्जरी सेवा,
8: न्यूरो साइकियाट्रिक सेवा,
9: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
7: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन। फोन 056-525-514 र 525-517।
10: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
11: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
14: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप।
15: किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप। कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू। विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
16: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ। फोन नम्बर 056-598-833 र 598-834।
17: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय FM 101.6।

0: جزيرة فان اكسايت تسم لفظ.
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा. हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले. भनिन्छ संसारभरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृतितर्फ फर्कँदैछ. त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृतितर्फ फर्कने क्रम बढ्दै गएको छ. नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्. हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो. अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो. आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ. गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो. सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो. घाँटी सुक्खा हुने समस्या.
2: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए. यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने, के घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने.
1: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन.
2: सरकारी हस्पिटलमा नि गए अनि मलाई त्यो औषधी खाएर सन्चो भएन.
1: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो.
2: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए.
1: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ.
2: कतिजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गएथेँ त्यो मैले पुरा पाएँ.
1: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
2: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ. भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो.
1: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो. लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो.
2: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो. पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
1: त्यसपछि अनलाइनबाटै परामर्श लिए. चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो.
2: त्यस सरसँग गएर यस्तो यस्तो समस्या सचर अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ. 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो.
1: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा. उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ.
2: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो भने फेरि त्यसले 45 दिनको औषधि लग्यो. दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले.
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा. तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नराखिने निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
3: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555 9034।

0: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570826693 98570826693
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गए त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोला जान्त सिना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
6: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
7: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले
6: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर
7: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
6: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
7: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबलकार गैंडाकोट 1 नवलपुर

0: बैंक वित्तीय संस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर, नेपालको आफ्नै क्यूआर।
1: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
2: यी संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पूर्जा र नक्सापास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन। यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

नमस्कार एवं रात्रिकालीन अभिवादन। यस बेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो 17 घन्टाको प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यही समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 बजेको कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्री।

नमस्कार अनि हार्दिक स्वागत छ यहाँलाई समुदायको आवाज सामुदायिक रेडियो विजयफएम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घण्टीका ती समधुर आवाजसँगै विजयफएम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजयफएम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। रात्रिको 10 बजेसम्म यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ। अब यसपछि भने तपाईँ सुन्न सक्नुहुनेछ भगवत आराधना सहितको धार्मिक कार्यक्रम आराधना।

ओम श्री परमात्मने नमः। श्री मौलकालिका देवे नमः। विदिदाम समप्रभा मृगवती स्कंदस्थितां वेषणां कन्याभिः करवालखेट विलसद् दस्ताभिराशेविताम् हस्ते शकरगदाशिखेट विष्कां चापं गुणं तर्जनीं विभ्राणां मनलातिकां शशिधरां दुर्गां त्रिनेत्रां भजे। देवी भगवती मौलकालिकाको चरणमा हार्दिक नमन। तपाईँको अन्तर्दिलमा विद्यमान आत्मस्वरूपी परमात्मालाई नमस्कार। मध्य नेपालको उत्कृष्ट सामुदायिक रेडियो बिजिएफएम 101.6 को प्रभातकालीन प्रस्तुति कार्यक्रम आराधनामा तपाईँलाई हार्दिक स्वागत गर्दछु। म कृष्णमणि, प्रविधि संयोजन मित्र राजेन्द्रका साथमा आजको यो सुखद वसाईमा तपाईँ हामी यदि यात्रा गरिरहेका छौँ। धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमलाई यहाँले प्रत्येक दिन यो शुभ बिहानको 5 बजेदेखि सुन्दै आउनुभएको छ। आउनुहोस् कार्यक्रमको श्री गणेश गरौँ। आजको पञ्चाङ्गसँग सम्बद्ध जानकारीबाट आज मिति 2082 साल, यसलाई फेरि सुन्नुहोस्, आज मिति 2083 साल वैशाख 29 गते मङ्गलबार, तदनुसार मे 12 तारिक सन् 2026, अहिले शुद्ध ज्येष्ठ कृष्ण पक्षको दशमी तिथि, दशमीको घडी कला रहेको छ 12:14, जसको अवधि हुनेछ अहिले बिहानको 10:12 सम्मको। यसै गरी पूर्वाभाद्र नक्षत्र रहेको छ 40:13, यसको अवधि भने रात्रिको 9:24 सम्मको हुनेछ। साथै वैदृति योग रहेको छ, करणमा भद्राकरण छ, यसै गरी भवकरण रहेको छ, आनन्दादि युगमा कान योग छ। कुम्भ राशिमा चन्द्रमाको अवस्थिति 15:25 अर्थात् अपराह्नको 3:25 रहेको छ। दिनमान 33:30 रहेको छ। सूर्योदय बिहान 5:19 हुँदैछ भने सूर्यास्त साँझ 6:43 हुनेछ। आजको यस पावन अवसरमा हामी सर्वप्रथम शक्तिमयी माता भगवती देवी मौलकालिकाको उपासनाको सन्दर्भसँग जोडिँदैछौँ। आउनुहोस् भक्त साधक, ऐतिहासिक धार्मिक तथा पर्यटकीय दृष्टिबाट अति महत्त्व राख्ने पवित्र भूमि तपाईँ हामी सबैको साझा सम्पदा बन्न सकोस् हामी कामना गर्दछौँ। जहाँ पुगेर श्रद्धालुहरू आफ्ना विविध सङ्कल्पहरू अर्पण गर्दै उक्त भाकल पूर्ण भएको महसुस गर्नुहुन्छ, यस्तो पवित्र पावन स्थल तपाईँको गन्तव्यको पहिलो रोजाइ बन्न सक्छ। आउनुहोस् यस पवित्र भूमिमा विद्यमान शक्तिमयी माता भगवतीको उपासना गरी जीवनमा कृतिकृत्य बन्नुहोस्। यहाँलाई यो जानकारीमूलक सन्देश निवेदन गर्दै र देवी भगवतीको चरणमा यी शब्द सुमनहरू अर्पण गर्दै यो करुणाप्रिय भक्ति गायन श्रवण गरौँ। भगवान् श्री गणेशको यो भक्ति

सुन्दै हुनुहुन्थ्यो कर्णप्रिय आवाजमा भगवान श्री गणेशको यो भजन। यहाँलाई स्वागत गर्दछु कार्यक्रममा भक्त साधक। आज हाम्रो मन कर्म वचनले निरन्तर सत् विचार र सद्भाव ल्याउने प्रयत्न गरौँ भन्ने विषयमा केन्द्रित रहेर आजको बसाइलाई निरन्तरता दिने क्रममा छौँ, जसका लागि हामीले सर्वव्यापी रूपमा सुन्दै आएको शब्द हो सदाचार। सदाम सताम आचार सदाचार, अर्थात् सद् आचार सदाचार। सज्जनहरूको व्यवहार नै सदाचार हो। सज्जनले अपनाएको व्यवहारलाई आफूले अपनाउन सक्नु पनि सदाचार हो। सत्यपूर्वक निष्ठापूर्वक ज्ञान न्याय धर्मपूर्वक गरिएको व्यवहार पनि सदाचार हो। यसरी हामीले सदाचार शब्दको विभिन्न तरिकाबाट व्युत्पत्ति गर्न सक्छौँ, यसको विवृति लिन सक्छौँ। यो सदाचार शब्दको जुन गहनता छ, यसको अर्थ गहन रूपमा निहित छ। यस्तै प्रकारले यो सदाचारको ओजस्वितालाई हामीले जीवनमा धारणा गर्नु पनि त्यत्तिकै गहन छ। हामी सत्यको नाम लिन्छौँ, सत्य पालना गर्नुपर्छ भन्छौँ, सत्यपूर्ण व्यवहार हुनुपर्छ भन्छौँ, तर उक्त सत्यपूर्ण व्यवहार गरी पुर्याउन निकै गाह्रो छ। हामी जतिसुकै प्रयत्न गरे पनि म सत्य निष्ठापूर्वक संसारमा प्रवर्तन हुन्छु भन्न थाल्यो भने विभिन्न किसिमका अप्ठ्यारा परिस्थितिहरू आउँछन्, जसले हाम्रो पालना गर्छु भनेको सत्यलाई खल्ब ल्याइदिन्छन्, हाम्रो प्रतिज्ञालाई भङ्ग गराइदिन्छन्। म सत्यपूर्ण व्यवहार मात्रै गर्छु, असत्यपूर्ण व्यवहार कहिले पनि गर्दिनँ भन्ने प्रण गरेर हामी बस्न खोज्यौँ भने सायद त्यो प्रतिज्ञा पुरा हुन धेरै गाह्रो पर्नेछ। यदि पुरा हुन्छ भने यसरी सत्यको प्रतिज्ञा पुरा गरेर जीवन जिउने व्यक्ति सामान्य व्यक्ति ठहरिँदैन, ऊ ऋषि महर्षिको दर्जामा पुग्छ। अब यहीँबाट बोध हुन्छ सदाचारको पालना कति गाह्रो छ। सदाचार पालना गर्न सकिँदैन भन्दैमा कति पनि सकिँदैन भन्ने कुरो होइन, हामी अधिकांश कुराहरूलाई त पालना गर्न सक्छौँ नि। जब हामीभित्र कुनै स्वार्थ निहित हुँदैन भने हामी शत प्रतिशत सत्यको पालना गर्न सक्छौँ, तर हामीमा धेरै लोभ तृष्णा मोह काम क्रोध आदि विभिन्न कमी कमजोरीका पक्षहरू धेरै छन्। त्यसैले हामीले सदाचारका थोरै मात्रै कुरा जीवनमा अपनाउन सकेका हौँ। यदि विकार र विकृतिहरू मनबाट हटेर जान्छन् भने शत प्रतिशत सत्यको निष्ठाको मार्ग अवलम्बन गर्न सकिन्छ, नसकिने कुरो होइन। जब हामी आफैलाई यो कुरो सम्भव छैन भन्छौँ भने दृढ प्रतिज्ञा हट्ने बित्तिकै त कुनै काम पूर्ण हुनै सक्दैन, हामीले बोध गरेकै कुरो हो। सदाचार हाम्रो स्वभाव नबनेसम्म त्यसलाई अभ्यास गरिरहनुपर्छ, ज्ञानीहरूको यो धारणा रहेको छ। मैत्री करुणा ध्यान हाम्रो आफ्नो स्वभाव नबनेसम्म तिनीहरूलाई अभ्यासको रूपमा निरन्तरता दिनुपर्छ। जब यिनले निरन्तरता पाउँछन् अनि मात्रै हामी स्वाभाविक रूपमा सत्कर्ममा जागृत हुन सक्छौँ, सदाचारमा जागृत हुन सक्छौँ। सदाचार नै परमात्मासम्म साक्षात्कार गराउन सक्ने एउटा विशाल मार्ग हो, जसलाई पथ पन्था भनिन्छ। पथमा हिँड्दाखेरि कुनै डर हुँदैन, कतै कुबाटोमा भिर पाखामा पुगिन्छ कि भन्ने डर हुँदैन। मार्ग अवलम्बन गरिएको छ भने उक्त बाटोले हामीलाई गन्तव्यसम्म पुर्याउने कर लाग्छ, पुर्याउँछ पनि। तर हिँड्नुपर्ने हुन्छ स्वयंले, बाटाहरू त छन् तर त्यसमा हिँड्ने आफ्नो क्षमता छैन अथवा सङ्कल्प छैन भने बाटोले मात्रै हामीले कहाँ गन्तव्यमा पुर्याउँछ र आखिर त्यसमा चल्नुपर्ने त स्वयं हामीले नै हो। त्यस्तै सदाचार पनि एउटा गन्तव्य हो र सदाचारका लागि सत्यनिष्ठाको बाटो प्रशस्त पनि छ, तर त्यसमा हामी चल्न सक्छौँ सक्दैनौँ त्यो हामीमा निर्भर हुने कुरो हो। हरेक प्राणीहरू सदाचारका यात्री हुन्, जसले त्यो गन्तव्यमा नपुगिकन जीवनको यथार्थ थाहा हुँदैन। वेदमा भनिए चाहिँ
नान्यः पन्था विद्यते अयनाय, अरू दोस्रो बाटो हाम्रो कुनै पनि छैन, सत्य नै हाम्रो मार्ग हो। यो कुरालाई बुझ्यौँ भने निश्चय पनि हामी सत्पथमा चल्न सक्नेछौँ। हस्त, कार्यक्रमको पूर्वार्धलाई यहीँ समापन गर्दै अब भने हामी कार्यक्रमको उत्तरार्ध अर्थात् तपाईँको राशिफल लिएर उपस्थित भइसकेका छौँ। सर्वप्रथम मेष राशि। मेष राशि हुने तपाईँका लागि उत्तम अवसर प्राप्तिको क्षण आइरहेको छ, जसलाई तपाईँले सदुपयोग गर्न सक्नुहुन्छ। सदुपयोगद्वारा समयको फाइदा लिन उपयुक्त हुने नै छ। वृष राशि हुने तपाईँका लागि विशेष गरी शुक्र दशाको उत्तम प्रभावको कारणले चौतर्फी सफलता मिल्ने तर खर्चिलो अवस्था देखिने योग समेत रहेको छ। मिथुन राशि हुने तपाईँको लागि कर्मक्षेत्र बलवान रहेको छ। राहुको दृष्टिकोण केही नीच रहेको हुनाले केही बाधा व्यवधान भने आउने देखिन्छ। कर्कट राशि हुने तपाईँको लागि सुखद दिन आइरहेको छ। ठोस वस्तुको उत्पादनमा तपाईँको समय सदुपयोग बन्नेछ। सिंह राशि हुने तपाईँको लागि मध्यम फलदायी दिन रहेको छ। आफन्तमा जनवृद्धि हुने शुभ योग पनि रहेको छ। कन्या राशि हुने तपाईँ

0: योग रहेको छ। धनराशि, धनराशि हुने तपाईँको लागि शैक्षिक अवस्था सुध्रने मार्गतर्फ अगाडि बढेको छ। तपाईँले उत्तम फल प्राप्ति गर्ने शुभ दिन पनि रहेको छ। मकर राशि, मकर राशि हुने तपाईँको लागि कलात्मक पक्षको उपयोगिताले तपाईँ प्रशंसित बन्नुहुनेछ। सेवामूलक कार्यमा अगाडि बढ्ने योग रहेको छ। कुम्भ राशि, कुम्भ राशि हुने तपाईँको लागि केही लाभको अवसर लिएर आजको दिन उदाएको छ। यसको सदुपयोग गर्नु नै तपाईँको लागि हितकारक बन्नेछ। अन्तमा मीन राशि, मीन राशि हुने तपाईँको लागि प्राविधिक कार्यतर्फ तपाईँले विशेष सफलता प्राप्त गर्ने दिन रहेको छ। अरू मध्यम अवस्था नै रहेको छ। अस्त आजको राशिफलका सन्दर्भमा ग्रह गोचरी दृष्टिलाई केलाउँदा जे जस्तो फलादेश प्राप्ति भयो त्यसैलाई यथातथ्य पस्किने जमर्को गरियो। राशिफलमा जे जस्ता कुराहरू भनिएका भए तापनि यहाँले आफ्नो दृढ सङ्कल्प, अठोट साहस एवं उच्च धैर्यका साथ कार्यक्षेत्रमा संलग्न बन्नु भएमा सफलता प्राप्ति हुने नै छ। तपाईँको दिन शुभमय बनोस्, सबैको कल्याण होस्। यिनै कामना भगवती देवी मौलकालिकाका चरणमा अर्पण गर्दै बिदा हुने तर्फमा छौँ। यस अवधिभर रहेर साथ दिनुहुने तपाईँ एवं प्रविधिमा सघाउने मित्र राजेन्द्रलाई धन्यवाद। धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमका माध्यमबाट तपाईँको जीवन सुखद बनोस् भन्ने प्रार्थना देवी भगवती मौलकालिकाको चरणमा अर्पण गर्दै आजका लागि कार्यक्रमबाट म कृष्णमणि पनि बिदा हुन्छु। शुभ प्रभातम्। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्तिः शान्तिः शान्तिः।
1: हामी सबैको एउटै रोजाई, स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन, किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
2: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको, रङको हिसाबले दाना छुट्याइएको, एकै साइजको दाना भएको, भात कहिल्यै गिलो नहुने, आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर।
3: उत्पादक जयश्री फुड्स प्राली, गैंडाकोट 9, नवलपरासी।
4: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौं।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
7: नरबहादुर मुक्मी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 3 ढोडेनी।
8: छोरीको बिहे पनि आट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
9: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि, त्यही गरौँ न।
8: ल ल, गएर तुरन्त बुक गरिहाल है।
10: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
4: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015, मोबाइल 98612204337।
11: जय हनुमान, ज्ञान गुण सागर,
10: सम्पूर्ण भक्तजनहरूलाई सूचना गैडाकोट नौमा अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
4: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ भजन कीर्तन

0: तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं।
1: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर गैडाकोट 9 नवलपुर।
2: जय माता मौला काली।
3: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
4: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
5: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
6: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
7: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
5: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
8: सर्जरी सम्बन्धी सेवा,
5: हाड जोडी सम्बन्धी सेवा,
8: स्त्री तथा प्रसूति रोग सेवा,
5: बाल रोग सेवा,
8: न्युरो सर्जरी सेवा,
5: न्युरो साइकेट्रिक सेवा,
8: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
7: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 कोटी, चितवन। फोन 056-525-514 र 525-517।
9: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
10: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
11: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
10: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
12: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि।
13: मोबाइल 98511-29163, 98550-74503 र 98511-84503।
0: तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
14: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
15: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
16: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
17: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
14: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98550-50934।
1: दात, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
18: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाट उपचार आरसीटी गरिने
1: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
18: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 056-494-373 र 494-741 शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि फोन 056-513-412 मोबाइल 98013-63-412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
19: अटल आस्थाको सुस्फूर्त जमखट देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर मौला कालिकाको प्रतापले पुग्छ मनको कामना आदि शक्ति भगवतीको गरौ सधैं वन्दना
20: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं
19: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर
21: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट 9 पुरासी फोन 078-50-12-26 वेबसाइट www.maulakalika.org.np

0: Pixel, das im Love Song. एकैछिन रोकिनुहोस् त। खिरियुलो महिला स्वरले आवाजमा सवारी चालकले सवारी रोक्छन्, नजिकै गएर मृदुभाषमा परिचय लिने र आफ्नो परिचय दिने अनि गन्तव्य सोद्धै ट्राफिक नियम उल्लङ्घन नगर्न र दुर्घटनाबाट बच्न आग्रह हुन्छ। लगभग 5-7 मिनटसम्म कुरा टुङ्ग्याएर सवारी साधन अघि बढ्छ। केही दिन यता मदन भण्डारी लोकमार्ग अन्तर्गत गाईघाट कटारी खण्डको उदयपुर गढी साथ अधेरी स्थित जोगिनी पाखादेखि अधेरी झरनासम्मको दूरीमा भइरहेको गतिविधि हो यो। लोकमार्गमा अत्यधिक हुने सवारी दुर्घटनाबाट बच्न र बचाउन यहाँका युवक युवतीले थालेको सुरक्षित सड़कका लागि शुभयात्रा अभियान अन्तर्गत यसो गर्न थालिएको हो। अधेरी क्षेत्र यो लोकमार्गको दुर्घटनाको हटस्पट बन्दै गएपछि युवा युवतीहरूले यस्तो अभियान थालेका हुन्। जिल्ला ट्राफिक प्रहरीकारले उदयपुर नवप्रभात नेपाल उदयपुर र उदयपुर गढी साथको समन्वयमा अभियान थालिएको अभियानकी संयोजक रमा मगरले बताएकी छन्। मदन भण्डारी लोकमार्गमा निरन्तर जस्तो भइरहने दुर्घटना कम गर्न र जनधनको क्षति रोक्ने उद्देश्यले अभियान थालिएको मगरले बताएकी छन्। उनका अनुसार दर्जनको हाराहारीमा महिला पुरुष अभियन्ताहरू अहिले जोगिनी पाखादेखि अधेरी झरनासम्म लगभग 5 किलोमिटर दूरीमा चल्ने 2 पाङ्ग्रे स्कुटर मोटरसाइकलदेखि 4 पाङ्ग्रे बस ट्रक ट्रिपर लरीसम्म सवारी साधन रोकेर सुरक्षित यात्रा गर्न सुझाउँदै आएका छन्।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: गर्नुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। सरकारले आगामी दशकलाई लक्ष्य गर्दै नयाँ चरणको आर्थिक सुधार श्रृंखला शुरू गर्ने घोषणा गरेको छ। सोमबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बालेन्द्र शाह नेतृत्वको सरकारले व्यापक कानूनी नीतिगत र संस्थागत सुधार मार्फत अर्थतन्त्रको पुनर्संरचना गर्ने योजना अघि सारेको हो। सरकारले नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्न औसत 7% वास्तविक आर्थिक वृद्धि दर प्राप्त गर्नुपर्ने उल्लेख गर्दै त्यसका लागि नयाँ चरणको आर्थिक सुधार श्रृंखला अपरिहार्य रहेको बताएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सोमबार प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा उत्पादन लागत घटाउने, व्यवसाय गर्ने वातावरण सहज बनाउने, नीतिगत तथा कानूनी अवरोध हटाउने एवं स्वदेशी विदेशी र प्रवासी लगानी आकर्षित गर्ने उद्देश्य सहित आर्थिक उत्प्रेरणाको आधारभूत पुनर्संरचना गरिने उल्लेख गरिएको छ। त्यस्तै स्टार्टअप नेपाल पोर्टल सञ्चालन, उद्यमी र मध्यम वर्गीय परिवारमाथि करको भार कटौती, सूचना प्रविधिलाई रणनीतिक उद्योगका रूपमा स्थापना, अनुसन्धान तथा नवप्रवर्तनमा लगानी गर्ने उद्योगलाई कर प्रोत्साहन, युवा पलायन रोक्न रिमोट वर्क सम्बन्धी कानूनी व्यवस्था, विदेशी मुद्रा आर्जन गर्न अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेलाई कानूनी मान्यता लगानी एक्सप्रेस नीति ल्याइने, हिमालयनको पानी ब्रान्डिङ गरेर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने, सीमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रण गर्न ड्रोन तथा नाइट भिजन क्यामेरा प्रयोग, सार्वजनिक यातायातलाई भरपर्दो बनाउन विद्युतीय मास ट्रान्जिट, कार्य सम्पादनमा कमजोर कर्मचारी बर्खास्त, प्रधानमन्त्री डेलिभरी युनिटलाई थप सुदृढ गरी मिशन मोडमा आयोजना कार्यान्वयन, बचत रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षा कोष स्थापना, एकीकृत राष्ट्रिय यातायात गुरु योजना, वित्तीय अपराध तथा डिजिटल ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान एकाइ स्थापना जस्ता विषयलाई विशेष प्राथमिकता दिएको छ। आर्थिक सुधारको श्रृंखला शुरू गर्ने घोषणा शीर्षकमा आर्थिक अभियानमा खबर छापिएको छ।
3: विपक्षीको प्रहार, नीति तथा कार्यक्रम कर्मकाण्डी, शब्दजाल र दिशाहीन शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि विपक्षी दलहरूले तीव्र आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षीय नेपाली कंग्रेसदेखि एमाले, नेकपा र राप्रपासम्मले कार्यक्रमलाई पुरानै शैलीको दिशाहीन र निराशाजनक भएको टिप्पणी गरेका छन्। विपक्षी दलहरूले नीति तथा कार्यक्रम र प्रधानमन्त्रीको व्यवहार दुवैमा प्रश्न उठाएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसका सांसद अर्जुन नरसिंह केसीले नीति तथा कार्यक्रमलाई निरन्तरको कर्मकाण्डको संज्ञा दिएका छन्। कार्यक्रममा केही नयाँपन देखाउन खोजिए पनि ठोस योजना र स्पष्ट प्रतिबद्धता नभएको समेत उनले बताएका छन्। निरन्तरको कर्मकाण्डी केही जलप लगाइएको छ, गरिनेछ, हुनेछ भन्ने बाहेक केही छैन। केसीले भने केही पक्षहरू गरिन खोजे जस्तो देखिएको छ, तर परिणाम नहेरिकन भन्न सकिँदैन। एमाले प्रधानमन्त्री बालेन्द्र शाहको व्यवहारमाथि संसदमै तीनवटा आपत्ति जनाएको छ। एमाले सांसद गुरू बरालले नीति तथा कार्यक्रमबारे टिप्पणी गर्दै यसलाई शब्दजालको संज्ञा दिएका छन्। यसको कुनै गन्तव्य छैन, कुनै दिशा छैन। उनले भने पुरानो राजनीतिक दलहरूले ल्याएका कार्यक्रमलाई नयाँ भाषामा प्रस्तुत गरिएको मात्रै हो। यता नेकपाका प्रमुख सचेतक युवराज दुलालले नीति तथा कार्यक्रममा कुनै उत्साह र ऊर्जा नभएको टिप्पणी गरेका छन्। नयाँ कुरा सुन्न नपाउँदा ऊर्जा हराए जस्तो लाग्यो। उनले भने सायद प्रधानमन्त्रीलाई नै सुन्न बोर लागेर होला, संसदको हल छाडेर हिँडिदिनु भयो। पूर्व अर्थमन्त्री तथा नेकपाका नेता वर्षमान पुनले नीति तथा कार्यक्रमले नयाँ पुस्ताको अपेक्षा सम्बोधन गर्न नसकेको बताएका छन्। विपक्षीको प्रहार, नीति तथा कार्यक्रम कर्मकाण्डी, शब्दजाल र दिशाहीन शीर्षकमा हिमालय टाइम्समा खबर छ।
2: त्यस्तै वाचन हुँदाहुँदै बाहिरिए प्रधानमन्त्री, विपक्षी दलहरूको आपत्ति शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ। प्रतिनिधि सभा राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बैठक कक्षबाट बाहिरिनु भएको थियो। प्रधानमन्त्री विषयमा बैठक कक्षबाट बाहिरिएको विषयमा सांसदहरूले आपत्ति जनाएका छन्। बैठकको शुरूमा प्रधानमन्त्री शाहले रोस्ट्रममा पुगेर नीति तथा कार्यक्रम पुस्तिका वाचनका लागि राष्ट्रपति पौडेललाई हस्तान्तरण गर्नुभएको थियो। त्यसपछि आसनमा आएर बसेका उहाँ नीति तथा कार्यक्रम वाचन नसकिँदै बाहिरिएपछि सांसदले आपत्ति जनाएका हुन्। नीति तथा कार्यक्रम वाचन सकेपछि राष्ट्रपति बैठक कक्षबाट बाहिरिँदा समेत प्रधानमन्त्री शाह उपस्थित हुनु भएन। सामान्यतया नीति तथा कार्यक्रम वाचन गर्न आएका राष्ट्रपतिलाई प्रधानमन्त्रीले अन्तिमसम्म साथ दिएर विदा गर्ने प्रचलन रहेको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री शाहले अमर्यादित अभद्र र गैर जिम्मेवार प्रवृत्ति देखाएको भन्दै आपत्ति जनाउनु भएको छ। राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम पढ़िरहेका बेला प्रधानमन्त्री बीचमै उठेर हिँडेपछि दुलालले आपत्ति जनाउनु भएको हो। त्यस्तै उहाँले नीति तथा कार्यक्रम पूरा नसुनी प्रधानमन्त्री बीचमै हिँड्नु अमर्यादित र आपत्तिजनक विषय भएको बताउनु भएको छ। त्यस्तै लिमा अधिकारीले राष्ट्रपतबाट लिमा अधिकारीले सरकारको नीति तथा कार्यक्रम समग्रमा नयाँ र राम्रो भएको प्रतिक्रिया दिनुभएको छ भने युवराज दुलाल नेकपा एमालेबाट बैठक कक्ष छाडेर हिँड्नु अमर्यादित र गैर जिम्मेवार प्रवृत्ति भएको बताउनु भएको छ।
3: यसै नतिजामा सुधार 65.98% विद्यार्थी उत्तीर्ण शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छ। राष्ट्रिय परीक्षा बोर्डले 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा सोमबार साँझ सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार यस वर्ष एसईको परीक्षामा 65.98% विद्यार्थी ग्रेजुएट भएका छन्। विगतको भन्दा नतिजामा 5% सुधार भएको उनले बताएका छन्। गत वर्ष 61.81% ग्रेडेड भएका थिए। परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले सोमबार साँझ पत्रकार सम्मेलन गरी बोर्डले चैत्र 19 गतिदेखि 29 गतिसम्म सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो। नतिजा अनुसार नियमित तर्फ परीक्षामा सहभागी कुल 4,30,667 परीक्षार्थी मध्ये 65,98% अर्थात 2,84,160 जना विद्यार्थी उत्तीर्ण भएका छन्। बाँकी 34.02% अर्थात 1,46,507 जना परीक्षार्थी भने नन ग्रेडेड भएका छन्। ग्रेड प्राप्त विवरण अनुसार सबैभन्दा माथिल्लो ग्रेड जीपीए 3.60-4 जीपीए ल्याउने परीक्षार्थीको संख्या 48,392 रहेको छ। यस्तै जीपीए 3.20-3.60 80,372 जना 2.80-3.20 ल्याउने विद्यार्थीको संख्या 94,222 जना 2.40-2.80 जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या 55,977 जना 2.0-2.40 प्राप्त गर्ने 5,190 जना रहेका छन् भने 1.60-2 जीपीए ल्याउने विद्यार्थीको संख्या 7 जना रहेको जनाइएको छ।
2: नयाँ सरकार बनेको 2 महिना नपुग्दै सर्वोच्च अदालतले सरकारका काममा प्रश्न उठाएको छ। सर्वोच्चले सुकुम्बासी बस्ती नहटाउन सरकारलाई अन्तरिम आदेश दिएको 4 दिन पनि नबित्दै सोमबार विद्यार्थी संघ संगठन तथा स्वतन्त्र विद्यार्थी युनियन सोल्यू र कर्मचारी ट्रेड युनियन खारेजी गर्ने निर्णयमा प्रश्न उठाएको छ। कर्मचारीका ट्रेड युनियन खारेजी रोक्न र विश्वविद्यालयमा विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले सोमबार अल्पकालीन अन्तरिम आदेश दिएको हो। अनि राष्ट्रविका अध्यक्ष दीपक थामी सहित विभिन्न विद्यार्थी संगठनले तयार गरेको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै सर्वोच्चले तत्काल सो निर्णय कार्यान्वयन नगर्न भनेको हो। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अन्तरिम आदेश दिनुपर्ने वा नपर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई झिकाउन आदेश दिएको छ। कर्मचारीका हकमा भने संवैधानिक इजलासमा मत बाजिएको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद भुयालले सरकारले अध्यादेश अनुरूप कानून संशोधन मार्फत गरेको खारेजी निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेका छन्। न्यायाधीश विनोद शर्मा र सारङ्गा सुवेदीले भने आदेशमा फरक मत राखिएको जनाइएको छ। अध्यादेश मार्फत ऐन संशोधनपछि गरिएको खारेज विरूद्ध नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय कार्य समितिका तर्फबाट अध्यक्ष भवानी दाहाल समेतले रिट दायर गरेका थिए। उक्त रिटमा सुनवाई गर्दै संवैधानिक इजलासले सात दिनभित्र विपक्षीलाई लिखित जवाब पेश गर्न आदेश दिएको छ।
3: बढ्न थाल्यो महँगी, शीर्षकमा अभियान दैनिकमा खबर छ। एक वर्षभन्दा बढी समयदेखि नियन्त्रणमा रहेको उपभोक्ता मूल्य वृद्धि दर मुद्रास्फीति बढ्ने संकेत देखिन थालेको छ। अमेरिका र इरान बीच पश्चिम एसियामा भएको द्वन्द हाल स्थगित भए पनि सो क्षेत्रबाट पेट्रोलियम पदार्थ आपूर्तिमा अवरोध कायमै छ। त्यसको असर स्वरूप पेट्रोलियम पदार्थसँगै औद्योगिक कच्चा पदार्थ उपभोग्य सामानहरूको अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि तथा आपूर्ति प्रणाली समेत प्रभावित हुँदा नेपाली उपभोक्तालाई पनि महँगीको भार थपिन थालेको हो। नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको देशको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको चैतमा मूल्य वृद्धि 4.47% कायम भएको जनाइएको छ। अघिल्लो वर्ष सोही तीन महिनाको अवधिमा यस्तो मुद्रास्फीति 3.93% रहेको थियो।

साथ यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।